0: संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ, अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनुपर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
0: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्यापप्रवेशी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुंगाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुण्डिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टरको आवाज सुनिन्छ भने त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ। रसुवागढ़ीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिचुली नदी आसपासको भूगोलमा बाढ़ीले पुर्याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन। बाढ़ीले राज्यको नियमित पहुँचका आधारहरू, सड़क, पुल, संचार र आपूर्ति प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ। त्यस्तै सुरुङभित्र जीवन खोज्दै सेना भनेर अर्को खबर छ। बाढ़ीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौती मध्ये एक बनेको छ जल विद्युत आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार। त्रिशुली 3A आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40 50 जनासम्म मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेक टू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ, बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भने निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भंग गर्छ सन्नता, रसुवागढ़ीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सड़कविहीन गाउँ, नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धार कर्मी बाहेक मानिस छैनन् रसुवागढ़ीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ हिमपैह्रो हिमताल हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छनृ
3: नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ रेडक्रसका अनुसार त्रिपाल 2,000 थान कम्बल 1,000 थान म्याट्रेस 1,000 थान डोरी 600 थान मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ
2: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो अर्थमन्त्री डाक्टर छोडिङ वाग्लेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्
3: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन् साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो
2: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो कोरोला नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए कन्टेनर छुटाउन संयुक्त संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए उनीहरू त्यही भएका बेला भोटेकोशी बाढ़ीले वितण्डा मचायो बाढ़ी आएको 5 दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी कर्मचारी र चालक सम्पर्कविहीन छन् भन्सार कर्मचारी 15 सम्पर्कमा छैनन् भने 300 भन्दा बढ़ी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ
3: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल पनि खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ
2: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार तत्कालीन राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन आईएमई ग्रुपले 10 करोड़ रूपियाँ योगदान गरेको छ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका प्रतिनिधिले सोमबार चेक हस्तान्तरण गरेका छन्
3: भोटेकोशी करिडोरमा आएको भीषण बाढ़ी पहिरोका कारण चीनसँग जोड़िएका नेपालका 2 प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढ़ी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन् गत बुधबार आएको बाढ़ीले रसुवागढ़ी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ एनभीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने आयोजकले जनाएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जामुनलाई भ्रष्टाचार मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम की ओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगसिर 2075 काठमाण्डुको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एशिया प्यासिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
2: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
1: अब विचार विश्लेषणको पालो। विपत्ति विरूद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकुसी बाढ़ीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्यौं भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्रलाई प्रधान ठान्नेहरू अप्ठ्यारोमा खेल्ने प्रयास गर्छन्, सरकारले गरेका हरेक कामको विरोध नै गर्छन्। ती निर्देशित चरित्र विरूद्ध हामी एकजुट भएर विपत्तिको पार लगाऊ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: राखेर जमिन मुनि विसर्जन गरिँदै
1: रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो। प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन।
0: बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह। पानीको प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव।
1: अमेरिकामा आकस्मिक बाढ़ी, 15 बेपत्ता इरानी, ड्रोन आक्रमण खतरनाक रूपमा बढ़ेको युएको दावी।
0: र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 पराजित। बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि उद्धार गरिएको प्रसंग।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको हो। प्राधिकरणको स्थिर प्रतिवेदन अनुसार बाढ़ीबाट प्रभावित विभिन्न 16 स्वास्थ्य संस्थामा 279 जनाको उपचार भइरहेको छ। 168 जना उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढ़ी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु खण्डको कृष्णवीर र परेवावीरमा सड़कको भीड़ कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेली ब्रिज जोडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

0: निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरे वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 लाख जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 लाख जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 को हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
1: कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्संचालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगे पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ, प्रदेश, स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गरी भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता,
3: त्यसको डिएनए हामीले निकालेको हुन्छ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन सक्छ, बुझाउने हो।
1: बाढीपछि महामारीको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोस्किन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास गर्छ, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने भनिन्छ।
4: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फ्रीमा एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँहरूले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: पहिलोपछि यो खानेपानीका बुहानमा ढल मिसिना, रसुवा, नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, डेंगु लगायतका रोग फैलिने जोखिम बढ़ेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने, साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे, बर्दा, डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर संचालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई।
0: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ। काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनस्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पीड़ा सरकारले बुझेको छ, उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अप्नाउनुपर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सीमादरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 का वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाढ़ी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौक 10 को भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी, नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौ 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौ 9 गते देखि नै बसेको छैन। बाढ़ी, पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङ्दमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासोपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सीमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।
8: सबै जाँच गरिराखन सबै जाँच गरेर सबमा चाहिँ पहिचान सुन्ने चाहिँ भेटिन्छ भेटिँदैन भन्ने जाँच गरेर छौँ, रिपोर्ट गरेर छौँ। त्यो सँगसँगै चाहिँ नमुनाहरू सङ्कलन गर्दछन्, जाँच हुनेहरूको जाँच सङ्कलन गर्दछन् र
9: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
8: अब महिला पुरुष के हो त्यो एउटा राख्छौँ, त्यो सँगसँग चाहिँ लम्बाइको छ के कस्तो छ, अनि त्यसबाहेक चाहिँ शनाखत हुने अरू चिन्हहरू चाहिँ पोस्टिङ कतै कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो देखिन्छ भेटिँदैन, त्यो त्यो गर्छ हामीले बाहिरी हेर्दाखेरि तनाखप गर्नु सकिने खालको चिजहरू हामी चाहिँ हेर्दा छन्। र त्यो सँगसँग चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि त्यहाँदेखि हामी दाँतबाट पनि तनाखप जम्ने दाँत चाहिँ दाँत चाहिँ कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू फरेको हुनसक्छ, दाँतहरू चाहिँ नक्कली दाँतहरू हालेको दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेरेर जाँच गर्दा छौँ, नमुनाहरू हामी सङ्कलन गर्दा छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा कोड नम्बर अथवा एउटा नम्बर दिएर चाहिँ एउटा बडी ब्यागमा हालेर बडी ब्यागमा बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको त्यसलाई कति समय राख्न पर्ने हुनसक्छ भनेर त्यो नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
9: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा?
8: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन जहाँ चाहिँ त्यहाँ चिसो बनाउने कोठाहरू होइन अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब पनि स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो। स्टोर गरे पनि बडी चाहिँ डिकम्पोज हुन्छ रहने त ढिलो हुन्छ भन्ने हो अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा एउटा अप्सन चाहिँ टेम्पोरेरी बेरियर भन्छ त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरूदेखि अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँच सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसमा पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छौँ त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
9: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट क्विन छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो त्यो हुन्छ कि हुँदैन?
8: क्विन त केही गरेर पनि रोक्न सकिँदैन क्विन प्रोसेस छ त्यो क्विन भइहाल्छ तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो अब त्यो यतिकै हामीले यतिकै राख्छौँ भने त बाहिर चाहिँ झन् चाँडे कुहिन्छ।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को साझा खबर सुन्दै हुनुहुन्छ। हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू भोटेकोशी नदी प्रभावित 11,000 भन्दा धेरैको सूची ज्यान गुमाउनेको संख्या 900 नाघ्यो परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिनमुनि विसर्जन गरिँदै रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन बाढ़ीपछि महामारीको जोखिम बढ़्यो स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता ईरानी ड्रोन आक्रमण खतरापूर्ण भएको UAE भनाई र ACC प्रिमियर कपमा नेपालको विजयी शुरूआत बहराइन 7 विकेटले पराजित बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा। हवस् त अहिलेलाई साझा खबरको समय सकिएको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत रवि धिताल राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लील प्रकाश चन्द सुशीला श्रेष्ठ सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि बिदा हुन्छु।

0: हजुरको रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ष पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेंट।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु,
1: डेंगू रोगको रोकथामका उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाको।
2: लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु।

0: सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामसार।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर
8: विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869422444
8: 9840373793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी

0: राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

0: वैज्ञानिक असर समेत परेको छ। बाढ़ी प्रभावित परिवारका थुप्रै सदस्य अहिले वैदेशिक रोजगारीमा छन्। खाड़ी देशदेखि मलेसिया, कोरिया र अरू देशमा दिनरात परिश्रम गरिरहेका उनीहरूले टाढैबाट आफ्नो घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्यको ज्यान गएको दुःखद खबर सुन्नु परेको छ। कतिपयले तत्काल नेपाल फर्किएर आफन्तसँग भेट्न र दुःखमा सहभागी हुन पाए पनि धेरै अझै फर्किन सकेका छैनन्। एकातिर परिवार र घरवास गुमाउनुको पीड़ा छ भने अर्कोतिर चाहेको समयमा स्वदेश फर्किन नसक्नुको बाध्यता। कतिपयसँग तत्काल नेपाल फर्किने खर्च छैन, कतिपयलाई रोजगारीबाट विदा मिलेको छैन। विदा लिएर नेपाल फर्किँदा रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ता समेत उनीहरूमा छ। यी सबै परिस्थितिले विदेशमा रहेका प्रभावित परिवारका सदस्यमा मानसिक तनाव र चिन्ता थपिएको छ। अर्कोतर्फ बाढ़ीमा घर, सम्पत्ति, परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूका लागि अवस्था झनै कठिन छ। अब कहाँ जाने, कसरी जीवन पुनः शुरू गर्ने र सबै कुराको कसरी सामना गर्ने भन्ने चिन्ताले उनीहरूलाई गहिरो मानसिक पीड़ा र असहायतातर्फ धकेलिरहेको हुन सक्छ। आजको देश परदेशमा हामी भोटेकोसी बाढ़ीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, समाज र परिवार तथा आफन्तको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गर्छौं। तपाईँलाई कार्यक्रममा स्वागत छ डाक्टर साहब।
1: हस् धन्यवाद, नमस्कार।
0: के छ डाक्टर साहब आजभोलिको कार्यव्यस्तता? हामी विषयवस्तुमा त प्रवेश गर्छौं नै।
1: हजुर, यो 10 गते जुन अप्रत्याशित र अत्यन्तै ठूलो क्षति बिहोर्नु पर्ने अवस्था हाम्रोमा आज आइपुग्यो। यस्तै गर्दा हामीलाई जनधनको भौतिक क्षति जुन स्केलमा भयो त्यो हामीले कल्पना गरे भन्दा र इतिहासमा सुन्यो भन्दा ज्यादा नै हामीले क्षति बिहोर्नु पर्यो। यसरी अप्रत्याशित घटनाहरू भइरहँदा जसले हामीलाई अहिले विपदको अवस्थाबाट नेपाल र त्यहाँको स्थानीय समुदाय र सिङ्गो समाज नै गुज्रेको छ, यति बेला त्यस्तै पार्ने प्रभाव चाहिँ शारीरिक स्वास्थ्यमा मात्र होइन, जीवनमा मात्र होइन, जस्तै मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको छ। यस्तै मान्छेको सम्बन्धहरूलाई पनि एक खालको अवरोध गरेको छ। अहिले मान्छेहरू छिन्न भिन्न अवस्थामा हुनुहुन्छ, कतिपय व्यक्तिहरू त अझै पनि परिवारको सम्पर्कमा हुनुहुन्न, कतिपय व्यक्तिहरू अझै पनि अन्धारो सुरुङभित्र हुनुहुन्छ कि भनेर हामी खोजी गरिरहेका छौँ भने अत्यन्तै त्रास र कठिनाईको समयमा यसले पार्ने अरू भौतिक क्षतिका अतिरिक्त जीवनमा पुर्याएको चोटको अतिरिक्त यस्तै मनमा पनि धेरै ठुलो त्रास र चोट पुर्याइदिएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी यसलाई चाहिँ हामीले सम्बोधन गर्ने, कसरी व्यक्तिलाई चाहिँ सुरक्षित महसुस गराउने, कसरी उहाँहरूलाई चाहिँ ढाडसको सृजन गर्ने भन्ने बारेमा चाहिँ हामीले राज्यको पक्षबाट सिङ्गो समाजलाई कसरी संगठित हिसाबले उहाँहरूसँग न्यायोचित ढंगले सेवा प्रवाह गर्ने भन्ने बारेमा पनि हामीले स्वास्थ्यको कोणबाट, मानसिक स्वास्थ्यको कोणबाट बढी छलफल र समन्वय गरिरहेका छौँ।
0: यो जुन विपद नहुनु पर्ने थियो भइहाल्यो, यसले गर्दाखेरि सुरुमा त यहाँको अवस्थाको कुराकानी गरौं। मानसिक समस्या अथवा मानसिक चुनौतीहरू चाहिँ के कसरी उत्पन्न भइरहेका छन् अहिले त्यो प्रभावित क्षेत्रका व्यक्तिहरूमा, नागरिकहरूमा?
1: हजुर, अब स्वाभाविक छ, यस्तो विपदको अवस्था जुन चाहिँ अत्यन्त अप्रत्याशित भयो र अत्यन्तै ठूलो स्केलमा यस्तो क्षति पुर्याएको छ। यसले गर्दा प्रभावित व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई धेरै ठूलो डर, त्रास र पीड़ा र क्षतिको महसुस भएको छ। त्यो सँगसँगै यो प्रभाव चाहिँ त्यो स्थानीय स्तरमा मात्रै पनि सीमित छैन, त्यहाँ चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पर्यटन क्षेत्र भएको कारणले गर्दा, यता मानसरोवरको एउटा प्रवेशद्वार भएको कारणले गर्दा, अनि हाम्रा छिमेकी जिल्लाहरूका व्यक्तिहरू पनि जो चाहिँ यो गोसाईकुण्ड यात्राको लागि पनि उहाँहरू जानुभएको थियो, त्यस्तै गर्दा त्यहाँ काम गर्ने कामदार, प्राविधिक कुरा सबै हेर्दाखेरि चाहिँ हाम्रो समाज काहीँ न काहीँ सङ्घ समाज नै यो घटनासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ भने, परोक्ष हिसाबले हेर्ने हो भने अहिलेको जुन सूचना संसारको समय छ यसले त धेरै व्यक्तिहरूलाई सूचनाहरू छिटो छिटो उहाँहरूको पहुँच पुग्ने, कतिपय सूचनाहरू चाहिँ सही सूचना, कतिपय गलत सूचना, कतिपय भ्रम, कति चाहिँ एक खालको त्रास पनि जाने, यो सबै कुराले गर्दा चाहिँ धेरै व्यक्तिहरू यसबाट डराउनु भएको छ, उहाँहरूले एउटा पीड़ा महसुस गर्नुभएको छ र कतिपय सवालमा चाहिँ के होला भन्ने एउटा अनिश्चितता पनि उहाँहरूले महसुस गरिरहनुको सवालमा चाहिँ व्यक्तिहरू साँच्चै ठूलो सन्तासमा बाँचिरहनु भएको छ। यति बेला उहाँहरूलाई एउटा सही सूचना दिनु र उहाँहरूसँग समन्वय गरेर उहाँहरूको अवस्था बुझेर त्यो अनुसारको सहयोगको वातावरण निर्माण गर्नु जरुरी देखिन्छ।
0: जुन पछिल्लो समय सामाजिक सञ्जालमा जे जस्ता दृश्यहरू आइरहेका छन् नि, उद्धार गरेका कुराहरू अथवा त्यो अङ्गभङ्ग भएका व्यक्तिहरूका अथवा त्यस्ता घटनाहरूको दृश्य जुन सामाजिक सञ्जालमा पनि देखिरहेको छ, त्यसले थप जोखिम अझै बढाउँदो रहेछ नि।
1: हजुर, हाम्रो मनलाई यस्ता कुराहरूले सुन्छ र जुन घटनाहरू अहिले हामीले एउटा सामाजिक सञ्जालमा बार बार त्यही घटनाहरू दोहोरिरहेका छन् र कतिपय सवालमा अब सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्षको पनि कुरा गरौँ। हाम्रो सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइज पनि भइरहेका छन् र मोनिटाइज भइरहेका सामाजिक सञ्जाल प्रयोगकर्ता व्यक्तिहरूले चाहिँ यो अवस्था यो कठिनाईलाई अवसरको रूपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लाग्छ। कतिपय घटनाहरू सनसनीपूर्ण हिसाबले प्रभाव गर्ने कतिपय कुरा छ, एआई जेनेरेटेड विभिन्न खालका मटेरियलहरू भिडियोहरू पनि राखिदिने, त्यस्तै अलिक बढी त्यो समय त्यो पीड़ाको गम्भीरतालाई भन्दा बढी चाहिँ अझ बढी त्यसलाई बढाई चढाई गरिदिने अझ सन्त्रास फैलाउने खालको व्यवहार पनि गरेका र अत्यन्तै विकृत अवस्थाका तस्विरहरू र भिडियोहरू पनि सेयर गरेका अवस्था देखिन्छ। त्यसले गर्दा यस्तै चाहिँ प्रभावित व्यक्ति र उहाँको परिवारको एउटा गोपनीयताको हक, उहाँको मानवताको हक र कतिपय सवालमा उहाँहरूको अधिकारलाई पनि कुण्ठित गरेको देखिन्छ भने अरू चाहिँ समाजलाई पनि यस्तै गलत सूचना प्रभाव गरेको र त्रास र डरमा अझ बढी प्रभावित पारेको पनि देखिन्छ। त्यसले गर्दा यस्तो समयमा चाहिँ हामीले अत्यन्तै संयमता, अत्यन्तै ठुलो धैर्य अनि एक खालको मानवीय व्यवहार दर्शाउनु पर्ने जुन जरुरी छ, यसको लागि चाहिँ सिङ्गो समाजले सूचित हुनको लागि हामीले प्रयास गर्नुपर्छ।
0: जति प्रभावित क्षेत्रका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको परिवारका सदस्य कोही न कोही चाहिँ वैदेशिक रोजगारीमा अथवा विदेश जानुभएको रहेछ र अहिले पछिल्लो समय यो विपदको घडीमा चाहिँ उहाँहरू फर्किने क्रम बढ़िरहेको छ। विदेशमा रहेका व्यक्तिहरूलाई चाहिँ अहिलेको घटनाले कसरी छोएको छ, कस्तो प्रभाव परेको होला?
1: हजुर, अब हजुरले भनेको कुरा प्रत्यक्ष रूपमा हाम्रो देशको धेरै नागरिकहरू वैदेशिक रोजगारसँग सम्बन्धित हुनुहुन्छ। त्यो चाहिँ अब हाम्रो हिमाल पहाड़ तराई हरेक भेगका नागरिकहरू वैदेशिक रोजगारबाट उहाँहरूले आफ्नो जीविकोपार्जन गरिरहेको सन्दर्भमा यो रसुवाको जुन घटना छ, रसुवा धादिङ नुवाकोट केही गोर्खा त्यस चितवनको जुन तटीय भेगमा रहेका बासिन्दाहरूको परिवारको सदस्यहरू वैदेशिक रोजगार हुने उहाँहरूले यो समाचारहरू सुनिरहँदाखेरि अझ यसमा चाहिँ क्षति कति भयो, को कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा सही जानकारी नपाउँदाखेरि उहाँहरूलाई परेको प्रभाव एक पाटो छ भने, नेपाली समाज चाहिँ अलि बढी सामाजिक दृष्टिकोण पनि राख्ने र वैदेशिक रोजगारमा भएका व्यक्तिहरूले पनि यो कठिनाईमा हाम्रो देशलाई सहयोग गरौं भन्ने चाहना राख्ने, उहाँहरूलाई प्रभाव गरिएको जुन सूचना छ अथवा उहाँहरूलाई दिएको यो प्रधानमन्त्री देवी प्रोकको उद्धार कोषको क्युआर छ, त्यसमा पनि कतिपय सवालमा चाहिँ अहिलेको प्रविधिसँग मिसाएर त्यसलाई फेक खालको बनाउने, त्यो धेरै कुराहरूले गर्दा चाहिँ अलि बढी फरक फरक आयामबाट व्यक्तिहरूलाई जो देश बाहिर हुनुहुन्छ, जो परिवारसँग सम्बन्धित हुनुहुन्छ, जो देशलाई माया गरौं, यो कठिन अवस्थामा मेरो भूमिका निर्वाह गरौं भन्ने हिसाबले सोचिरहनु भएको छ अथवा देशमा चाहिँ अब चाहिँ केही राम्रो हुन्छ कि भनेर एउटा आशा लिएर बसिरहनु भएको छ, अबको परिवर्तनले चाहिँ देशमा स्थायित्व होला, यसले गर्दा भोलिका दिनमा म देशमा फर्किएर पनि आफ्नो सिपलाई आफ्नो श्रमलाई र पसिनालाई माटोमा सिंचित गरेर म जीवनलाई अलिक फरक ढंगले व्यवस्थित गर्छु भन्ने सपना देखेका धेरै नेपालीहरूलाई चाहिँ वास्तवमा यो घटनाले फरक फरक कोणबाट फरक फरक तह र तबकाबाट जस्तै प्रभाव पारेको छ। त्यसले गर्दा यसको अत्यन्तै बहुआयामिक असर छ, यो देशभित्र पनि छ र देश बाहिर पनि छ।
0: त्यो मान्छेको मानस पटेलले चाहिँ कस्तो प्रतिक्रिया देखाउँछ जब ऊ आफू चाहिँ विदेशमा छ र आफ्नो परिवार चाहिँ भनौँ न पीड़ामा छ, बाढ़ीले घर बगाएको छ अथवा विपदका ठूल्ठूला कुराहरू आएका छन्, यत्र तत्र त्यो सबहरू फैलिएको हेर्दाखेरि होइन सामाजिक सञ्जाल हेर्दाखेरि पनि त्यही आएको छ, त्यो अवस्थाले चाहिँ उहाँहरूको मानस पटलमा चाहिँ कस्तो असर पार्छ?
1: अत्यन्तै दुःखद परिस्थितिमा हामीले यी घटनाहरू प्रत्यक्ष रूपमा परोक्ष रूपमा जुन हामी देखिरहेका छौँ भोगिरहेका छौँ र नेपालभित्र पनि हामीले त्यसलाई अत्यन्तै पीड़ाको रूपमा महसुस गरिरहेका छौँ भने आफ्ना आफन्तीहरू देश बाहिर भएका व्यक्तिहरूलाई आफ्नो देशमा र आफ्नो आफन्तीहरूको यो अवस्था अझ कतिपय सवालमा त रसुवाको धेरै भेगमा त अझै पनि टेलिफोन सम्पर्क पनि स्थापित गर्न गाह्रो भएको छ, उहाँहरूको अवस्था के छ भन्ने जानकारी पनि छैन र परिवारका सदस्यहरू पनि यदि उहाँहरू सुरक्षित हुनुहुन्छ भने पनि कोही कता भएर अत्यन्तै कठिन अवस्थामा छुट्टिएर बस्नुपर्दाको पीड़ा वास्तवमा देशभित्रका व्यक्तिलाई जति छ, देश बाहिरका व्यक्ति जस्तै सही सूचना पाउनको लागि पनि धेरै ठूलो प्रयास गर्नुपर्छ, समय कुर्नुपर्छ र पाएको सूचना पनि सही हो वा होइन भन्ने कुराको एउटा स्पष्ट उहाँहरूले भ्यालिडेसन गर्न पनि गाह्रो छ। त्यसैले साँच्चै नै यो उहाँहरूको कोणबाट हेर्ने, उहाँहरूको मनबाट बुझ्ने भने अत्यन्तै ठूलो पीड़ा, अत्यन्तै ठूलो एउटा छटपटीको अवस्था बनिरहेको छ। कतिपय सवालमा यहाँले भने जस्तै उहाँहरू फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन, अहिले अब मध्यपूर्वको त्यो अवस्था छ उहाँहरूलाई जति नेपालीहरू हुनुहुन्छ धेरैजसो मध्यपूर्वमा नै श्रम गर्नुहुन्छ मध्यपूर्वको धेरै लामो समय शान्ति र सुव्यवस्था खलबलिएको अवस्था छ आज देशको यो अवस्था छ आफन्तहरूको यो कठिन अवस्था छ यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा हामीले कल्पना गर्न सकिने भन्दा शब्दमा व्यक्त गर्न सकिने भन्दा उहाँहरूको महसुस अत्यन्तै गहिरो र पीडाजन्य छ तैपनि हामी उहाँलाई के आह्वान गर्न चाहन्छौँ भने वास्तवमा हामीले यो घटनामा भइरहेको जुन क्षति छ यो क्षतिमा हामी सबैले उत्तिकै ढंगले आफ्नो ठाउँबाट सहयोगको लागि हामी सँगसँगै जुट्नु जरुरी छ नेपालीहरूको एउटा सामूहिक एकता अझ बढी संगठित भएर प्रकट हुनुपर्ने एउटा परिस्थिति निर्माण भएको कुरा चाहिँ हामी उहाँहरूसँग आह्वान गर्न चाहन्छौँ
0: डाक्टर साहब अर्को पाटो भनेको अलिकति फरक आउट अफ ट्र्याकमा जान्छ तपाईँलाई कस्तो लाग्छ तपाईँको विचार स्थानीय त सरकारले मैले अफ द रेकर्ड पनि अघि कुराकानी गरेको थिएँ पालिकासँग चाहिँ समन्वय हुन नसकेको भन्ने कुरा गुनासोहरू सुनिन्छ एकतर्फबाट सुरक्षा निकायले गरेको काम चाहिँ सराहनीय छ होइन उहाँहरूले राम्रै सकेसम्मको प्रयास गरिरहनु भएको छ विदेशी व्यक्तिहरू पनि आएर सहयोग गरिरहनु भएको छ उद्धारको लागि राहत वितरणको लागि र केही ठाउँमा चाहिँ अझै राहत नपुगेको उद्धार टोली नपुगेको भन्ने गुनासोहरू सुनिन्छ तपाईँलाई के लाग्छ यो अहिले भएको उद्धार र राहत वितरण चाहिँ पर्याप्त छ जस्तो लाग्छ तटस्थ भएर भन्दाखेरि
1: हामीले विपदको परिभाषा नै बुझ्नुपर्छ विपद भन्ने बित्तिकै हाम्रो स्थानीय स्रोत साधन त्यसपछि राष्ट्रिय स्रोत साधनले नपुग्ने अवस्थालाई विपद भन्छौँ हामी विपदको परिभाषा नै त्यही हो त्यसले गर्दा हामीले अहिले जे जति भएको छ यसमा प्रयास चाहिँ हामीले बुझ्नुपर्छ प्रयास सकारात्मक छ यसमा सुरक्षाको जुन हाम्रो सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ उहाँहरू अत्यन्तै ठूलो लगन र जोखिम उठाएर खटिरहनु भएको छ उहाँहरूको यो योगदानलाई हामीले अत्यन्तै ठूलो र उच्च सम्मान गर्नुपर्छ उहाँहरूले गरेको योगदानको कारणले नै जो व्यक्तिहरू अहिले उद्धार भएको छ खोजी भएको छ उहाँ सुरक्षित हुनुहुन्छ यसमा उहाँहरूको भूमिकालाई हामीले कम मान्यौं भने र यसमा गुनासो गर्ने वास्तवमा हामीले समयलाई नबुझेको हुनुहुन्छ यस्तो बेलामा हामीलाई हाम्रो आफ्नो आन्तरिक रिसोर्सेसहरू हाम्रो आफ्नो प्रविधिहरू अत्यन्त अपुग रहन्छन् यो प्रविधिहरूमा हामीले सहयोग खोज्नुपर्छ प्रविधिको प्रयोगबाट जे कठिनाई भएको छ जुन चाहिँ एउटा कठिन भूगोलमा व्यक्तिहरू सुरुङभित्र फसिरहनु भएको छ सुरुङको नामो निशानो कहाँ भनेर छुट्याउन गाह्रो भएको छ त्यसको कुन गहिराईमा त्यो छ त्यसको प्रस्थान बिन्दु कुन हुनुपर्छ भन्ने बारेमा खोज्न गाह्रो भएको छ त्यस्तै यो कठिनाईमा हामीले हाम्रो रिसोर्सेस हामीसँग कमी छ हाम्रोसँग प्रविधिको क्षमता कम छ अनुभव कम छ किन भन्दा यो यस्ता विपत्ति हिजोको दिनमा हामीले झेल्नु परिरहेको थिएन हाम्रो अनुभव पनि होइन प्रविधि पनि छैन हामीसँग ह्युमन रिसोर्स त्यसरी ट्रेन्ड पनि होइन त्यति धेरै सशक्त र हामीसँग त्यति धेरै संख्यामा पनि धेरै छैन भन्ने कुरा हामीले मनोरञ्जन गरेर अहिले नेपाल सरकारले अरू यस्तै अनुभव भएका हाम्रा सहयोगी राष्ट्रहरूबाट पनि विज्ञहरू आउनु भएको छ प्रविधि आएको छ प्रयास निरन्तर भइरहेको छ त्यसले गर्दा हामीले भइरहेको प्रयासलाई बढी सराहना गर्ने अब कुरा रह्यो उद्धार र राहतमा कतै स्थानीय सरकारसँग समन्वय भएन कि भन्ने कुराको जुन आवाज छ सरकारले त्यसको लागि फेरि पनि प्रयास गरेको छ यो एउटा कल्पना गरेभन्दा फरक खालको परिस्थिति अप्रत्याशित भयो यसमा हाम्रो तयारी त्यो ढङ्गको थिएन हिजोका दिनमा हामीले सुन्दाखेरि छलफलमा कहिलेकाहीँ यो जलवायु परिवर्तनको प्रभाव हुन सक्छ भन्ने कुरा जति सैद्धान्तिक बहस गरिन्थ्यो तर व्यवहारिक हिसाबले यो खालको तयारी हामीमा थिएन त्यसले गर्दा यस्तै ल्याएको परिणाम जुन अत्यन्तै कठिन छ यो कठिन समयमा हामीले गर्नुपर्ने समन्वयमा कहीँ कतै भने जस्तो भएन होला किन सबै अत्तालिएको आत्तिएको समय थियो कहाँ के गर्ने भन्ने बारेमा पनि हामीलाई सही ढङ्गको समन्वय गर्नलाई समय लागेको थियो त्यसपछि हामीले अहिले चाहिँ समन्वयको प्रयास भइरहेको छ मलाई जहाँसम्म लाग्छ जो जहाँ छौँ त्यहीँबाट आफूले सकेको प्रयास अत्यन्त शुद्ध मनले गरिदियो भने वास्तवमा समन्वय हुँदै पनि जान्छ अनि पीड़ितहरूको आवाजलाई हामीले सुनिदिनुपर्छ सम्मानका साथ सुनिदिनुपर्छ उहाँको आक्रोश पनि स्वाभाविक छ किन भन्दा आफ्नो मान्छे कहाँ छ भन्ने कुराको यति बेलासम्म थाहा नहुने अनि उहाँहरू जीवित हो अथवा होइन भन्ने कुराको पनि अनुमान नहुँदा त्यो परिवारलाई त्यो परिवारको सदस्य कति पीड़ा हुन्छ होला अनि उहाँको पीड़ालाई हामीले स्वाभाविक रूपमा स्वीकार गर्नु पनि पर्छ उहाँहरूको आक्रोशलाई पनि वास्तवमा हामीले अन्यथा मान्नु हुँदैन त्यो पीड़ामा त्यो स्थानमा हामी भइदिएको भए हामीले पनि त्यसो हुन्थ्यो भनेर समभावले उहाँहरूलाई सुनिदिनु जरुरी छ यसरी हामीले समभावले सुनिदिने समन्वय गर्ने एक र अर्कालाई चाहिँ हार्दिकतापूर्ण व्यवहार गर्यो भने वास्तवमा यो कठिनाईबाट हामी अगाडि बढ्न सक्छौँ र यो कठिनाईमा जे जति क्षति भएको छ यो अपूरणीय क्षति भएको छ र अब हुने क्षतिलाई हामी रोक्न सक्छौँ र जो व्यक्ति जोगिनु भएको छ जो व्यक्तिलाई अहिले उहाँहरूको शारीरिक स्वास्थ्य मानसिक शान्तिमा हामीले उहाँसँग सहकार्य गर्नु परेको छ उहाँलाई भरोसा दिलाउन सक्छौँ र उहाँहरूलाई महसुस हुन सक्छ मेरो लागि मेरो समाज छ मेरो स्थानीय सरकार छ त्यसले मेरो प्रदेश सरकार छ र सिङ्गो राज्य संयन्त्र मेरो पक्षमा छ र यदि नसक्दा पनि उसले वैदेशिक सहायताको लागि पनि खुल्ला मनले आह्वान गर्छ, स्वीकार गर्छ, त्यो मेरो लागि हो भन्ने कुरा उहाँलाई महसुस भयो भने वास्तवमा उहाँलाई एउटा धेरै ठुलो भावना टुवा पनि पुग्छ र वास्तवमा एउटा नागरिकले चाहने पनि हेर्ने हो।
0: कसरी सहानुभूति दिनुपर्छ यस्तो अवस्थामा भन्ने कुराको तपाईँले स्पष्ट पार्नुभएको छ। डाक्टर साहब, म वैदेशिक रोजगारीमै भएका व्यक्तिहरूको त्यो मानसिक समस्याको बाटोमै अलिकति केन्द्रित हुन चाहन्छु। जस्तै यस्तो बेला न काममा ध्यान केन्द्रित हुन सक्छ, न काममा जान सक्ने अवस्था नै हुन्छ, ध्यान केन्द्रित त पछिको कुरा हो, उहाँहरू काममा जान नै सक्नुहुन्न एउटा कुरा, र मन भनेको विचलित भइरहेको हुन्छ, यो चाहिँ कतिको सामान्य अवस्था हो?
1: अब यस्तो छ, यसलाई हामीले सामान्य अवस्था भन्दा पनि स्वाभाविक अवस्था नै मान्ने गर्छौँ। सामान्य त होइन, यो कठिनाईको अवस्था हो, तर यो जुन स्तरमा आज यो अप्रत्याशित क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर त्यसो भने सही सूचनाको लागि पनि अझै पनि के भएको छ भन्ने कुरा अन्यल छ नि। जुन अहिले रसुवाको धेरै भूगोलमा त हामीले उहाँहरू कुन अवस्थामा हुनुहुन्छ भन्ने कुराको सही जानकारी पनि लिन सकिरहेको अवस्था छैन, किन भन्दा त्यहाँको सम्पूर्ण संचार विच्छेद भएको छ, पैदल यात्रा गरेर जाने ठाउँको लागि कठिन छ भूगोल, सडक सवारीको लागि त्यहाँ सम्पूर्ण बाटोहरू ब्लकेडको अवस्थामा छ, अनि भएका परिवारहरू छिन्न भिन्न अवस्थामा हुनुहुन्छ, संचारको लागि अथवा बिजुली बत्ती निभिरहेको अवस्थामा यहाँ देशभित्र त सम्वाद गर्न यति कठिन भएको छ, वैदेशिक रोजगारमा रहनु भएको व्यक्तिलाई कति गाह्रो भएको होला। त्यसैले गर्दा यो अवस्थामा उहाँहरूलाई भएको कठिनाईलाई हामीले स्वाभाविक हिसाबले स्वीकार गर्नुपर्छ, यो सामान्य त मान्दैनौँ हामी त्यो, तर स्वाभाविक हो। किन यो कठिनाईको अवस्थामा व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिपय सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए होला, मसँग केही धन सञ्चय भयो र मैले पठाएको धन चाहिँ आज गएर माटोमा खोलामा बगेर सिद्धियो, तर म परिवारसँगै भइदिएको भयो, यो कठिनाईमा म उहाँहरूको हात चुमाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुनसक्छ। तर यस यो अवस्थामा पनि हामीले उहाँहरूलाई चाहिँ के भन्छ भन्दा, तपाईँ भइरहँदा पनि, तपाईँ बाहिर हुँदा पनि आज तपाईँको परिवारले जे जति चाहिँ साथ पाउन सक्नुहुन्थ्यो र पाउनु पर्थ्यो, त्यसको लागि जो यहाँ समाजमा हामी छौँ, हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन, यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। त्यसैले यहाँहरू जो बाहिर हुनुहुन्छ, यहाँले आफूलाई चाहिँ एउटा गल्ती अथवा एउटा पछुतोको महसुस नगर्नुहोला, यो कसैले पनि थाहा पाएको, अनुमान गरेको अथवा एउटा सूचना पाएको विषय थिएन। अहिले पनि आइरहेको पछिल्ला वैज्ञानिक तथ्यहरूको आधारमा हेर्ने भने 16 किलोमिटरको दूरी चाहिँ 7 मिनटमा पार गरेर यो ठूलो रफ्तारको सुनामी, हिमाली सुनामी चाहिँ हाम्रो रसुवा बोर्डरमा आइसकेको थियो भने हामीले यसबाट सूचना नै पाएर पनि धेरै ठूलो सुरक्षा हुने ठाउँ देखिएन, हामीसँग त्यो हिजोको अनुभव होइन, त्यो खालको पूर्व तयारी थिएन, कति सवालमा हामीले यसको कुन स्केलमा चाहिँ बाढी आइरहेको छ, यसको प्रभाव कस्तो हुन्छ, यसको वेग के छ भने नजान्दा नजान्दै पनि सूचना पाएका व्यक्तिहरू सडक छेउमा अथवा पुलमा उभिएर अलि यसलाई चाहिँ हेल्थ चेक गरेको कारणले पनि पीडामा हुनुहुन्छ, तर त्यो उहाँहरूको दोष भन्दा पनि हाम्रो अनुभवको अभाव हो, सूचनालाई सही ढङ्गले बुझ्ने खालको हाम्रो हिजोदेखिको अभ्यास थिएन, त्यसले गर्दा आज जे भएको छ यो कुरालाई हामी बदल्न सक्दैनौँ, बदल्न नसक्ने कुरामा गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
0: कतिपय व्यक्तिहरू त फर्कि पनि रहनु भएको छ, उहाँहरू मिलेसम्म चाहिँ फर्किरहनु भएको छ, जागिरै छोडेर आउनु भएको छ भन्ने कुरा पनि सुनिन्छ, र अर्को बाटो भनेको कतिपयले त अर्काको देशमा हुनुहुन्छ, त्यहाँको कानून र यहाँको कानून फरक छ, मिल्दैन, छुट्टी नपाएको, अब आउन छुट्टी पाए पनि पैसा नभएको, भनेको बेलामा टिकट नपाउने, यसले थप मानसिक बोझ थप्छ होला नि मान्छेहरूमा,
1: यो अवस्थालाई बदल्न सक्ने हैसियत राख्दैन, यो अत्यन्तै ठूलो प्राकृतिक प्रकोप हो, यसलाई अहिलेको प्रविधिले तत्काललाई बदल्ने हैसियत राख्दैन भने हामी मानवीय हिसाबले जे हाम्रा प्रयासहरू छन् अथवा जो वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ उहाँहरूले गर्ने प्रयासले यो अवस्थामा त्यत्रो धेरै ठूलो तात्विक परिवर्तन आउँदैन। त्यसैले गर्दा हामीले आफ्नो जीवनको र आफ्नो क्षमताको सीमितलाई पनि बुझ्नुपर्छ। त्यसैले गर्दा म जो देश बाहिर हुनुहुन्छ र यो अवस्थामा म परिवारसँग रहन सकिनँ भनेर एउटा पीडाको महसुस गर्नु भएको छ, उहाँले त्यो पीडाबाट चाहिँ आफूलाई केही समय सम्हालेर आफूलाई ध्यान दिनु जरुरी छ, जस्तै हामी सेल्फ केयर भन्ने गर्छौँ, यदि आफूलाई ध्यान दिनु र आफूलाई सम्हाल्न सक्यो भने भोलिका दिनमा हामी अझ बढी क्षमताका साथ आफ्नो परिवारलाई आफ्नो समाज योगदान गर्न सक्छौँ। यति बेला उहाँहरूको जुन परिवारसँग नजिक भएर यो पीडालाई बुझ्नको लागि जुन आउने हतारो छ त्यसलाई हामी महसुस गर्न सक्छौँ, यो एउटा स्वाभाविक उहाँहरूको परिवारप्रतिको दायित्व बोध हो। तर यदि आउन सकिन भन्दैमा आफूलाई चाहिँ दोषी अथवा आफूलाई चाहिँ कमजोर नठान्नुहोला, यहाँ भइरहेका तपाईँका परिवारका अन्य सदस्यहरू र तपाईँका समाजका अन्य नातागोता आफन्तहरूले उहाँहरूको हेरचाह गरिरहनु भएको छ, त्यो अवस्था अपर्याप्त हुँदाखेरि सिङ्गो समाजले उहाँहरूलाई साथ दिइरहेको अवस्था छ. त्यसपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि उहाँहरूको साथको लागि अहरात र प्रयास गरेको छ. यी प्रयासहरू नपुगेको कारणले गर्दा यो विपदको कठिन अवस्थामा हामीले वैदेशिक सहयोग र प्रविधिलाई पनि स्वीकार गरेर उहाँहरूलाई पनि हामीले साथमा लिएर अहिले जुन प्रभावित क्षेत्रमा खोज उद्धार र कतिपय सवालमा हामीले राहतको पनि प्रयास गरिरहेका छौं भने वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहनुभएका आम नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आफ्नो परिवारको पीड़ाले उहाँहरू त्यहाँ आफूलाई चाहिँ सम्हाल्न गाह्रो भइरहेको छ, तर म उहाँहरू हार्दिकता साथ अनुरोध गर्न चाहन्छु तपाईँ सम्हालिनु पहिलो र अत्यन्त प्राथमिक अवस्था हो. तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ. आज जुन परिवार यहाँ आउनुहुन्छ उहाँहरू अहिले एक्लिएको देखिए पनि उहाँहरूको खोजीमा उहाँहरूको साथमा अहिले हाम्रो राज्य संयन्त्र सँगसँगै रहेर चलिरहेको छ. यहाँहरूले चाहिँ आफूलाई बेसारा अथवा आफ्नो परिवारप्रति चाहिँ दायित्व पुर्याउन सकिन भन्ने खालको एउटा कमजोर र दुःखी मनस्थितिबाट आफूलाई सम्हाल्न जरुरी छ.
2: यो सूचनाको प्रभावको विषयमा कुराकानी गर्दाखेरि डाक्टर साहब, डिप फेक लगायतका भ्रामक सूचनाहरू नभएका घटनाहरू पनि आइरहेका छन्, यसलाई नियन्त्रण गर्न पनि अब हुन त अब सरकारले साइबर ब्युरो अन्तर्गत पहल कदम चलाइरहेको छ, के गर्न सकिन्छ र यस्ता समाचारहरूबाट चाहिँ कसरी यी समाचारहरूलाई चाहिँ कसरी सेग्रिगेट गर्ने, अर्थात् सत्य तथ्य समाचार कुन हो भनेर चाहिँ उहाँहरूले लिन सक्नुहुन्छ.
1: अहिलेको आधिकारिक सूचनाको प्रणालीमा नेपाल सरकारले आफ्नै पोर्टल सुरुवात गरिरहेको छ र हामीले हरेक दिन चाहिँ बुलेटिनको हिसाबले पनि सत्य तथ्य समाचार सम्प्रेषण पनि गरिरहेका छौं. तर जहिले पनि एउटा मानवीय स्वभाव र मानवीय मनोवृत्ति पनि हो, सत्यभन्दा छिटो धेरै गुणा चाहिँ झुटको प्रभाव हुन्छ, त्यसको शक्ति त्यस्तै हुन्छ. किनभने हाम्रो मस्तिष्कको बनावट र संरचना पनि त्यसै गरी बनेको छ. यो प्राकृतिक कुरा हो कि हामी एउटा सत्यका कुराहरू एउटा सही सूचनालाई भन्दा बढी सनसनीपूर्ण हिसाबले प्रसारित गरिएका अहिलेको प्रविधिको गलत प्रयोग गरेर बनाइएका समाचारहरूमा हामीलाई बढी ध्यान जान्छ र त्यसले हाम्रो बढी ध्यान खिच्छ. तर त्यसको साथसाथै औपचारिक र आधिकारिक हाम्रा च्यानलहरूबाट सही सूचना सम्प्रेषण नभएको पनि होइन. त्यसैले गर्दा म आम नागरिकहरू जो देशभित्र हुनुहुन्छ देश बाहिर हुनुहुन्छ उहाँहरूलाई हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु कि यहाँहरूले धैर्यताका साथ सत्य र सही सूचना प्रवाह गर्ने एउटा वैधानिक निकायहरू हुन्छन्, वैधानिक संचार माध्यमहरू हुन्छन्, वैधानिक राष्ट्रिय र सरकारी च्यानलहरू हुन्छन्, उहाँहरूलाई नै पछ्याउनुहोस् र उहाँहरूकै सूचनालाई चाहिँ पत्याउनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु. हामीलाई यो सूचना प्रविधि आखिर यति धेरै विकास भएको कति नै पो वर्ष भयो र हामी हिजोका दिनमा सूचना प्रविधिको सामान्य स्रोतहरूलाई बाटै सूचना लिइरहेका नेपालीहरू आज आएर चाहिँ सेकेन्डको सूचनामा भर पर्नुपर्ने पनि त होइन. तपाईँ केही समय धैर्य गर्नुहोस्, केही समय अलिकति बढी वास्तविकता पस्कने सञ्चार माध्यमहरूलाई खोल्नुहोस्, हेर्नुहोस् र सरकारी पोर्टलहरूलाई ख्याल गर्नुहोस्, त्यहाँ सही सूचनाहरू नै प्रभावित भइरहेका छन्। त्यसले गर्दा यहाँहरूले कुन सूचना सही कुन सूचना गलत भन्ने कुरा चाहिँ आफू सचेत भएर त्यसलाई हेर्ने र बुझ्ने गर्नुहोला. र यदि यहाँले सही सूचनालाई मात्र फलो गर्नुहुन्छ भने अहिलेको सूचना प्रविधि अहिलेको विश्व बजारमा जुन पुँजी बजारले एउटा अल्गोरिदम क्रिएट गरेर जति धेरै व्यक्तिहरूले सूचना हेर्नुहुन्छ गलत सूचना त्यति नै भाइरल भएर फैलिने गर्छ. यहाँले हेरिदिनु भएन भने त्यसको फैलिने गति पनि कम हुन्छ र भोलिका दिनमा त्यसरी सनसनीपूर्ण सूचना बनाउने व्यक्तिहरू जो चाहिँ आफ्नो स्वार्थको कारणले गर्दा उहाँहरूले त्यो खालको व्यवसाय गरिरहनु भएको छ, उहाँहरूको स्वार्थमा पनि केही खालको ब्रेक लाग्छ. हामीले नै हेरिदिनु भने हामीले नै उहाँहरूको सूचना चाहिँ व्यवस्था गरिदिनु भने चाहिँ उहाँले जुन यो अहिलेको अदर बेस्ट जुन आफ्नो आमदानी छ त्यसको पनि कमी आउँछ र त्यस्तो व्यक्तिहरू निरुत्साहित हुन्छन्. त्यसले गर्दा सचेतना सबभन्दा ठूलो कुरा छ. यहाँहरू देशभित्र बाहिर जहाँ हुनुहुन्छ सही सूचनालाई पछ्याउने र पत्याउने गरिदिनु होला. यसले गर्दा गलत सूचना प्रभाव गर्ने व्यक्तिहरू आफै नै अलि बढी निरुत्साहित हुनुहुन्छ. अर्को कुरा यहाँले भन्नुभयो नेपाल सरकारले जुन आफ्नो ठाउँबाट गलत सूचनालाई नियन्त्रण गर्नको लागि कानूनी आधार लिइरहेको छ, यसबाट पनि प्रयास भएका छन्। त्यसैले गर्दा राज्यभन्दा नागरिकको शक्ति अत्यन्त संगठित हुन्छ. यहाँहरू नागरिकले नै यस्तो कुरालाई चाहिँ व्यवस्था गर्न थालिदिनु भयो भने र गलत काम गर्ने कुरा चाहिँ राज्यलाई नै यहाँले सूचना दिनुभयो भने राज्य अझ बढी सशक्त भएर त्यस्ता गलत सूचना संरक्षण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाउन सक्छ. त्यस्तो नागरिक हुनु भनेको अत्यन्त ठुलो दायित्व पनि हो र त्यो दायित्व निर्वाह गर्नको लागि पनि सचेत नागरिकले यति बेला संगठित भएर काम गर्नुपर्छ।
0: कार्यक्रम देश परदेशमा हामी भोटेकोसी बाढीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी भोटेकोशी बाढीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासु कार्कीसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी
2: साहब, जुन अहिलेको भयावह अवस्था छ, अलिकति देश केन्द्रित पनि कुराकानी गर्न चाहे मैले, यो अवस्थालाई बेलैमा साम्य पार्न सकिएन, मत्थर पार्न सकिएन भने यसले चाहिँ के कस्ता जटिलता पछिका दिनहरूमा निम्त्याउन सक्छ?
3: अब हामीले यसलाई चाहिँ हाम्रो देशको प्राकृतिक प्रकोप पछाडि हामीले हाम्रा नागरिकहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुराको सिलसिला हेर्नुपर्छ। हामीले यसमा चाहिँ हाम्रो देश दुर्भाग्य नै भन्नुपर्छ, सुन्दर देश प्राकृतिक हिसाबले अत्यन्तै धेरै नै विविधतापूर्ण देश छ। हामी जातीय भाषिक हिसाबले पनि विविधतापूर्ण देशमा कतिपय सवालमा प्राकृतिक र मानव निर्मित यता विभिन्न खालका जोखिमबाट हामी गुज्रिरहेका छौँ। यो लामो कालखण्डलाई नै हेरौँ हामी, हामीले बौद्धली शासन व्यवस्थाको सुरुवातबाट चाहिँ नागरिकहरू अब चाहिँ साधन स्रोत सम्पन्न हुन्छन्, खुसी हुन्छन् भन्ने ठूलो उत्साह थियो। त्यसको लगत्तै हामीले एउटा ठूलो जनयुद्ध अथवा जनआन्दोलनको चाहिँ क्षति बिहोर्नु पर्यो, त्यसबाट धेरै व्यक्तिहरू विस्थापित हुनुभयो, धेरैको चाहिँ जीवन गुमाउनु पर्यो। त्यसपछिका दुईवटा आयोग बने, ती आयोगले पनि आजसम्म जो व्यक्ति चाहिँ वास्तवमा मारमा पर्नु भएको थियो, जुन विस्थापित हुनुभएको थियो, जुन व्यक्तिहरूले चाहिँ ठूलो क्षति बिहोर्नु भएको थियो, उहाँहरूलाई न्याय दिनको लागि अझै पनि सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि अर्को जनआन्दोलन भयो, 62 आन्दोलन, त्यस्तै पुर्याएको क्षतिको पनि अझै पनि लेखाजोखा गरेर कहाँ चाहिँ के भएको छ भने निम्टारा गर्न सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि 72-73 भुइँचाल आयो, भुइँचालबाट विस्थापितहरूलाई पनि पुनर्स्थापित गर्न सकेको थिएन। अहिले पनि हामीले देखिरहेका छौँ, आजको मितिमा जुन रसुवाको जुन भोटेकोशीको बाढीबाट प्रभावित व्यक्तिहरू हुनुहुन्थ्यो, भित्रहतीको किनारामा रहेका व्यक्ति, तिनै व्यक्तिहरू हुनुहुन्थ्यो जो चाहिँ 2072 सालको भुइँचालोबाट माथिल्लो गाउँ बस्तीबाट विस्थापित भएर खोला किनारमा आश्रय दिइरहनु भएको थियो। उहाँहरूको त्यति बेला व्यवस्थापन गर्न सक्ने हाम्रो राज्यको त्यो खालको एउटा पहल कदमी, त्यो खालको अग्रसर, त्यो खालको एउटा दायित्व बोध गर्न सक्नु पाएको भए आज ती व्यक्तिहरू जो खोला किनारामा विस्थापित भएर आश्रय लिनुभएको थियो उहाँहरू सुरक्षित हुनुहुन्थ्यो होला, उहाँहरू आज हामीले गुमाउनु पर्थेन होला। र हामीले देखिरहेका छौँ तिनै सन्दर्भका धेरै व्यक्तिहरू चाहिँ काठमाडौँको नदी किनारामा आएर बस्नु भएको थियो, धेरै व्यक्तिहरू त्यसरी विस्थापित हुनुभएको थियो, त्यहाँ यहाँहरू देख्न सक्नुहुन्थ्यो। त्यहाँ जनआन्दोलनबाट अनि जनयुद्धबाट विस्थापित व्यक्तिहरू, यस्तै बाढी पहिरोबाट विस्थापित व्यक्तिहरू, जुरे पहिरोबाट विस्थापित व्यक्तिहरू चाहिँ धेरै चाहिँ काठमाडौँमा आश्रय लिएर बसिरहेको अवस्था पनि थियो, फेरि उहाँहरू विस्थापित हुनुभएको छ। त्यसले हाम्रो देशमा विस्थापितहरूको सिलसिला चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा राज्यले अत्यन्तै ठूलो र गम्भीर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। यसलाई साँच्चै नै एकले अर्कालाई दोष लाउनुभन्दा पनि राज्य नागरिकको अत्यन्तै नजिकको र जिम्मेवार अभिभावकको भन्ने हिसाबले महसुस गर्ने दायित्व चाहिँ आजको दिनमा हामीले महसुस गर्नुपर्छ। त्यसैले गर्दा आजको दिनमा जुन यो ठूलो प्राकृतिक प्रकोपबाट धेरै व्यक्तिहरू विस्थापित हुने, धेरै व्यक्तिहरूको चाहिँ घरबार विहीन भएर भोलि फेरि पनि उहाँहरू राज्यप्रति आश्रय खोज्न सक्ने र राज्यलाई आश्रय दिन सकेन भने जोखिमपूर्ण बासको लागि उहाँहरू चाहिँ फेरि कुनै न कुनै ठाउँमा चाहिँ यसरी उहाँहरू भूमिहीन अथवा सुकुम्बासी बन्ने दिन आउन सक्छ। त्यति बेला हामीले के राज्यले चाहिँ उहाँहरूलाई दीर्घकालीन व्यवस्थाको नीति दिने भन्ने बारेमा हामी अहिलेदेखि नै छलफल गर्नु जरुरी छ। त्यसले गर्दा यो मनोसामाजिक हिसाबले हेर्ने हो भने पनि उहाँहरूलाई के चाहिँ भरोसा दिनुपर्छ भन्दा हिजोका दिनका विस्थापितहरूलाई जसरी हामी स्थापन गर्न सकेनौँ भन्ने उहाँहरू लागिरहेको छ। किन भन्दा बापाकै विस्थापनको कुरा गर्ने हो भने 500 बढी घरहरू अहिले पनि खाली छन्, किनभने त्यहाँ हामीले राम्रो सम्पन्न स्थापना गर्न सकेको हाम्रो अभ्यास छैन। त्यसले गर्दा नागरिकलाई यो महसुस पनि हुन सकेको हुनसक्छ, किनभने नागरिकहरू आज साँच्चै नै सचेत छन्, उहाँहरूले यो कुरा महसुस पनि गरेको हुन सक्छन्। आज हामी विस्थापित छौँ, भोलि साँच्चै नै राज्यले चाहिँ हामीले स्थापना गर्न सक्छ कि सक्दैन, पुनर्स्थापना सम्मानजनक हुन सक्छ कि सक्दैन भन्ने उहाँलाई लागिरहेको हुन सक्ला। त्यो कारणले पनि विस्थापित व्यक्तिहरूलाई एक खालको मनोसामाजिक र पीडा, एउटा अलि सन्तास र कठिनाइको महसुस पनि हुन सकेको हुन सक्ला। तर अबका दिनमा चाहिँ हामीले हाम्रो देशको भूगोल, यसमा हुन सक्ने यस्ता प्राकृतिक दैविक विपत्तिहरूलाई फेरि पनि मध्यनजर गर्दै आज जो प्रभावित हुनुहुन्छ उहाँहरूको आजको दिनमा खोज उद्धार र भोलिको दिनमा पुनस्थापनाको लागि हामीले अत्यन्तै धेरै वैज्ञानिक ढंगबाट र न्यायपूर्ण सामाजिक न्याय स्थापित हुने गरी र एकले अर्कालाई लाञ्छन लगाउने अथवा एकले अर्कालाई चाहिँ आफ्नो जिम्मेवारी पन्छाउने भन्दा पनि जिम्मेवार भएर प्रस्तुत हुने र साँच्चै नै नागरिकलाई चाहिँ हामी नागरिक अभिभावक छौं र हामी तपाईँको साथमा छौं भन्ने कुरा महसुस हुने गरी राज्यको सम्पूर्ण संयन्त्रहरूले त्यसको तयारीका साथ काम गर्नु जरुरी छ। त्यो खालको चाहिँ अहिलेदेखि तयारी गरेको उहाँहरू महसुस भयो भने वास्तवमा विस्थापितहरू जो अहिले यो विपदबाट पीड़ित हुनुहुन्छ उहाँहरूको मनोसामाजिक एउटा भरोसा चाहिँ अहिलेदेखि नै हामी ढुक्कले तपाईँको पक्षमा हामी सामाजिक न्यायलाई मरण दिने छैनौं भन्ने कुरा चाहिँ राज्यले सुरुवात गर्नु जरुरी देखिन्छ।
2: यो जुन अवस्थाले मानिसलाई पारेको मानसिक समस्याको असर चाहिँ हामीले देख्न त सक्दैनौँ है, त्यसको लक्षणहरू चाहिँ थाहा पाउन सक्छौ।
3: हामीले यस्तो प्राकृतिक विपदले कस्तो खालको मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने बारेमा विभिन्न खोज अध्ययन अनुसन्धान त्यसै अनुसार विकास भएका सम्बोधन गर्ने मड्युल्सहरू र गाइडलाइन्सहरू छन्। कठिनाईको समयमा जो कसै पनि भावनात्मक हिसाबले विचलन हुने कुरालाई हामी स्वाभाविक मान्छौँ र त्यो स्वाभाविक अवस्थामा उहाँलाई त्यत्तिकै छोडिदियो भने चाहिँ अथवा उहाँहरूलाई त्यो स्वाभाविक अवस्थाबाट साँच्चै नै साथ सहयोग र समन्वय गर्न सकिने अविस्तारै उहाँहरू चाहिँ एक खालको निराशा एक खालको उदासीनता एक खालको छटपट्टी एक खालको पीडाबाट उहाँहरू गुज्रिरहनुहुन्छ। त्यस्तै दीर्घकालीन हिसाबले मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले गर्दा आज हामी जहाँ जति चाहिँ खोज उद्धार राहतको कार्यक्रम पुगिरहेको छ त्यो ठाउँमा मनोसामाजिक हिसाबले उहाँलाई सहयोग गर्नको लागि प्राथमिक मनोवैज्ञानिक सहयोगका कार्यक्रमहरू हामी सँगसँगै लिएर गएका छौँ। त्यसमा चाहिँ त्यहाँ खटिने उद्धार कर्मीहरू त्यहाँ खटिने स्वयंसेवकहरूलाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगका जुन मूलभूत सिद्धान्तहरूमा उहाँहरूलाई अभिमुखीकरण गरिएको छ, जसमा चाहिँ हामी उहाँहरूको कठिनाईलाई हेर्न उहाँहरूको कुरा सुन्न र उहाँहरूलाई आक्रोश भयो भने उहाँहरूको पीड़ा भयो भने उहाँहरूले एक खालको दुःख व्यक्त गर्नु भने त्यसलाई समभाव भएर सुन्नको लागि हामीले उहाँलाई तालिम दिएका हुन्छौँ र त्यस सँगसँगै उहाँहरूको वास्तविक र वस्तुनिष्ठ आवश्यकतालाई चाहिँ तत्त्व निकायसँग समन्वय गर्नको लागि उहाँहरूसँग हामी सहकार्य पनि गर्छौँ। त्यो चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगको सिलसिला रह्यो। यसरी उहाँहरूलाई सहयोग गर्दा गर्दै पनि कतिपय व्यक्तिहरूलाई चाहिँ त्यो चोट त्यो पीड़ा अत्यन्तै गहिरो हिसाबले महसुस हुन सक्छ। त्यो गहिरो चोट र पीड़ाबाट महसुस भएका व्यक्तिहरूलाई चाहिँ तत्कालको अवस्थामा अक्युट स्ट्रेस रियाक्सन अत्यन्तै पीड़ाबोध भयो, उहाँलाई चाहिँ म के गर्ने कसो गर्ने पनि भएन, म कहाँ छु भने होस् पनि र भएन बेला बेलामा होसमा आउने बेला बेलामा चाहिँ अलिकति बेहोसी जस्तो कुरा गर्ने जति बेला म जोखिममा छु भनेर भाग्न खोज्ने डराइरहने राति राम्रोसँग निन्द्र नपर्ने छटपट हुने जस्तो हामी अक्युट स्ट्रेस रियाक्सन भन्छौँ त्यो खालको अवस्था पनि हुनसक्छ। त्यति बेला चाहिँ हामी उहाँलाई औषधिभन्दा बढी चाहिँ सहयोगकै कुरा गर्छौँ। उहाँलाई सहयोग दिन सक्यो साथ दिन सक्यो त्यो कठिनाईको बेलामा उहाँलाई चाहिँ हामीले एउटा कसरी शान्त रहने भन्ने अभ्यासहरू सिकाउन सक्यो जसलाई चाहिँ हामी शान्त रहने अभ्यास भन्छौँ, रिल्याक्सेसन टेक्निकका कुरा गर्छौँ, डिप ब्रिथिङ एक्सर्साइजको कुरा गर्छौँ र ग्राउन्डिङ एक्सर्साइजहरू कुरा गर्छौँ। त्यो गरेर उहाँलाई चाहिँ त्यो अवस्थामा हामीले सही ढङ्गले व्यवस्थापन गर्न सक्यो भने त्यस्ता व्यक्तिहरूको यो तत्कालको अवस्था सामान्य हिसाबले सहज भएर पनि आउन सक्छ र कतिपय व्यक्तिलाई चाहिँ डिप्रेसन जस्तो स्ट्रेस भएको छ त्यो स्ट्रेसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सही खालको चाहिँ उपाय नभइरहँदा उहाँहरूलाई चाहिँ त्यो स्ट्रेस चाहिँ शारीरिक हिसाबले प्रस्तुत हुने काँप्ने बक्ने ढल्ने चिनछेनमा चाहिँ बम बेहोश जस्तो हुने त्यो अवस्था पनि हुनसक्छ र त्यस्तो बेलामा पनि हामीले उहाँहरूलाई सबभन्दा पहिलो कुरो त मनोवैज्ञानिक साथ र सहयोग नै गर्छौँ। त्यस पछाडि व्यक्तिलाई एन्जाइटीका विभिन्न लक्षणहरू देखा पर्न सक्छ, निन्द्र नपर्ने छटपट्टि हुने जस्तो हुनसक्छ, उहाँहरूलाई पनि हामी सुरुवातमा औषधिभन्दा पनि उहाँहरूलाई सहयोगकै कुरा गर्छौँ र त्यसले गर्दा अहिले हामी चाहिँ समुदायमा प्रभावित क्षेत्रमा मनोवैज्ञानिक सहयोगको कुरा बढी गरिरहेका छौँ। त्यहाँ अहिले हाम्रो मानसिक स्वास्थ्यका विशेषज्ञ डाक्टरहरू पनि खटिरहनु भएको छ तर त्योभन्दा बढी संख्यामा चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोग दिन सक्ने कार्यकर्ताहरू त्यसपछि मनोसामाजिक परामर्शदाताहरू त्यसपछि मनोविदहरू पनि साथसँग खटिरहनु भएको छ। उहाँहरूको साथ र सहयोगले अहिलेको कठिनाईमा उहाँलाई सहयोग गर्न सक्यो भने भोलिका दिनमा चाहिँ उहाँहरू मानसिक स्वास्थ्य समस्या हुने जोखिमबाट जोगिन सक्नुहुन्छ भन्ने कुरा छ। त्यसका बावजुद पनि भोलिका दिनमा कतिपय व्यक्तिहरूलाई चाहिँ एन्जाइटी डिप्रेसन हुन सक्ने कतिपय व्यक्तिहरूले चाहिँ यो कठिनाईलाई सामना गर्ने सिप्र शैली नमिल्दाखेरि उहाँहरूले चाहिँ लागु औषध र मदिराको दुर्व्यसनमा फस्न सक्ने र लामो समयसम्म समस्या भइरह्यो भने पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर जस्तो कठिन खालको एउटा आघात जन्ने मानसिक अवस्था पनि निम्तिन सक्छ। त्यसको लागि हामी उहाँहरूसँग नजिक रहेर सहकार्य गर्ने र उहाँहरूको कठिनाईलाई बुझ्ने प्रयास गरिरहेका छौँ।
2: होइन, अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको
3: जोखिमबाट जोगिन सक्नुहुन्छ भन्ने कुरा छ। त्यसका बावजुद पनि भोलिका दिनमा कतिपय व्यक्तिहरूलाई चाहिँ एन्जाइटी डिप्रेसन हुन सक्ने कतिपय व्यक्तिहरूले चाहिँ यो कठिनाईलाई सामना गर्ने सिप्र शैली नमिल्दाखेरि उहाँहरूले चाहिँ लागू औषध र मैत्राको दुर्व्यवस्था

0: साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
1: अब हामीले वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरूरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि शुरूआत गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा जुन निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अहिलेको प्रविधिले हामीलाई जोडिने धेरै ठुलो माध्यम बनेको छ, धेरै ठुलो प्लेटफर्म खडा गरेको छ। त्यसलाई हामीले सहयोग गरेर, त्यसलाई हामीले चाहिँ प्रयोग गरेर हामी एकअर्काको भरोसा र एकअर्काको सहयोग बन्न सक्छौँ।
0: व्यक्ति आफूले गर्न नहुने र आफू जोगिनु पर्ने कुराहरू चाहिँ के हुन्छ यस्तो बेलामा?
1: अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्दर्भिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। अघि नै मैले भने डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ। उहाँहरूले आफूलाई चाहिँ ग्राउन्डिङ एक्सर्साइज जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध लिने र वास्तविकतामा आफू चाहिँ रहने त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने सूचनामा चाहिँ गलत सूचनाहरूमा आफूलाई चाहिँ व्यस्त नराख्ने, सही सूचनाहरू लिने र त्यस्तो बेलामा चाहिँ यदि सूचनाको सही जानकारी भएन भने सही च्यानल प्रयोग गरेर सही सूचनाको खोजी गर्ने गर्न सक्नुहुन्छ। र यस पछाडिका बावजुद पनि मान्छेको मन हो हामीले भन्दैमा र चाहँदैन सम्हालिन सक्दैन, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने र त्यस्तै पनि पुगेन भने चाहिँ अहिलेका जुन आधिकारिक जुन सामाजिक सञ्जाल हुन्छन् त्यहाँ सहयोगी नेटवर्क हुन्छ, उहाँहरूको सम्पर्कमा रहने र उहाँहरूसँग आफ्नो कुरा सेयर गर्ने, उहाँहरूबाट चाहिँ मनोसामाजिक परामर्श लिने, कतिपय सवालमा उहाँहरूले चाहिँ अरू एउटा स्ट्रक्चर्ड खालको मनोवैज्ञानिक परामर्श र सहयोग लिएर पनि आफूलाई स्वस्थ र आफूलाई एक खालको शान्त राख्न सक्नुहुन्छ।
0: त्यो आफ्नो कोही व्यक्ति गुमाउनु परेको व्यक्ति छ र त्यो बाहेक अर्को साथी उहाँहरूको साथीहरूले चाहिँ त्यस्तो अवस्थामा चाहिँ के गर्न सक्नुहुन्छ?
1: हजुर, यहाँलाई अत्यन्तै सही कुरा गर्नुभयो। जहिले पनि सोसियल कनेक्टेडनेस भनेको चाहिँ हाम्रो समाजको अत्यन्तै ठुलो पुँजी हो। यो पुँजीलाई हामी देशभित्र र देश बाहिर त्यही ढंगले प्रयोग गर्न सक्छौँ। यदि कोही व्यक्तिले चाहिँ आफू यो कठिनाईको समयमा आफ्नो आफन्त गुमाएको पीड़ा महसुस गर्नुभएको छ भने जो नजिकमा हुनुहुन्छ उहाँहरूसँग चाहिँ सम्पर्कमा रहनुपर्छ। आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। त्यो भौतिक हिसाबले नजिक भएका व्यक्तिहरूको साथ त अत्यन्तै राम्रो र सान्द्रिक भइहाल्यो। कति सवालमा भौतिक हिसाबले नजिक नभए पनि हामी प्रविधिक हिसाबले त धेरै नेपालीहरू जोडिएकै छौँ, हाम्रो अभ्यास पनि चाहिन्छ। त्यसले गर्दा त्यो चाहिँ एउटा अत्यन्तै परिपक्व सञ्जालमा चाहिँ रहनु पर्यो। कतिपय सवालमा चाहिँ उहाँहरूलाई अझ बढी पीड़ा हुने, अझ बढी चाहिँ एउटा विभत्स तस्विरहरू देखिरहेका सञ्जालहरूमा होइन, एउटा परिपक्व र एउटा वैधानिक सञ्जालसँग रहेर चाहिँ उहाँहरूले आफ्नो कुराहरू सेयरिङ गर्ने, आफ्नो अप्ठ्यारोहरू त्यहाँ चाहिँ सेयर गरेर कसरी सहज हुन्छ भन्ने कुरामा चाहिँ उहाँले सहकार्य गर्न सक्ने र त्यसबाट उहाँहरू सुरक्षित रहन सक्नुहुन्छ।
0: यो अघि तपाईँले भन्नुभएको थियो टेलिमेडिसिन सेवा चाहिँ हामीले यहाँबाट निशुल्क प्रवाह गरिरहेका छौँ भन्ने कुरा र ऱ्यापिड रेस्पोन्स टिम पनि सरकारले सञ्चालन गरिरहेको कुरा तपाईँले अघि बताइसक्नु भएको छ। यी बाहेक अन्य माध्यमहरू चाहिँ के छन् जसले गर्दाखेरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ सहज रूपमा पहुँचमा ल्याएर उहाँहरूसँग चाहिँ परामर्श गर्ने अथवा उहाँहरूका समस्याहरू सुनिदिने समाधान गर्ने अरू निकायहरू पनि छन् दूतावास
1: हजुर? यहाँले अत्यन्त राम्रो कुरा स्मरण गराउनुभयो। हाम्रो जुन देशमा बहुसंख्यक मात्रामा नेपालीहरू हुनुहुन्छ त्यहाँ चाहिँ दूतावास अथवा श्रम सहचारीदेखि लिएर एउटा हाम्रो राज्यको उपस्थिति रहन्छ। त्यो राज्यको उपस्थिति चाहिँ उहाँहरूको त्यो अभिभावक हो र उहाँहरूले सायद त्यो गरिरहनु पनि भएको होला। त्यहाँ कतिपय ठाउँ त स्वास्थ्य सहचारी पनि रहनुहुन्छ। त्यसले गर्दा उहाँहरूले त्यो आफ्नो राज्यको एउटा अभिभावकीय निकाय जुन विदेशमा पनि अवस्थित छ त्यो अभिभावकीय निकायसँग चाहिँ उहाँ सम्पर्कमा रहेर उहाँहरूको एउटा नेटवर्कमा रहेर

0: त्यहाँ चाहिँ एउटा वैधानिक हिसाबले उहाँले हरेक प्रकारका जुन आफ्नो भावनात्मक सहयोगदेखि लिएर कतिपय कुरामा अघि हामीले भने यस्तै प्राविधिक कुरा होला, कतिपय कुरा कानुनी कुरा होला, त्यो सम्पूर्ण सहयोग चाहिँ उहाँले विदेशको भूमिमा पनि रहेर लिन सकौँ अवस्था विद्यमान रहन्छ। त्यसले गर्दा मैले बार बार उहाँलाई निवेदन गर्ने चाहिँ यो कठिनाईमा एक्लिएको महसुस गर्नु हुँदैन। यहाँ आफूलाई लाग्ला मलाई मात्र यो चोट परेको छ, वास्तवमा त्यसो होइन। यो चोट व्यक्तिगत हिसाबले, पारिवारिक हिसाबले उहाँले महसुस गर्नुभएको होला, तर सामाजिक हिसाबले हामी सिङ्गो राष्ट्रले यसलाई चोटको हिसाबले स्वीकार गरेको छ। त्यसले गर्दा हामी समभावका साथ उहाँसँग सहकार्य गर्न सक्छौँ। विदेशमा भइरहेका व्यक्तिहरूले पनि उहाँहरूको अभिभावकीय भूमिका निर्वाह गर्ने राज्यका निकायहरू विदेशमा अहिले पनि मौजूद रहेका छन्। ती विदेशमा रहेका निकायहरूसँग, त्यहाँ रहेका सम्बद्ध व्यक्तिहरूसँग उहाँहरू संवादमा र सम्पर्कमा रहेर आफूलाई चाहिँ यो कठिनाईबाट आफूलाई यो साथ र सहयोग पाउन सक्नुहुन्छ। यति बेला उहाँहरू त्यो प्रयास गर्नुपर्छ।
1: मानसिक स्वास्थ्यसँग जोडिएका जति पनि संयन्त्र वा अथवा नीतिहरू छन्, जति पनि अहिले सरकारले अप्नाइरहेको छ, यो पर्याप्त छ कि कस्तो छ?
0: यिनीहरूलाई चाहिँ समय अनुकाल हामीले हाम्रो आफ्नो रिसोर्सेसहरू हेरेर यस्तै परिमार्जन यस्तै व्यवस्थापन गर्दै जानुपर्छ। त्यसले गर्दा प्रयासहरू छन्। हामीले अहिलेको आवश्यकता अनुसार चाहिँ मानसिक स्वास्थ्यमा कसरी समाजमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा राज्यले अभिभावकको दायित्व निर्वाह गर्ने भन्ने नीति छ, तर हाम्रा रिसोर्सेसहरू, हाम्रा एसपिरेसनभन्दा साँच्चै नै कमी छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामी अत्यन्तै कम रिसोर्स भएको राज्य व्यवस्थामा अहिले काम गरिरहेका छौँ। हामीले चाहँदा चाहँदा पनि हाम्रा राज्यका संयन्त्रहरू चाहिँ जुन नीतिगत व्यवस्था छ, जुन संवैधानिक अधिकार छ, जुन कानुनी दायित्व छ, त्यो अनुसार चाहिँ नागरिकले पाउने गरी व्यवस्थित गर्नको लागि साँच्चै नै हाम्रो स्रोत र साधन पर्याप्त छैन। त्यसले गर्दा नीतिहरूमा नै त्यत्रो धेरै ठुलो खाडल त होइन, तर स्रोत र साधन, तिनीहरूको परिचालन र समन्वयमा अझै पनि हामीले धेरै काम गर्नु परिरहेको छ। त्यसको हिसाबले हेर्ने भने स्थानीय स्तरमा पनि हामीले मानसिक स्वास्थ्यको बारेमा हाम्रा स्वास्थ्यकर्मी साथीहरूलाई तालिम दिएका हुन्छौँ। हामीले निशुल्क सूचीका औषधिहरूमा पनि ती औषधिहरू समावेश गरेका हुन्छौँ, तर नागरिकले पाउने बेलामा केही प्रश्नहरू छन्। त्यसले गर्दा यी प्रश्नहरू जायज छन्। यी प्रश्नहरूलाई हामीले सही ढंगले सुनवाई पनि गर्नुपर्छ र अहिले राज्यलाई संवैधानिक हिसाबले पनि र सर्वोच्चको आदेश र परामर्शको हिसाबले पनि राज्यले मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्छ। नागरिकलाई मानसिक स्वास्थ्यको हिसाबले दिनुपर्ने आधारदेखि लिएर विशेषज्ञ मानसिक स्वास्थ्य सेवाको लागि राज्यले जुन नीतिगत र संवैधानिक व्यवस्था गरेको छ र अन्तर्राष्ट्रिय महासन्धिहरूमा पनि राज्यले आफूलाई त्यही ढंगले जिम्मेवार रूपमा प्रस्तुत गरेको छ, त्यसको कार्यान्वयनको लागि राज्यले संयन्त्र बनाउनुपर्ने अनि रिसोर्सेस निर्माण गर्नुपर्ने, त्यो आर्थिक हिसाबले होला, त्यो मानवीय हिसाबले, प्राविधिक हिसाबले, त्यसको लागि चाहिँ सर्वोच्चले पनि परादेशबाट हामीलाई एक खालको निर्देशित गरेको छ र राज्यले पनि आफ्नो सीमित साधनहरूलाई कसरी अधिकतम नागरिक हितमा सन्तुलित हिसाबले प्रयोग गर्ने भन्ने बारेमा राज्यले यसमा पटक पटक समीक्षा पनि गरेको छ। तर यसका बावजुद पनि राज्य हाम्रो थोरै रिसोर्सबाट सञ्चालन भएको राज्यमा आफ्ना सीमितताहरूका बावजुद बार बारको यस्ता प्राकृतिक र मानव क्षतिहरूले गर्दा साँच्चै नै हाम्रो क्षमतालाई कमजोर बनाएको अवस्था छ। म नागरिकहरूलाई यो पनि अनुरोध गर्न चाहन्छु, हामीले चाहँदा चाहँदै पनि हाम्रा रिसोर्सेसहरूमा धेरै नै सीमित छन्, त्यो यहाँले बुझ्नु भएकै छ। जस्तो कि बिमाको कुरामा पनि नागरिकले बुझ्नु भएको छ, उहाँहरू बिमित हुनुहुन्छ, तैपनि उहाँले बिमा अनुसारको चाहिँ जुन राज्यले कमिटमेन्ट गरेको सेवालाई अझै पनि कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ, किनभने यो राज्यको रहर होइन, बाध्यता छ। हामीसँग अत्यन्तै सीमित स्रोतहरू छन्। सीमित स्रोतहरूको बावजुद पनि राज्यले जुन ढंगले उहाँहरूसँग काम गर्ने प्रयास गरेको छ, त्यो प्रयासलाई बुझिदिनु हुनको लागि पनि म नागरिकप्रति हार्दिक आह्वान गर्न चाहन्छु।
1: यही कुरालाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सन्दर्भमा जोडेर हेर्दाखेरि पर्याप्तता हुन त तपाईँले भन्नुभयो, पर्याप्त हुँदैन, समय अनुसार परिमार्जन गर्दै लानुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो क्षेत्रमा चाहिँ के कुराहरू अप्नाउनु अहिलेको समयमा चाहिँ अलिकति महत्वपूर्ण देखिन्छ?
0: अब वैदेशिक रोजगारीमा भएका व्यक्तिहरू मानसिक स्वास्थ्यको बारेमा चाहिँ पछिल्लो परिमार्जन हामीले उहाँहरूको डिपार्चरको गाइडलाइनमा पनि मानसिक स्वास्थ्य कुरा राखेका छौँ। प्री डिपार्चर गाइडलाइनमा मेन्टल हेल्थको सवाल छ अनि उहाँहरूलाई जुन ओरिएन्टेसन गरिन्छ वैधानिक बाटोबाट र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानुहुने व्यक्तिहरूलाई चाहिँ त्यो खालको ओरिएन्टेसन पनि हुन्छ। उहाँहरूलाई के परिस्थितिले चाहिँ वैदेशिक रोजगारमा देश बाहिर रहँदाखेरि कस्तो खालको मानसिक तनाव हुनसक्छ, स्वास्थ्य समस्या हुनसक्छ अथवा उहाँहरू भावनात्मक समस्या हुनसक्छ, त्यो समस्यालाई कसरी पहिचान गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि ओरिएन्टेसन हुन्छ। र त्यस्तो बेलामा उहाँहरूको आफ्नो क्षमतालाई पुगेन भने कुन कुन संयन्त्रबाट उहाँहरूले सहयोग दिने, उहाँहरू त्यो कार्यस्थलमा रहँदाखेरि, देश बाहिर रहँदाखेरि र देशभित्रको सञ्जालमा कसरी उहाँहरू जोडिने अथवा यो हाम्रो वैदेशिक रोजगार बोर्डबाट सञ्चालन रहेको हटलाइन सेवालाई कसरी उहाँहरूले सदुपयोग गर्न सक्नुहुन्छ भन्ने बारेमा पनि उहाँहरूको ओरिएन्टेसन हुन्छ। त्यसले गर्दा उहाँहरूले ती सेवाहरूलाई चाहिँ बुझिदिनुपर्छ। र एउटा अर्को पार्टमा वैदेशिक रोजगारमा हाम्रा आम नागरिकले बुझ्नुपर्ने सवाल के छ भन्दा उहाँहरूले उहाँहरूको त्यो ठाउँमा रहँदाखेरि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ. धेरै वैदेशिक रोजगारमा गएका व्यक्तिहरू चाहिँ हाम्रो नेपालको एउटा प्राकृतिक वातावरणभन्दा फरक प्रकृतिको वातावरणमा अत्यन्तै ठुलो तापक्रमको फरकमा होइन हाई टेम्परेचरमा काम गर्नुहुन्छ, ह्युमिडिटी हाईमा काम गर्नुहुन्छ, डिहाइड्रेसनको समस्या अत्यन्तै बढी हुन्छ. त्यही त डिहाइड्रेसनको कारणले गर्दा हुन सक्ने उहाँको शारीरिक रोगहरू जस्तो कि अहिले हामीले मृगोलासँग सम्बन्धित दीर्घ स्वास्थ्य समस्याको कुरा गर्छौँ, त्यसपछि उहाँहरूलाई त्यस्तै पार्ने मानसिक असरको कुरा गर्छौँ, निन्द्रा नपर्ने कुरा गर्छौँ, र उहाँहरू चाहिँ एसीमा आएर बस्दाखेरि पनि पानीभन्दा बढी चाहिँ चिसो पिउने पनि गर्नुहुन्छ, जस्तै गरेर चाहिँ उहाँहरूको शरीरलाई नकारात्मक प्रभाव पार्ने, त्यसले गर्दाखेरि उहाँहरूलाई अरू दीर्घकालीन स्वास्थ्य समस्याहरू सुगरदेखि लिएर ब्लड प्रेसर बढ्ने जस्तो समस्याहरू पनि बढिरहेको हुन सक्छ, र त्यसपछि उहाँहरूले आराम पनि कम गर्ने, र आराम यदि निन्द्रा परेन भने नेपालीहरूको चाहिँ कतिपय सवालमा मदिरा आफैले बनाएर सेवन गरेको हामीले देखिरहेका छौँ. मदिरा चाहिँ उहाँहरूले विषाक्त मदिरा प्रयोग गरेर नेपालीको मृत्यु भएको कथा पनि हामीले सुनिरहेको छौँ. त्यसले गर्दा हामीले उहाँहरूलाई आफ्नो सेल्फ केयरमा ध्यान दिनको लागि चाहिँ हार्दिक साथ अनुरोध गर्छौँ. हो, हामी रोजगारीमा छौँ, हामी परिवार छोडेर गएका छौँ, दुई पैसाका कमाइ होला भन्ने एउटा अभिलाषा लिएर योजना बनाएर एउटा उद्देश्य बोकेर पनि हामी विदेशमा गएका हुन्छौँ. तर त्यति मात्रै होइन, हामीले पैसाको साथ साथमा स्वास्थ्य पनि जोगाउनुपर्छ. कमाएको पैसा यदि स्वास्थ्य गुमाएर कमाइएको छ भने वास्तवमा त्यो गुमेको स्वास्थ्य त्यो पैसा भन्दा धेरै महँगो पैसा तिरेर पनि फिर्ता आउँदैन. धेरै नेपाली नागरिकहरू चाहिँ उहाँबाट फर्केर आएपछि दीर्घ स्वास्थ्य समस्याबाट गुज्रिरहेको अवस्था पनि हामी देख्न सकिरहेका छौँ. कतिपय सवालमा हामी दैनिक जसो मृत्युको घटनाहरू पनि देखिरहेका छौँ, आत्महत्याको घटना पनि देखिरहेछौँ. सम्पूर्ण कुरा हेर्दा चाहिँ वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूलाई मेरो हार्दिकताका साथ अनुरोध के छ भन्दा, तपाईँ त्यहाँ पैसा मात्रै कमाउन जानुभएको होइन, तपाईँ परिवारको खुसी कमाउन जानुभएको हो, तपाईँ आफ्नो स्वास्थ्य जोगाउन जानुभएको हो, तपाईँ एउटा सुन्दर सपना लिएर जानुभएको छ भने सुन्दर सपना भनेको एउटै मात्रै विषयले एउटै मात्रै कम्पोनेन्टले मात्रै हुँदैन, त्यसमा समग्र त्यसको आयामहरूमा हामीले ख्याल गर्नुपर्छ. त्यसले यहाँले विदेशमा रहँदाखेरि आफ्नो स्वास्थ्यलाई, आफ्नो मानसिक स्वास्थ्यलाई, आफ्नो दैनिकीलाई, आफ्नो सम्बन्धहरूलाई र आफ्नो एउटा जीवनशैलीलाई पनि स्वस्थ राख्नको लागि म उहाँहरूसँग अनुरोध गर्छु.
1: त्यसमा पनि कोही आफन्तहरू विदेशमा हुनुहुन्छ भने यहाँ भएका व्यक्तिहरूले चाहिँ उहाँहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ?
0: किन भन्दा यसको लागि वैदेशिक रोजगारसँग सम्बन्धित हाम्रो बोर्डले र नेपाल सरकारले एउटा विभिन्न परियोजना पनि चलाइरहेको छ, जसलाई हामी चाहिँ सेफर माइग्रेसन पनि भन्छौँ, सेफर रिटर्न प्रोजेक्ट पनि भन्छौँ. यो अत्यन्तै सही कुरा, राज्यले यसको लागि पहल कदमी लिएको छ. तर त्यो राज्यले लिएको पहल कदमी यदि नागरिक स्तरबाट त्यसलाई आत्मसात गरिएन भने वास्तवमा त्यो रिसोर्सेसहरू सही ढंगले सदुपयोग गर्न सकिँदैन. त्यसैले गर्दा जो व्यक्तिको परिवारको सदस्य चाहिँ वैदेशिक रोजगारमा जानुभएको छ, उहाँहरूको देशमा रहेका परिवारको सदस्यले पनि के कुरा चाहिँ आत्मसात गरिदिनु पर्यो भन्दा, वास्तवमा परिवार छुट्टिएर बस्नु भनेको एउटा सामान्य परिस्थिति होइन. किन भन्दा हामी सबैजना सँगै बसेर सँगै दुःख सुख साथ दिएर जे छ त्यही कुराहरूमा रमाएर बस्न चाहन्छौँ, तर हाम्रा सीमितताहरूले त्यो सुविधा हामीलाई दिएको छैन. त्यसले गर्दा हामी आफ्ना केही सपनाहरूलाई अलि बढी उचाइ पुर्याउनको लागि भनेर परिवार छुट्टिएर वैदेशिक रोजगारमा जाने अवस्थामा छौँ. तर वैदेशिक रोजगारमा जाँदाखेरि उहाँहरूले कठिन ढंगले आर्जन गरेको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा परिवारका सदस्यहरूले अलि बढी ध्यान दिनुपर्ने एउटा कुरा रह्यो. अर्को चाहिँ उहाँको अभावमा उहाँले छोडेर जानुभएका सन्ततिहरू, परिवारको अब आफ्नो बुबा आमाहरू र श्रीमती जो परिवारका सदस्यहरू हुन्छ उहाँहरू बीचमा चाहिँ कसरी एक खालको आत्मीयता र हार्दिकतालाई कायम राख्ने भन्ने बारेमा पनि परिवारले सोच्नुपर्छ. र कतिपय सवालमा वैदेशिक रोजगारमा भएका व्यक्तिहरू चाहिँ परिवारको एउटा अस्वाभाविक चाहनाको मारमा पनि हुनुहुन्छ, होइन पैसा समयमा आइदिएन अथवा हामीलाई यो पुगेन त्यो पुगेन भन्ने पनि कुराहरू उहाँले सुनिरहेको हुन्छ, पारिवारिक तनावमा पनि हुनुहुन्छ. त्यसरी परिवारको अत्यन्तै ठुलो भूमिका रहन्छ, जसले चाहिँ उहाँहरूको आर्जनलाई उहाँले पठाएको सम्पत्तिलाई सही ढंगले सुरक्षित राख्नु र त्यसलाई चाहिँ एउटा दीर्घकालीन उपार्जनको हिसाबले लगानी गर्न पनि सकिन्छ. अर्को कुरा भनेको उहाँहरूको यहाँ परिवारमा छुटेका अरूका परिवारका सदस्यहरूलाई सही ढंगले एउटा पारिवारिक सम्बन्धमा जीवित राखिराख्नु र बालबालिकाको पढाइको कुरा होला, बुबाआमाको स्वास्थ्यको कुरा होला र श्रीमतीहरूको पनि आफ्नो आवश्यकता र जुन गर्नुपर्ने दायित्व कुरा त्यसलाई पनि हामीले सही ढंगले निर्वाह गर्नको लागि चाहिँ परिवार भौतिक हिसाबले टाढा भए पनि सँगै भएको महसुस गर्ने गरी हामीले एकअर्कालाई साथ सहयोग र समवाह राखेर अगाडि बढ्न सक्यौँ भने वास्तवमा वैदेशिक रोजगारबाट हामीलाई पैसा मात्रै आर्जन भइरहेको हुँदैन, एउटा सामाजिक सम्बन्ध आर्जन भइरहेको हुन्छ, एउटा परिवारसँग विश्वास आत्मीयता पनि आर्जन भइरहेको हुन्छ, त्यस सँगसँगै हाम्रो स्वास्थ्य पनि सुदृढ रहेको हुन्छ. र त्यसपछि भोलि आएर हामी वैदेशिक रोजगारबाट देश फर्केर एउटा सुन्दर सपनालाई चाहिँ सही ढंगले निर्वाह गर्न सक्ने र परिवारलाई व्यवस्थित गरेर अगाडि बढ्न सक्ने र यो एउटा अवसरको हामीले सही ढंगले सदुपयोग गर्ने माहौल बन्न सक्छ. त्यसले गर्दा परिवारका सदस्यहरू अत्यन्तै जिम्मेवार भएर आफ्नो परिवारलाई सिङ्गो सग्लो र एउटा हार्दिकतापूर्ण बनाउनको लागि चाहिँ सबैले सँगसँगै
1: मेरो जिज्ञासा त तपाईँ समक्ष मैले निवेदन गरिसकेको छु. मैले छुटाएका र अत्यन्तै महत्वपूर्ण कुराहरू केही छन् भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु.
0: होइन, हामीले धेरै कुराहरू के लायौं. अब हामीले यो विषय चाहिँ वैदेशिक रोजगार र अहिलेको स्वदेशमा भएको विपदलाई जोड्ने प्रयास गरेका छौं. वास्तवमा हामी दुईटा फरक फरक पक्षहरूमा पनि हेर्दा हेर्दै पनि यसमा अत्यन्त धेरै तन्त्रहरू जोडिएका पाएका छौं. किन भन्दा साँच्चै नै यदि देशमा नै रोजगारको अवस्था हुन्थ्यो भने, देशमा नै बसेर हामी काम गर्न सक्ने अवस्था हुन्थ्यो भने हामी धेरै नेपालीहरू सँगसँगै रहेर जीवन अगाडि बढ़िरहेका हुन्थ्यौं. अर्को कुरा चाहिँ यदि साँच्चै नै हाम्रो चाहिँ यो प्राकृतिक

0: भित्रको बाट अब धेरै व्यक्तिहरूलाई सुरक्षित राख्न सक्थ्यौँ। त्यही भएर हाम्रा अस्मिताहरूलाई हामीले बुझ्नुपर्छ। अस्मिताका कारणले अहिले प्रविधि मा हामीले अरूको साथ खोजिरहेका छौँ, त्यो सँगसँगै रोजगारीमा हामी देश बाहिर गइरहेका छौँ। त्यसले गर्दा नेपाली हुनुको एउटा परिस्थिति भनेको हामी परिस्थितिसँग अनुकूलन गरेर बाँच्नुपर्छ। त्यो अनुकूलन भनेको रोजगारीको हिसाबले पनि होस् र विपदबाट बाहिर आएर भोलिका दिनमा जीवन जिउने सन्दर्भमा पनि होस्। त्यसले गर्दा हामीले आफ्नो धैर्यता, संयम र एक खालको हार्दिकतालाई जहिले पनि बचाएर राख्नुपर्छ र जो जहाँ छौँ त्यहाँबाट हामी आफूले चाहिँ सकारात्मक प्रयास र पहल गर्नुपर्छ र यसो गर्न सक्यो भने नै आज कठिन अवस्थामा चाहिँ हामी सुरक्षित हिसाबले बाहिर आउन सक्छौँ र भोलिको दिनलाई चाहिँ अझ बढी व्यवस्थित, अझ बढी संगठित र अझ बढी चाहिँ हार्दिकतापूर्ण बनाउन सक्छौँ। त्यसले गर्दा जो व्यक्ति देश बाहिर हुनुहुन्छ, यो कठिन अवस्थामा यहाँले देशलाई माया गर्नुभएको छ, परिवारलाई सम्झिरहनु भएको छ, आफ्नो सकेको सहयोग यहाँले देशलाई पठाइरहनु भएको छ, यसको प्रति हामी देशवासीहरू ऋणी छौँ। यहाँहरूले गर्नुभएको योगदान वास्तवमा यो देशको समृद्धिको लागि, यो देशको कठिनाईबाट र विपदबाट बाहिर आउनको लागि अत्यन्तै ठूलो मूल्य राख्दछ। त्यसले गर्दा यहाँहरू प्रति यो देशले जहिले पनि भरोसा, विश्वास र माया राखेको छ। त्यसले गर्दा यहाँहरू त्यो ठाउँमा सुनिश्चित रहन, संयमित हुनको लागि म हार्दिक आह्वान पनि गर्न चाहन्छु। तपाईँको परिवारलाई सकेको सहयोग हामीले यो देशले, यो समाजले र यो राज्यले आफ्नो ठाउँबाट पुर्याइरहेको छ र तपाईँको सहयोगलाई पनि भोलिका दिनमा राज्यले तिनै प्रभावित व्यक्तिहरूकै उद्धारको लागि नै प्रयोग गर्ने कुरामा पनि म यहाँप्रति हार्दिकताको साथ अनुरोध गर्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र तपाईँको स्वस्थ जीवन र तपाईँको खुसी नै हाम्रो चाहना रहेको छ। यो सँगसँगै विपदमा रहेका नागरिकहरू पनि जो अहिले छुट्टिएर रहनु भएको छ, जो अहिले कठिनाईमा हुनुहुन्छ, यो केही समय पछाडि फेरि पनि तपाईँका खुसीका दिनहरू आउँछन्। यति बेला कठिनाईमा यहाँहरू संयमित रहनुहोस् र कनेक्टेड रहनुहोस् भन्नको लागि भने म अनुरोध गर्न चाहन्छु र यो विपदमा हामी सबैले मिलेर यसबाट बाहिर आउन सक्छौँ र बाहिर आउनुपर्छ भन्ने पनि निवेदन गर्न चाहन्छु। हस् धन्यवाद, नमस्कार।
1: धेरै धेरै धन्यवाद बासुजी तपाईँलाई।
0: हस् धन्यवाद, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्की। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले भोटेकोशी बाढ़ीबाट प्रभावित, विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे, उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, पालिका र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
2: रेडियो 102.1 MHz
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो।

0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310-9851-4148 र 9841-25-59-57।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप,

0: नमस्कार बिहानौ बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। एक हप्ता अघि रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको, 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। भटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका प्रभावित जलविद्युत आयोजनामा खोज तथा उद्धारको काम निरन्तर भइरहेको सरकारले जनाएको छ। नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको नेपाली सेनाले दिएको जानकारी अनुसार विभिन्न जलविद्युत आयोजनाबाट अहिलेसम्म 279 जनाको उद्धार गरिसकेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 जनाको उद्धार गरेको छ। त्यस आयोजनामा चिनिया र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो। सेनाका अनुसार रसुवा लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत आयोजनाबाट 9 जनाको उद्धार भइसकेको जनाएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार भइसकेको छ। त्यस आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनिया टोलीले काम गरिरहेको सेनाको भनाइ छ। त्रिशुली 3-1 सुरुङमा नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी 90 जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। त्यहाँ नेपाल विद्युत प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ। सुरुमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्त फोडेर भित्र प्रवेश गर्न सकेको छैन। अस्ति आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि हिजो पनि छिर्न नसकेको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाले 2 जनाको उद्धार गरिसकेको छ। त्यस आयोजनामा नेपाली सेनाका थप 9 जना परिचालन गरी कुल 31 जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ चिनिया उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास शुरू गरेको। नुवाकोटको त्रिशुली जलविद्युत आयोजनाबाट 3 जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट 4 जनाको र देवीघाट जलविद्युत आयोजनाबाट 5 जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ। रसुवाको भटेकोशी बाढ़ीको 7 दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढ़ीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको, 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुनर्निर्माणका लागि 3 दिनभित्र कार्यराचा फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा हिजो आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुशील ग्यावाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले अहिलेकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभएको छ। नेकपा एमाले रसुवा बाढ़ीका पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 1,20,00,000 रूपियाँ जम्मा गर्ने भएको छ। ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यस सहयोगको घोषणा गर्नुभएको। त्यस अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटिका तर्फबाट 10,10,00,000 गरी 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गरिने बताउनुभयो। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेको सिवाडीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ीले क्षति पुर्याएका रसुवा नुवाकोट र धादिङका मुख्य सड़कको मर्मतसँगै वैकल्पिक सड़क सञ्चालनको काम हुन थालेको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालको सफाई तथा पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ। नुवाकोट प्रशासनका अनुसार बाढ़ीले क्षति पुर्याएको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मरमत कार्य भइरहेको छ। तादी खोलामा रहेको पुल बगाएर अवरूद्ध भएको सड़कमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। त्रिशुलीको ढुङ्गे बजार क्षेत्रबाट रसुवा जाने सड़क मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ। बाहुन बेसी ल्याच्याङ धुन्से सड़कमा साना गाड़ी सञ्चालनमा रहेको छ। नुवाकोटको ढिकुरे फेदीबेसी चोखते भोरे भन्ज्याङ ढुङ्गेधारा हुँदै बेत्रावती रसुवा जाने बाटोमा पनि साना गाड़ी सञ्चालनमा छन्। उक्त सड़कबाट पनि ठूला सवारी गुण्न मिल्ने गरी काम भइरहेको छ। कोलोनी बुद्धिसिंह घाट जाने सड़क तथा लब डाँडा श्रीखाली भुनेबेसी काली खोला माझी गाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ। भिदुर नगरपालिका एकको ढुङ्गे क्षेत्रमा पनि यातायात सञ्चालनमा ल्याइएको छ। कोलोनी ढुङ्गे लगायत ठाउँमा 2 इन्च सञ्चालनको तयारी भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी अनुसार गल्छी त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली पुलपारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरी टार कोशी खोला पिपलटार दर्शन टार छत्रे खोला गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। भोटेकोशीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। विद्रो नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसडीपी विपिन रेग्मीले जानकारी दिनुभएको छ। बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव पुरूषको 11 र एक बच्चाको शव भेटिएको। शवको पहिचान खुलेको छैन। पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले जानकारी दिनुभएको छ। नेपालमा आएको बाढ़ीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक नारायणी नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट 13 वटा अज्ञात शव फेला परेको छ। फेला परेको शवमध्ये 6 जना पुरूष र 7 जना महिला छन्। नदीमा फेला परेको शवमध्ये 6 वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी 7 वटा शवलाई गोरखपुर स्थित एम्स पठाइएको प्रशासनले जनाएको छ। नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी सीडीओ वन्दिता श्रीवास्तवले दिएको जानकारी अनुसार शव सम्बन्धी निर्धारित कानूनी प्रक्रिया अनुसार आवश्यक सबै काम भइरहेको छ। उहाँका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। साथै भारतीय विदेश मन्त्रालय मार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ब विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है त्यही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475946 98692965998।
12: हजुरको रेडियो

विश्राम बाच हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। बाढ़ी र पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका रसुवागढ़ीको टिमरे बजार भन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातोपानी नाका समेत बन्द गरेको हो। लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चीनी पक्षले व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताउनु भएको छ। यद्यपि यात्रुहरूको आवतजावत पनि जारी रहनेछ। रसुवागढ़ी र तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरोला नाका मात्र एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अवसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुआको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्या बीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ। अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यू साउथ वेल्स विश्वविद्यालयकी सह प्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्र भन्दा उनीहरूको पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढ़ी महत्वपूर्ण देखिएको बताउनु भएको छ। अस्ट्रेलियामा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनु अघि गरिएको यो अध्ययनमा 10-15 वर्ष उमेरसम्मका किशोर किशोरी र उनीहरूका एक एकजना अभिभावक सहभागी गराइएका थिए। अध्ययनमा सहभागी मध्ये करिब 70% आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झण्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो। उनीहरूले औसतमा 11 वर्षको उमेरमा पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो। अध्ययनमा सहभागी 10-15 वर्ष उमेरसम्मका करिब 1/4 बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए। त्यस्तै 34% खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र 35% प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए। अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्नेमा जोड़ दिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताउनु भएको छ। 39 वर्षीय मेस्सीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गर्नुभएको हो। मेस्सीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताउनु भएको छ। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उहाँको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी हुन्। उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 2022 कतारमा भएको विश्वकप जितेको थियो। त्यस्तै सन् 2021 र 2024 कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको थियो। 2026 विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। हवस्त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको ती गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेसाथ नगरपालिकाद्वारा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी।
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोभाइडर जय मानन्दर। फोन 0848 540 239 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू,
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7648-03 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
6: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
8: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 9851-40-41-98 र 9841-25-59-57

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लघु शैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ उकाली ओह्राली लेग्वेजे गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। आज मंगलबारको बसाई तपाईँले आजको बसाईमा साथी बनाउन सक्नुहुन्छ। तपाईँले आफ्नो फोन नम्बर छोड्न सक्नुहुन्छ, साथै तपाईँले आफ्नो सामाजिक सञ्जालका फेसबुक आइडी लगायतका अन्य टिकटक आइडीहरू छोडेर चाहिँ तपाईँले नयाँ साथीहरू बनाउन सक्नुहुन्छ र नयाँ साथीलाई तपाईँले स्थान दिन सक्नुहुन्छ। 0440 40 00 26 तपाईँले सहभागिता जनाउनुहोला। साथै तपाईँले हामीलाई फेसबुक लाइभबाट यो समय सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको यात्रामा खुसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकशैली तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। आजको बसाई के गर्ने भन्ने तपाईँलाई थाहा भइसकेको छ। विशेष गरी आज मंगलबार चाहिँ हामीले के साथीलाई टेलिफोनमा लिने र साथी बनाउनको लागि तपाईँले आफ्नो आइडी छोड्न सक्नुहुन्छ र विशेष गरी चाहिँ हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिनेछौं। आजको बसाईमा फटाफट फोन गर्नुहोस्, कार्यक्रममा सहभागिता हुनुहोस्, मिठा मिठा लोकगीत अरू राखेर पनि तपाईँलाई हामीले मनोरञ्जन दिनेछौं। विशेष गरी तीजका गीतहरू कार्यक्रमको समय अवधिभर बज्नेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीतहरू रहेको छ। रातो सारी क्रिम घसेर सानो केसी रामरी बन्जारी रविन कुमार श्रेष्ठ अनि बीमा अनुरागी र लक्ष्मी दर्नालको आवाजमा रहेको मिठो गीत बज्छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राखेको एकदमै मिठो रमाइलो गीत रहेको थियो, रातस सारी किरिम गसेर भन्ने बोलको गीत तपाईँले सुनिसक्नु भएको छ। अब चाहिँ पालो तपाईँको रहेको छ 48 40 0 0 26 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो सिस्टर, लोक साङ्गीतिक अभिवादन साथमा लासो फ्याफल्ला पनि है।
0: ल, यहाँलाई पनि लोक साङ्गीतिक अभिवादन साथसाथै लासो फ्याफुल्ला नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, बोल्दैछु म खुलढुङ्गाबाट, प्रदीप लामा संकल्प हो सिस्टर।
0: प्रदीप लामा भन्नुभयो?
1: हजुर हजुर, एकदमै।
0: के छ हाम्रो प्रदीपजीको खबर?
1: मेरो खबर सबै ठिकै छ सिस्टर, अनि हजुरहरूको के छ सुनाउनुहोस्।
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ, साथसाथै रामे साथीहरूको पनि एकदम ठिक छ। खासमा अहिलेसम्म त्यस्तो नयाँ भनौँ भने अब पानी परेको छ, सिमसिम पानी, हिजो अस्ति पानी पर्दै थियो होइन, राति पनि पानी पर्यो, अब अहिले चाहिँ घाम लाग्ला लाग्ला जस्तो पनि छ। समग्रमा मौसम चिसो चिसो हुँदैछ, यस्तै यस्तै छ भन्नुपर्छ है त प्रदीपजी। अनि हाम्रो प्रदीपजीको खाना भयो कि बाँकी छ के छ? ओखलढुङ्गातिर के गर्दै हुनुहुन्छ? अघिल्लो हप्ता पनि कुरा भएको थियो है।
1: अघिल्लो हप्ता सोमबार नै त होइन कुरा त भएको थियो, मलाई खै त्यति याद चाहिँ भएन सिस्टर। यताको खबर खबर ठिकै छ, अब मौसमको कुरा गर्नुपर्दा रातभरि पानी पर्यो यता पनि, अहिले मजाले घाम लागिरहेछ। म एकदम आज भोलि गाउँघरतिरै अब काली ओह्राली भन्याङ्क उतारी मेलापात गर्दै दिनहरू व्यतीत भइरहेछ मेरो। अरू सबै ठिकै छ भनौँ न, समग्रमा भन्नुपर्दाखेरि त्यस्तो नयाँ नौलो खासै केही छैन सिस्टर, सबै कुरा नै हो जेन चेन चलि नै राखेको छ भनौँ।
0: ल ठिक छ, समग्रमा सब ठिक छ। उकाली ओह्राली देख्दैसी भन्याङ चौतारी गर्दै हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो है त। पक्कै अब उकाली ओह्राली भन्याङ चौतारी गर्दा नै रेडियोहरू बढी सुन्न मन लाग्छ।
1: हजुर हो नि, गाउँ घरमा अब घरैसी कामहरू गर्दा होस् या मेलापात गर्दा होस्, अब रेडियो सुन्दै काम गर्दा एकदमै रमाइलो हुन्छ। हाम्रो यता चाहिँ हजुरको एफएम फ्रिक्वेन्सीमा ले भ्याउँदैन, हाम्रो यता टिप्दैन। म धेरै जसो फेसबुक लाइभबाटै सुन्ने गर्छु, आज नै फेसबुक लाइभबाट सुनिरहेछु। प्रोग्राम आएको रहेछ, फोन ट्राई गरेको, ठिकै लाग्यो, एकदमै खुसी लागिरहेछ हजुरसँग बोल्न पाइयो है सिस्टर।
0: ल हुन्छ, म पनि हाम्रो प्रदीपजीसँग बोल्न पाउँदै एकदमै खुसी छु। मैले पनि खुसी व्यक्त गरेँ, कार्यक्रममा आउनुभएको छ, मिठा मिठा रमाइला आतिस लागिरहेको छ। हामी नेपाली चेलीहरूको लागि, नारीहरूको लागि साथसाथै तिजका गीतहरू पनि सुन्दै हुनुहुन्छ। तिजको गीतहरू सुन्न कतिको मनपर्छ हाम्रो प्रदीपजीलाई?
1: हजुर एकदमै मनपर्छ नि सिस्टर, अब के गर्नु, अहिले हाम्रो अब देशको स्थिति एकदमै बेहाल अवस्था छ। यसो सम्झिँदा अब सामाजिक सञ्जालतिर गएर त्यो भिडियो हेर्दा आङमै सिरिङ हुन्छ, तर पनि हामी अब त्यही छिनमा भुलेर नबसिकन अब आगामी दिनहरूमा केही गर्छु भनेर अगाडि बढ्नुपर्छ। जे नहुनु थियो त्यो भइ त सक्यो, अब त्यो दृश्यलाई सम्झेर अब के गर्नु होइन सिस्टर।
0: त्यही भनेको, अब हामीले त्यहाँ गएर रोक्न पनि सकिँदैन, छेड्न पनि सकिँदैन। जस्तो अब जहाँ भोगिरहनु भएको छ होइन, त्यो भोग्ने व्यक्तिहरू त्यहाँ भोग्नु भएको छ, दुःख कष्ट हैरानी परेशानी पीरमा हुनुहुन्छ, वेदनामा हुनुहुन्छ। उहाँहरूले आफ्नो परिवार गुमाउनु भएको छ, आफ्नो धन सम्पत्ति भने त बरु बेसारे कमाइएला होइन, कतिको अब आफ्नो वंश नै सकिएको छ अब त्यो बाढी पहिरोले गर्दाखेरि होइन, बाढीले गर्दाखेरि त्यो खालको दुःख सम्झने हो भने त अब हामीले पनि यहाँ सधैँभरि दुःख नै मानेर बस्नुपर्छ होइन। अब हामीले दुःख मानेर बसिरह्यौँ भने फेरि अब कार्यक्रममा पनि त आउनु पर्यो, त्यो हुँदाखेरि चाहिँ अब हामीले दुःख र त्यो वेदनाहरूलाई भुलेर पनि कार्यक्रममा चाहिँ एकैछिन सधैँभरि त्यही सम्झेर त्यही एउटै कुराले हामी चिन्तित भएर नबस्छौं होइन, गीत संगीतहरू पनि सुनौं, बरू त्यसलाई भुल्छ भुलाउँछ गीत संगीतले भन्ने उद्देश्यले चाहिँ हामीले कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं। अब यो एकदमै दुःखद घडी छ, अब यो दुःखद घडीमा पनि हामीले त्यहाँ गएर हुने पनि केही छैन, अब जति जानुभयो हेर्नु भएको छ, सहयोग गर्नेहरूले गरि पनि राख्नु भएको छ, अब सहयोग गरेका चिजहरू अब सम्बन्धित पीड़ितहरूको हातमा परोस् होइन, उहाँहरूले के पाउनुपर्ने राहत हो त्यो खालको राहत, उहाँ के लिएर जानुभएको छ त्यो राहत पनि जस्तो पीड़ितै व्यक्तिहरूले पाउन् भन्ने चाहिँ हाम्रो उद्देश्य छ कि कसो प्रदीपजी? अब हामीले भन्ने त यति नै हो यहाँबाट त। अब हामीले जुन पीड़ाहरू जुन चीजहरू देखिरहेका छौँ त्यो हामीले यहाँ सामाजिक सञ्जालहरूबाट मात्र देखेका छौँ। प्रदर्श भोग्ने वा भोगाई कठिनाई भोग्नेहरू त उहाँ भोगि नै राख्नु भएको छ, तर पनि अब त्यो ठाउँमा भयो के गर्नु, प्रकृतिले कहाँ कसलाई के गर्छ भन्ने कुरा थाहा हुँदैन। ल, दुःखको कुरा पनि भएकै छन्। अब धेरै कुरा गर्यो भने कुरा धेरै हुन्छ, धेरै जान्छ, अन्य साथीहरूलाई पनि पालो दिउँ भन्ने छ। अब यहाँले चाहिँ आज अब साथी बनाउनको लागि फोन गर्नुभएको छ, आफ्नो के छोड्नुहुन्छ, नम्बर छोड्नुहुन्छ अथवा टिकटक आइडी फेसबुक आइडीहरू के छोड्नुहुन्छ?
1: हुन्छ सिस्टर, म अब फेसबुक आइडी पनि छोड्छु, नम्बर पनि छोड्छु। अब मेरो फेसबुक आइडी चाहिँ रहेको छ अङ्ग्रेजीबाट प्रदीप लामा संकल्प पोकली, सर्च गर्न भेट्न सक्नुहुनेछ। र सिधा सम्पर्कमा आउन सक्नुहुन्छ भने मेरो कन्ट्याक्ट नम्बर रहेको छ 9745699992999। र एनसी प्रयोग गर्ने मित्रहरूको लागि मेरो एनसीको नम्बर पनि रहेको छ 9713550360। मा कल गर्न सक्नुहुनेछ। प्लिज साथीहरू, कल चाहिँ नगरिदिनु होला भन्न चाहन्छु।
0: ल हुन्छ, अब प्रदीपजीले आफ्नो फेसबुक आइडी पनि छोड्नुभयो, साथसाथै आफ्नो फोन नम्बर छोड्नुभएको छ। असल साथी बन्न बनाउन सुख दुःखमा साथ दिनको लागि साथी चाहिँ अब यदि प्रदीप लामा संकल्पजीलाई बनाउन चाहनुहुन्छ भने उहाँले फोन नम्बर छोड्नु भएको छ। साथी प्रदीप लामा संकल्प पोकली उखलढुङ्गा पोकली भन्नुभयो फेसबुक आइडीको नाम, सर्च गर्दा भेटाइन्छ भन्नुभयो।
1: हजुर हजुर, एकदमै फेसबुक आइडी रहेको छ मेरो, स्पेलिङ भन्न चाहन्छु साथीहरूले, पीआरएडीआईपी प्रदीप, एलएमएलामा एसएएमजी केएलपीएस संकल्प पीओकेएलआई पोकली, पोकली चाहिँ हाम्रो यता उखलढुङ्गाको ठाउँको नाम हो, त्यही भएर आफ्नो जन्मभूमिको ठाउँको नाम पनि यसो जोडेको हो।
0: ल ठिक छ, अब पोखरी झर्ना घुम्न आउँदाखेरि हाम्रो प्रदीपजीलाई पनि भेट्दिने भयो त। ल हुन्छ प्रदीपजी, यहाँले साथी बन्नको लागि यहाँले नम्बर फेसबुक आइडी छोड्नुभयो, यहाँलाई विशेष धन्यवाद। पक्कै तपाईँलाई असल साथी बन्न बनाउन चाहने साथीले तपाईँलाई मिस कल होइन फोन सम्पर्क गर्नुहुन्छ, फेसबुक आइडीमा रिक्वेस्ट पठाउनुहुन्छ। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है।
1: धन्यवाद, नमस्ते, बाबा।
0: हुस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप लामा संकल्पजी उकलढुङ्गाबाट हुनुहुन्थ्यो, उहाँले चाहिँ साथी बन्नको लागि फोन नम्बर छोड्नुभयो। साथी आफ्नो फेसबुक आइडी प्रदीप लामा संकल्प उखलढुङ्गा पोकली भनेर चाहिँ सर्च गर्नुभयो भने भेटाउनुहुन्छ भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: लीला मगर सिन्धुलीको दरबारबाट।
0: लीला मगर भन्नुभयो?
2: हजुर।
0: के छ हाम्रो लीलाजीको खबर?
2: ठिक छ भन्नुपर्छ।
0: विधिजुरबाट भन्नुभयो?
2: हजुर।
0: के छ विधिजुरतिरको खबर अनि हाम्रो लीलाजीको खबर के छ, ल भन्नुहोस्।
2: के ठिकै छ भन्नुपर्छ दिदी, यसेर ती घाम लागिरहेको छ भन्नुपर्छ।
0: घाम लागिरहेको छ?
2: यता
0: त यता रामेश्वर डाँडातिर घाम लागिरहेको देख्नु भएको छ कि छैन? हेर्नुहोस् लीलाजी, रामेश्वर डाँडातिर एकचोटि घाम लागेछ कि छैन?
2: लागेको छ
0: है, म त भित्र छु बन्द कोठाभित्र, त्यही भएर मैले देखिनँ, त्यही भएर साथीहरूलाई यसो जानकारी गराउनुहोस् भने है हाम्रो लीलाजीलाई। ल, खानपिन भयो कि बाँकी नै छ?
2: भइसक्यो भन्नुपर्छ दिदी। हजुरको भयो?
0: मेरो पनि भइसकेको छ भन्नुपर्छ है त आज चाहिँ। अब लीलाजीले पनि खानुभएछ, मैले पनि आज चाहिँ खाएर आएँ, त्यही भएर कुराकानी एकदम चकाचक चल्दैछ है। ल ठिक छ, म कार्यक्रमतर्फै लाग्छु। यहाँले अब साथी बनाउनको लागि इच्छुक हुनुहुन्छ कि के हुनुहुन्छ? अब इच्छा हुने साथीहरूले त फोन नम्बर फेसबुक आइडी छोडिराख्नु भएको छ, त्यही भएर त फोन गर्नुभयो होइन? ल, तपाईँले के चाहिँ छोड्नुहुन्छ, फेसबुक आइडी अथवा आफ्नो मोबाइल नम्बर? ल भन्नुहोस्, साथीहरूले सुन्दै हुनुहुन्छ होला यो समय।
2: मेरो नम्बर चाहिँ 9743 हो, 9723 फोर फोर 3 0 9 3 2 में कल कमी होला भन्दै छिटिन चाहत दिदिन से बाबा
0: नमस्ते नमस्ते यहाँले चाहिँ अलि 11 वटा जति नम्बर भन्नुभयो जस्तो लाग्यो है पछि चाहिँ ठिकै छ यहाँले अब भन्नुभएको छ पहिले भन्नुभएको नम्बर साथीहरूले टिप्नु भयो होला जस्तो पनि लाग्छ ठिकै छ अब हाम्रो लीलाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु लीला मगर भनेर चिन्ने साथीको लागि उहाँले फोन नम्बर छोडेर कार्यक्रमबाट छुटिसक्नु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले सिन्धुलीको बेटी जोडको साथी लीला मगरजीलाई चाहिँ फोन नम्बरमा चाहिँ फोन गरेर असल साथी बनाउन सक्नुहुन्छ तपाईँको पालो रहेको छ 0840 40 00 26 को नम्बर खुल्ला छ साथसाथै आजको विषयमा हामीले तपाईँको टेलिफोनलाई मात्रै नभएर फेसबुकबाट कमेन्टहरू प्राप्त छन् ती कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौ यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
3: हजुर नमस्कार
0: नमस्कार हजुर यो आवाज
3: म अनु लुङ्गेली मगे
0: म अनु
3: हजुर हजुर
0: के छ हाम्रो अनुजको खबर भन्नुहोस् न
3: मेरो खबर सबै ठिकै छ राम्रो छ रमाइलो छ घाम लागेको छैन मन्द मन्द भइरहेछ ठिक छ नि हजुरको के छ खानाहरू हो
0: मेरो पनि एकदम ठिक छ मैले खाना खाइसकेँ हाम्रो अनुजले खानु भयो कि छैन त
3: खाइसके मैले पनि भर्खरै खाएर नै बसिरहेको
0: ल खाना खाएर बस्दै हुनुहुन्छ स्वदेश हुनुहुन्छ कि विदेश हुनुहुन्छ त हाम्रो अनुजे
3: स्वदेशतिरै पो छु त आज भोलि
0: मैले कहीँ कति देख्दा त विदेशतिर हुनुहुन्छ कि जस्तो लागेको थियो भनेपछि त्यो के हो
3: आए त्यस्तो चाहिँ होइन होला कि
0: जे गर्छ प्रविधिले गर्छ मलाई त्यस्तो लागेको मेरो शङ्का मात्र हो सबै ठाउँमा गरेको शङ्का सत्य त नहुन पनि सक्छ आज मैले फेल खाएँ आइनु चाहिँ ल ठिक छ केही छैन अनि के छ नयाँ खबर सुनाउनुहोस् धेरै पछि आउनु भएको छ
3: नयाँ खबर त खासै मेरो त त्यस्तो केही पनि छैन अब भइहालेछ भने भनिहाल्छु है तपाईँको सामानहरू सुनाइदिनु न
0: मेरो पनि केही छैन अनुज धेरै समय हराउनु भएको थियो मेरो मनमनेको कुरा चाहिँ मैले के सोचेको थिएँ भने अनुज पहिला त आउनुहुन्थ्यो आए पनि म कार्यक्रम सुनेको छैन भनेर यथार्थ बताउनुहुन्थ्यो हिजो आज कार्यक्रम नै सुन्नु भएन के अरे आउनु पनि भएन भनेर यसो सोच्दै थिएँ हिजो मात्रै आज आउनुभयो मेरो नयाँ नै हो यो किनकि आइरहनेमा साथी नआउँदाखेरि सोच्न पाइयो अब कहिलेकाहीँ साथीहरू नहुन सक्छ कहिलेकाहीँ साथीहरूसँग कुरा गर्न नपाइला आफ्नो मनमनै पनि हरेक कुरा गर्न सकिँदो रहेछ क्या अनुजी त्यो चाहिँ मेरो लागि नयाँ छ अब अनुजीको लागि पुरानो भए अलग कुरा छ ल अब हामी कार्यक्रमतर्फ लाग्छौँ रमाइलो मिठो कुराकानी भएको छ आज चाहिँ कार्यक्रम सुन्नु भएको छ कि छैन त
3: प्रोग्राम त सुन्न त पाएको छैन नसुनिकन फोन ट्राई गरेको ठ्याक्कै लागि पनि हाल्यो
0: अनुजीले कार्यक्रम सुनेको छु भनेर त कहिले भन्नुहुन्न तर पनि माया दिएर आउनुहुन्छ त्यही खुसी लाग्छ
3: यस्तो हो नि त फ्रिक्वेन्सीबाट सुनिँदैन अब अनलाइनबाट सुन्नलाई त्यही हो मनी सनी पनि छैन है
0: म ट्रान्सफर गरिदिउँ त
3: अब गर्दै त हुन्थ्यो क्या अरे धर्मै हुन्थ्यो क्या धर्म गमाउनुलाई नै कहिले काहीँ त्यस्तो पनि गर्नुपर्छ अरे के
0: ठिक छ कहिलेकाहीँ सानो धर्मले नै ठुलो कर्मको फल प्राप्ति दिन्छ भनिन्छ सायद त्यही नै होला
3: त्यस्तै हुन्छ क्या
0: ठिक छ ल अब यहाँले साथी बनाउनको लागि चाहिँ फेसबुक आइडी छोड्नुहुन्छ अथवा आफ्नो फोन नम्बर छोड्नुहुन्छ के होला भन्नुहोस्
3: आज साथी बनाउने पो हो अनि तपाईँहरूले चाहिँ यस्तो कहिलेदेखि कार्यक्रमको रुल्सहरू कहिलेदेखि चेन्ज गर्नुभयो फेरि
0: रुल्स त अब कमेन्टहरू भाषण गर्ने दिनु मंगलबार अब साथीहरूले हामीले साथी बनाउन पाइएन पहिला साथी बनाउने कार्यक्रम कति धेरै आउँथ्यो तपाईँहरूले हटाउनु भयो ल्याउनु भएन भनेर साथीहरूले हाम्रो रेडियोको एनिभर्सरीको दिन धेरै सल्लाह सुझावहरू दिनुभयो त्यहीदेखि चाहिँ यो कार्यक्रमले हामीले फेरि निरन्तरता दिएका छौं
3: साथी त
0: ठिक छ तपाईँलाई अब साथी बनाउन इच्छा छैन भने हामी अब गर्लाउँदैन किनकि तपाईँले थाहा नभइकन रेडियो नसुनिकन फोन गर्नुभयो आउनुभएको छ यहाँसँग बोल्न पाए खुसी लाग्यो है त त्यसो भए नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनुलुङ्गेली बगर्जी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. जति पनि साथी हुनुहुन्छ पक्कै उहाँसँग सामाजिक सञ्जालमा जोडिनु भएका साथीहरूले अनुमगर भनेर चिन्ने साथी बन्ने बनाइराख्नु भएको छ. उहाँले केही पनि छोड्नु भएको छैन. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला भनेपछि हामी कार्यक्रममा अर्को एकदमै मिठो गीततर्फ लाग्ने बेला भएको छ. गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ. यति बेलाको बसाईमा कार्यक्रममा बस सेल्फी भन्ने बोलको गीत बसन्त थापा लक्ष्मी बल्लको आवाजमा रहेको गीत, त्यसपछि विश्राम विश्रामपछि आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बंपर मां यामाहा रेजियार
2: वर्ज पेंस पे हर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंस।
4: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
6: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
12: हो र, कहाँ? अनि सम्पर्क नम्बर
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर 97562769636, 9817475746, सिद्धगढ़ी टेलरिंग सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो सिन्धुली।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

साहित्यिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत साङ्गीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: राख्यौँ हामीले अलिअलि मिठो रमाइलो गीत गीतपछि पनि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँको टेलिफोन लिइरहेका छौं, साथसाथै तपाईँका फेसबुक कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गरिरहेका छौं। तपाईँले 0484040026 सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिलगढीबाट बोल्दैछु है, गङ्गा भण्डारी।
0: गङ्गा भन्नु?
1: हजुर, गङ्गा भण्डारी बोल्दैछु है त, सिलगढीबाट।
0: गङ्गा भण्डारी?
1: हजुर हजुर।
0: के छ हाम्रो गङ्गाजीको खबर?
1: हजुर, मेरो खबर त एकदमै ठिक छ भन्नुपर्छ है, अनि हजुरको के छ नि?
0: मेरो पनि एकदम ठिक छ। सुर्खेततिर कस्तो छ?
1: सुर्खेततिरको खबर भन्नुपर्दा चाहिँ एकदमै आज चाहिँ घाम लागिरहेको छ, पानी परेको छैन भन्नुपर्छ है त।
0: भनेपछि आज सुर्खेततिर पनि घाम लागेको छ, घमाइलो रमाइलो छ। हिजो पानी परिरहेको थियो गङ्गाजी। हेलो, सम्पर्कमा गङ्गा भण्डारी हुनुहुन्थ्यो, सुर्खेत भएको छ, उहाँको आवाज हामीले सुन्न सकेनौ। उहाँको फोन लाग्छ भने फेरि पनि तपाईँले सहभागिता जनाउनु होला। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। विद्या प्रेमी भाइ अनि साझी लेख्नुहुन्छ, नमस्कार सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। जुनी लिम्बोजीले पनि हेलो शिवारो नमस्ते हजुर, म पाँच थरबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला हामी अर्को साथीको कमेन्ट वाचन गर्दैछौ। तपाईँ धेरै साथीको कमेन्टहरू प्राप्त छ आजको व्यवसायमा। हुनुहुन्छ अर्को साथी जेनी लिम्बोजे, नमस्ते शिवा हजुर, म पाँच थरबाट भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैलाई। विनोद बरवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु ऐसालुबाट, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर, फेरि पनि आइपुगे है त हजुरको सामु।
0: ल, यहाँको फोन कटेको थियो, के छ खबर सुर्खेततिर? हजुरको रेडियो कसरी सुन्दै हुनुहुन्छ भन्नुहोस् न।
1: म चाहिँ रेडियो सुनिँदैन है, म चाहिँ साथीको माध्यमबाट, साथीले जानकारी राम्रो भएको थियो त्यसै मार्फत आएको छु भन्नुपर्छ है। सुर्खेतको मौसमको कुरा गर्नुपर्दा एकदमै घाम लागिरहेको छ, अहिले चाहिँ पानी परिरहेको छैन भन्नुपर्छ है त।
0: ल, पानी परेको छैन भन्दै हुनुहुन्छ, अनि तपाईँलाई रेडियो सुनिन्छ भन्ने साथीले चाहिँ कुन कुन माध्यमबाट चाहिँ रेडियो सुनिन्छ भन्ने जानकारी दिनुभएको छ कि छैन?
1: त्यो जानकारी त मैले पाएको छैन है, प्रोग्राम आउँछ भन्दै हुनुहुन्थ्यो, त्यसै मार्फत चाहिँ आएको भन्नुपर्छ है त।
0: ल, अब यहाँले सुर्खेतमा फ्रिक्वेन्सीबाट त सुन्न सक्नुहुन्न होइन, हाम्रो पात्रो नेपाली पात्रो साथै फेसबुक लाइभबाट हजुरको रेडियोको वेबसाइटबाट यहाँले कार्यक्रम अर्थात हजुरको रेडियो 102.1 MHz हरेक समय प्रसारण भएका कार्यक्रम चाहिँ सुन्न सक्नुहुन्छ अथवा समाचारहरू पनि सुन्न सक्नुहुन्छ है त। हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने फेसबुक लाइभमा भेटाउनुहुन्छ, अब वेबसाइटतिर हाम्रो पात्रो नेपाली पात्रो पनि हजुरको रेडियो 102.1 MHz सर्च गर्नुहोस्, भेटाउनुहुन्छ है। ल, खानपिन खानुभयो कि बाँकी छ?
1: मेरो खाना त भएको छैन, बाँकी नै छ भन्नुपर्छ, एकछिन पछाडि खानुपर्छ, अनि हजुरको खाना भयो कि नै?
0: मेरो पनि भइसकेको छ। आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि छैन त?
1: कार्यक्रमको बारेमा चाहिँ थोरै जानकारी गराउनु पर्ने भयो है त।
0: ल, आज चाहिँ हामीले साथी

0: बनाउनको लागि यहाँले आफ्नो फेसबुक आइडी अथवा फोन नम्बर चाहिँ छोड्न सक्नुहुन्छ कि छोड्न सक्नुहुन्छ अथवा म साथी बनाउँदिन भन्नुहुन्छ भने पनि ठिकै छ।
1: हुन्छ, म साथी बनाउनको लागि चाहिँ म चाहिँ कन्ट्याक्ट नम्बर छोड्न चाहे है।
0: ल हुन्छ
1: हुन्छ, साथी बन साथी बन्न सक्नुहुनेछ भने म कन्ट्याक्ट नम्बर छोड्न चाहन्छु। साथी चाहिँ एकदमै भिन्नता साथी बन्नु होला, बिचमा चाहिँ आएर बिचमा छाड्ने साथी चाहिँ नआइदिनु होला भन्न चाहन्छु। कन्ट्याक्ट नम्बर छोड्नु पर्दा 98680-93-677 98680-93-677 साथी बन्न सक्नुहुनेछ भन्न चाहन्छु है त।
0: ल हुन्छ, यहाँले आफ्नो फोन नम्बर छोड्नु भएको छ 98680-93-677 भन्नुभयो है। ल हुन्छ, जति पनि साथीहरूले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने सुर्खेतको साथी गंगा भण्डारीलाई साथी बनाउन चाहने साथीहरूले नम्बर पाइसक्नु भएको छ। अहिलेको लागि भने हामी छोड्छौं, रेडियो सुन्दै गर्नुहोस्, अन्डे बसेमा पनि आउनुहोस् है। उस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गंगा भण्डारीजी। यति बेला म फेरि पनि तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई कमेन्ट प्राप्त भएको छ करुणा मगरजीको, नमस्ते, म उदयपुर बाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बिरामी भएर पनि सम्झिरहेको छु है, साथीहरूमा चाहिँ सुमिना आले चाहिँ बिरामी हुनुहुन्छ भन्नुभएको रहेछ उहाँले। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी साथीहरूलाई सम्झाउनु पर्दा दिदी सिर्जना प्रधानको लागि, चामलिङ्गी राईको लागि, त्यसै गरी अञ्जना मगरको लागि भन्नुभएको छ, अनिसा भुजेल, त्यसै गरी विपना मगरको लागि, युमी शेर्पाको लागि, आरती मगर, त्यसै गरी स्नेहा चामलिङ लक्ष्मीको लागि, त्यसै गरी सुने गुर्मछाडे मगरको लागि, चमेली राणा मगरको लागि, फुचे आयुष्माको लागि, त्यसै गरी सोची माया निरुता मान्छे भन्दै हुनुहुन्छ है, निष्ठुरी मान्छे भन्नुभएको रहेछ है त उहाँले। त्यसै गरी दियाङसा थापा बगर अनि बाँकी सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो दिदी, दर्शन नमस्ते, नमस्कार।
0: दर्शन नमस्ते, नमस्कार, हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: मैं तो रामेछाप को डडवा सैलुङबाट बोल्दैछु, दुर्गा थानी।
0: दुर्गाजी सन्चै हुनुहुन्छ?
2: एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि दिदी हजुरले कस्तो छ?
0: हामीलाई पनि एकदम ठिक छ, सन्चै आरामै कुशल मंगलै छौ। अहिलेसम्म रेडियो कतिको सुन्दै हुनुहुन्छ?
2: एकदम समयले साथ दिएसम्म सुन्ने गर्छु भन्नुपर्छ है।
0: आज सुन्नु भयो कि भएन?
2: आज सुनिरहेको छु भन्नुपर्छ।
0: आज नि सुन्दै हुनुहुन्छ, ल ठिक छ। त्यसो भए म कार्यक्रमतर्फै लाग्न चाहन्छु, किनकि धेरै साथीको फेसबुक कमेन्टहरू वाचन पनि गर्नुपर्नेछ, समय अभाव छ। साथी बनाउन इच्छुक हुनुहुन्छ या के छ दुर्गा जी?
2: म चाहिँ खासमा दिदी पुरानो साथी खोज्नको लागि हुन्छ।
0: ल हुन्छ, अब के आफ्नो फोन नम्बर छोड्नुहुन्छ?
2: हस् हुन्छ, मेरो चाहिँ लङ टाइमदेखि ओखलढुङ्गाको राजकुमार बिसी भन्ने साथी चाहिँ एकदम लङ टाइमदेखि हराइराख्नु भएको छ। मसँग उहाँको पहिलाको नम्बर नभएर म पनि कन्ट्याक्टमा अहिले रहेको छैन, त्यही भएर यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने प्लिज एकचोटि कन्ट्याक्टमा आउनुहोला भन्न चाहे। मेरो नम्बर रहेको छ 97-68-75-33-69, 97-68-75-33-69 कल गर्न सक्नुहुनेछ। र अन्य साथीहरूले चाहिँ नम्बर टिपेर मलाई कल नगर्नु होला, कल गरे पनि अब म्यासेज गर्ने घरिघरि मिस कल गर्ने काम नगरिदिनु होला भन्दैछु।
0: उसको नमस्ते, भर्खरै हुनुहुन्थ्यो दुर्गा थामेजी, उहाँले पुरानो साथीको खोजीको लागि अथवा सम्पर्कमा आउनको लागि आफ्नो फोन नम्बर छोड्नु भएको छ 97-68-75-33-69 भन्दै हुनुहुन्छ। अब चाहिँ म फोन लिन तपाईँको धेरै कमेन्टहरू वाचन गर्न बाँकी छ, त्यही भएर म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ नि लाग्न चाहन्छु। यति बेला देवेन किशोर अन्जानजी लेख्नुहुन्छ, धन सम्पत्ति र पैसा भन्ने चीज यस्तो हो कि जो नबुझ्नेहरूको लागि महा दुश्मन हो, कसैलाई नाता क्षणभर जोडिदिन्छ त कसैलाई नाता क्षणभरमा नै तोडिदिन्छ, किनकि पैसाले नै हो हृदय चाहिँ मित्र, अनि सम्बन्धहरूमा कहिलेकाहीँ फाटो ल्याएर दुश्मनको रूपमा आगो बाल्ने काम पनि गर्छ। सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा भुटु फुट्ने गरे सम्झना, देवीन किशोर अन्जान दोहा कतार भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मिलन घायल मोटरजी पनि लेख्नुहुन्छ, हेलो दिदी दर्शन नमस्ते, कार्यक्रम सुन्दैछु। म तिनजुरे मीडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम गर्दै हाल चाहिँ दोहा कतारबाट अब बच्चगीत मार्फत सम्झनु पर्दा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। मगरनी मायाजीले पनि हेलो दिदी दर्शन नमस्ते, म सिन्धुलीबाट हो सविता मगरलाई सम्झन चाहन्छु र सबै साथीलाई पनि भन्दै हुनुहुन्छ। युवराज गिरीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी रामबहादुर बोहराजीले पनि लेख्नुहुन्छ, सुनेन सुनेन भन्दै हुनुहुन्छ, गीत रोज्नु भयो कि के हो मैले चाहिँ बुझिनँ, यति मात्रै लेख्नु भएको छ। त्यसै गरी शर्मिलाजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु सिन्तलीको धुराबाट, शर्मिला रम्तेल हो, अब भजन गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। कमल बुढाजीले पनि दिदी नमस्ते है कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले चाहिँ कार्यक्रम सुनेको जानकारी दिनुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, सबैलाई सम्झेको छु, बिरामी छु, सबैमा सम्झना भन्दै हुनुहुन्छ। धनुजी बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना छ है त यहाँलाई। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला मगर कोशिश चाहिँ हुनुहुन्छ, हेलो सिस नमस्ते, म भेकिचोरबाट है भन्दै हुनुहुन्छ, अब बस्ने गीत चाहिँ सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अनिता तामाङजीले पनि दिदी नमस्ते नमस्कार, खाना खानुभयो त, के छ खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, यहाँको पनि ठिकै छ होला भन्ने आशा गरे। म चाहिँ यता सिन्धुलीको तीन कन्याबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। विनोद बरुवालजी लेख्नुहुन्छ, नमस्ते हजुर, मेरो पनि नयाँ खबर ठिकै छ, नयाँ साथीको लागि चाहिँ नम्बर भनिदिनु होला है भन्नुभएको छ। यदि विनोद बरुवाललाई चाहिँ तपाईँले साथी बनाउन चाहनुहुन्छ भने 9845-86-67-92 चाहिँ फोन गरेर यहाँले साथी बनाउन सक्नुहुन्छ, मैले नम्बर पनि भनिदिइसकेको छु। फोन लाग्ने साथीहरूले त टेलिफोन सम्पर्कबाट बनिराख्नु भएको छ होइन, यदि तपाईँको फोन लाग्दैन भने पनि फेसबुक कमेन्टमा तपाईँले आफ्नो फोन नम्बर छोड्न सक्नुहुन्छ र कतिपय अवस्थामा हामीले भनिरहेका शब्दहरू उच्चारण अस्पष्ट सुन्नुभयो अथवा मैले चाहिँ पुरै सुनेन भन्ने साथीले पनि फेसबुक कमेन्टमा चाहिँ पक्कै हेर्न सक्नुहुन्छ, त्यसपछि साथी बनाउन सक्नुहुन्छ। मैले तपाईँले जानकारी गराएँ, लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ भन्दै तपाईँका यति दिनसम्म प्राप्त भएका कमेन्टहरू त मैले वाचन गरेर सकाएँ जस्तो लाग्छ, अहिलेसम्म प्राप्त भएका यदि तपाईँको कमेन्टहरू छन् त धेरै छन् होइन, अलिकति सम्भव त मैले वाचनै गरेर सकाएकै हो जस्तो लाग्छ, ठिकै छ छुटेछ भने पनि भोलिका अवस्थामा तपाईँका कमेन्टहरूलाई वाचन गर्नेछु भन्दै अब चाहिँ कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी जनाउनु भएको थियो प्रदीप लामा संकल्पजीले ओखलढुङ्गाबाट, शिला मगरजी हुनुहुन्थ्यो बिकिचुरबाट, अनुलुङ्गेली मगरजी हुनुहुन्थ्यो ओखलढुङ्गादेखि बिगुबाट, त्यसै गरी गंगा भण्डारीजी हुनुहुन्थ्यो सुर्खेतबाट, दुर्गा थामेजी हुनुहुन्थ्यो रामेसाबाट, उहाँहरू सबैले कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम लोककोशेली अवधिबाट बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को मिठो गीत जोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। आज बिहान 11 बजे सिंहदरबारमा बैठक बस्ने भएको। बैठकमा प्रतिनिधि सभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेण्डा अगाडि बढ़ाउने भनेर छलफल हुनेछ। यसअघि सोमबार कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेवेले सोमबार सभामुख डोलप्रसाद आर्यलाई भेटेर भोटेको सेबारीबाट प्रभावित क्षेत्र क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधि सभाको बैठक राख्न बोलाउन माग गरेको छ। भोटेकोशी बारीबाट भएको क्षति खोजी तथा उद्धार राहत पुनर्स्थापनाका विषयमा छलफल गर्ने आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बारीबाट भएको क्षतिको अवस्था बेपत्ताको खोजी प्रभावितको उद्धार राहत वितरण तथा पुनर्स्थापनाको विषयमा छलफल हुने जनाएको छ। यस अघिको बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीका लागि उच्च स्तरीय सर्वदलीय समिति गठन गर्ने सहमति भएको थियो। यस प्रक्रियालाई अघि बढ़ाउने विषयमा पनि आज छलफल हुने बताएको छ। एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बारीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,389 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 25, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारकामा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। विनाशकारी बारीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा डिग्निटिड मनो सामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष UNFEA को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण थालेका हुन्। आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य परियोजना मार्फत घरबार सहित आफन्तजन गुमाएका पीड़ामा रहेका महिलाहरूलाई मर्यादा सामग्री डिग्निटी किट किशोरीहरूलाई किशोरी किट सहित सामग्री वितरण भइरहेको छ। साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा सञ्चालन पनि भइरहेको यूएनएफईले जनाएको छ। नेपाल रेडक्रस सोसाइटीका अनुसार स्थायी आश्रम स्थल रहेका ककडी किचपाङ क्षेत्र त्रिभुवन भावी विदुर भट्टार तामाङ प्लाजा र सामुदायिक बहुद्देश्य भवन विदुर लगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीलाई डिग्निटी किट उपलब्ध गराएको छ। त्यस्तै धादिङ र रसुवामा प्रभावित महिला तथा किशोरीका लागि समेत डिग्निटी किट वितरण गर्ने तयारी भएको छ।
भोटेकोतिर त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित तथा प्रभावित बाल बालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं संचार माध्यममा पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषदले अपील गरेको छ। परिषदका अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयमा ध्यान र आकर्षण गराउनु भएको हो। गत बुधबार आएको बाढ़ीका कारण प्रभावित बाल बालिकाको उद्धार राहत सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने विज्ञप्तिमा उल्लेख गरेको छ। फेसबुक मेसेन्जर युट्युब टिकटक इन्स्टाग्राम मेटा लिंकिन थ्रेड स्न्यापच्याट भाइबर व्हाट्सएप एक्स ट्विटर लगायतका कुनै पनि सामाजिक सञ्जाल तथा संचार माध्यममा यस्ता सामग्री सार्वजनिक नगर्न परिषदले आग्रह गरेको छ। बाल बालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्न प्रत्येक व्यक्ति र संस्थाको कर्तव्य रहेको परिषदले स्पष्ट पारेको छ। कुनै व्यक्ति वा संस्थाले पीड़ित तथा प्रभावित बाल बालिकाको भिडियो तथा फोटोहरू पोस्ट नगर्न र नगराउन परिषदले आग्रह गरेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कार्यवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालोबजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरिएको छ। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालन भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने उहाँको भनाइ छ। बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने उहाँले स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढ़ी मूल्यमा बेचेको पाएमा तत्काल कार्यवाही गरिनेछ। पछिल्ला दिनमा सड़क अवरूद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी खाद्यान्न भण्डार स्टक गर्ने प्रविधि देखाएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने जोखिम बढ़ेकाले सरकारले अनुगमन तीव्र बनाएको हो। आपूर्ति व्यवस्था र ओहोर दोहोर सहज बनाउन काठमाडौँ हेटौडा सड़कलाई एकतर्फी बनाएको छ। आजदेखि साना यात्रुवाहक गाड़ीको लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दर्शनकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौडा जाने गाड़ी फर्पिङ फाकेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछ। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न खाना पकाउने ग्यास चिनी दूध तरकारी लगायतका अति आवश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकतामा आधारमा सञ्चालन गर्ने नयाँ व्यवस्था मिलाएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आवतजावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ओडा नम्बर 5 स्थायी घर भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका ओडा नम्बर 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ रहेको छ। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले आफ्नो लामो समयसम्म झुकियाउन ज्ञानमा राखिएकी थिइन्। विदेश नपठाई सम्पर्क विहीन भएपछि पीड़ितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा तामाङले 3 पीड़ितबाट कुल 10 लाख रूपियाँ ठगी गरेको खुलेको छ। उनलाई गत भदौ 11 गते काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका ओडा नम्बर 4
पासीकोटबाट पक्राउ गरेको हो। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। आज पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमालय र पहाड़ी भूभागका थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा नदी आसपासमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। चीनले आफ्नो रक्षा कानूनमा ठूलो परिवर्तन गरेको छ। अब युद्ध वा ठूलो संकटको समयमा सरकार सेनामा मात्र निर्भर रहने छैन। आवश्यकता पर्दा सर्वसाधारण निजी कम्पनी र देशका अन्य स्रोत साधनको पनि प्रयोग गर्न सकिनेछ। चीनको संसद नेशनल पीपुल्स कांग्रेसले अगस्त 28 राष्ट्रिय रक्षा परिचालन कानूनमा गरिएको संशोधनलाई अनुमोदन गरेको छ। नयाँ कानून अक्टोबर 1 लागू हुनेछ। नयाँ कानूनमा स्रोत साधन लिने मात्र होइन तिनलाई सरकारले नियन्त्रणमा राख्ने व्यवस्था पनि रहेको छ। आदेश मान्न अस्वीकार गरेमा वा जानी जानी ढिलाइ गरेमा कार्यवाही हुने जरिवानाको प्रावधान पनि रहेको छ। बिहान 11 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना कड़की पनि बिता हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9540-40-682
5: गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9896962998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

तपाई को माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराज मासु, प्राविधिक बाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथमा त रहनुहुन्छ यति बेला। दुष्ट तपाईँ देशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि हुन चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ भन्ने मलाई चाहे। तपाईँले पठाउनु भएका मेसेजहरू पनि भाषण हुनेछन् भन्ने मलाई चाहन्छु। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ। यति बेलाको समयमा एकदमै मिठो गीत छ, रमाइलो गीत छ, राख्छौँ। त्यसपछि पुनः आउनेछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप।
3: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन।
4: काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी। हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक
2: मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।

0: सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभदायीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभदायीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभदायीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाउ। पानी छ भने जीवन छ, पानी बचाउ, भविष्य जोगाउ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

यति बाटोमा हुनुहुन्छ सम्झना हजुर, साथसाथै ललिताजी हुनुहुन्छ, उहाँहरूको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, पनि भन्न चाहन्छु। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, नवीन के भट्टराईको आवाजमा गीत छ यति बेलाको समयमा।

मिठा मिठा गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। आवाजमा म राजमा छु, प्राविधिक पाठमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ त्यति बेला व्यस्त तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 केही समस्या छ होइन, फोनहरू आइराखेको छ, हामीले लिन सकिरहेका छैनौँ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन्, त्यो म्यासेजहरू म वाचन गर्न चाहन्छु यति बेला होइन। यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ, केही म्यासेजहरू वाचन गर्छु म। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू त्यसपछिमा अनि कुरा त छँदैछ, गर्नेछु पनि भन्न चाहे। मौसम कस्तो छ तपाईँकोतिर, मौसममा फेरबदल हुन सक्छ, ध्यान दिनुहोला पनि भन्न चाहन्छु होइन। मौसम अनुसार पनि चल्नुपर्छ जस्तो लाग्छ, हामीले मौसममा चाहिँ ए टु जेड अपडेट हुनुहोस्, न्युज सुन्नुहोस्, समाचारहरू सुनेर यसो के भइराखेको छ, कहाँ के भइराखेको छ, ती कुराहरू चाहिँ मनन गर्नुपर्छ, ध्यान दिनुपर्छ जस्तो पनि लाग्छ। 0448 40 40 0026 स्टुडियोको नम्बर छ, कहिले काहीँ यसो हल्का गडबडी हुन सक्छ के भन्दाखेरिमा फोनमा समस्याहरू हुनसक्छ, कुरा यहाँहरूलाई थाहा नै छ, फोनहरू आइराखेको छ, नआउने होइन टक्क लगाएर। तर अब लगभग कार्यक्रमको समय अवधि पनि सकिसकेको छ, सुत्यो भइसकेपछि पनि म्यासेजहरू केही छन् भने वाचन गरेर छुट्टिने बेला भइसकेको छ। यति बेला केही म्यासेजहरू छन् म वाचन गर्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज पठाउनु भएको छ, मेरो प्यारो बुढा ओखलडुङ्गाबाट आइदिइरहेको छ, ओखलडुङ्गा सर्नालुबाट निमा शेर्पा भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, सुमित सुनवार किरात आइदिइरहेको छ, भाइ हजुरमा रामेछाप देउराली गर्दै आज काठमाडौँ बौद्ध जोरपाटीबाट कार्यक्रम सुन्दैछु, सुमित सुनवार किरात हो भन्नुहुन्छ, धेरै मनपर्छ कार्यक्रम, घर परिवार साथीभाइ सबैमा आवाज नि सुनाउन चाहन्छु भन्नुहुन्छ, हिराबहादुर लकाई हुनुहुन्छ बुटवलबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, महादेव वागमा रहनुहुन्छ, नमस्ते नमस्कार सुटुराज सर, प्राविधिकमा बसेको म्यामहरूलाई पनि सम्झना छ भन्नुहुन्छ, मेरो यास साथमा सुन्दै हुनुहुन्छ नेत्र सुनवार होइन, नेपाली नेपाल र नेपाली भाषा नेपाली लोकगीत सङ्गीतलाई माया गर्ने मान्छे महादेव वाग्मेर इन्डियाको अहमदाबादबाट कार्यक्रममा जानु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। साथमै बसेर सुन्दै हुनुहुन्छ रहेछ नेत्र सुनवार, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दिव्यान किशोर रञ्जन हुनुहुन्छ, रिस उठ्यो भन्दैमा कहिले पनि नराम्रो शब्द नबोल्नुहोस्, रिस केही समय पछि शान्त हुन्छ तर रिसको आवेगमा बोलेको शब्दले मनमा बनाएको घाउ सजिलै मेटिन सक्दैन, कहिलेकाहीँ एउटा कठोर शब्दले वर्षौंको विश्वास तोडिदिन्छ अनि सम्बन्ध फेरि पहिले जस्तो बन्न सक्दैन, त्यसैले बोल्नु अघि एकछिन सोच्नुहोस्, किनकि रिस त केही क्षणको हुन्छ तर बोलेका शब्दको असर जीवनभर रहन सक्छ। देवन किश रञ्जन प्रवासी भन्नुहुन्छ, पक्कै पनि हो, बोल्नुभन्दा अगाडि सोचेर बोल्नुपर्छ भनिन्छ होइन, बोलेका कुराहरू फिर्ता पनि आउन सक्दैनन् होइन, बोल्न पायो भनेर पाक्क नबोल्नु, खान पायो भनेर बस्न पायो भनेर झापा के नबस्नुहोस्, त्यस्तो भन्ने उखानै छ। सो पक्कै पनि हो, बोलिसकेपछि बोल्यो बोल्यो, बोल्नुभन्दा बरु मौन बस्नु, सोच्नुहोस् होइन के बोल्ने कसो बोल्ने, ती कुराहरू त्यो राम्रो हो जस्तो पनि लाग्छ। मनको साथी जीवन कार्कीले पनि सुन्दैछ भन्नुहुन्छ, कमल श्रेष्ठले पनि आज मलाई अञ्जु श्रेष्ठको आवाजमा रहेको 30 भाका राखिदिनुहोस् भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै, तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राजु लामाको राख्दै राख्दै आजको बसेबाट छुटे सुनेर मेसेज गरेर साथ दिनुभयो, फेरि पनि विशेष रूपमा धन्यवाद दिँदै छुट्टिन्छु, हवस् त नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-4198 र 9841-25-59-57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
4: हजुरको रेडियो

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मनाइदै पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताहरूको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइदिए पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरैजना सुरुङमा फँसेको आशंकामा उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास भइरहेको बताउनु भएको छ। जलविद्युत आयोजना का सुरुङ तथा पावर हाउसमा फँसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनहरूले गुनासो गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएशनले गरेको कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गरेका हुन्। विपदपछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। बाढ़ीमा परि सम्पर्कविहीन भएका इन्जिनियर नीरज बाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावर हाउससम्म फँसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारले भने उद्धारको प्रयास निरन्तर भइरहेको जनाएको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कार्यवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालो बजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने वहाँको भनाइ छ। बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्य वृद्धि गर्न नपाइने वहाँले स्पष्ट पार्नु भएको छ। वहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढ़ी मूल्यमा बेचेको पाइएमा तत्काल कार्यवाही गरिनेछ। पछिल्ला दिनमा सड़क अवरूद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी खाद्यान्न भण्डारण गर्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सृजना हुन सक्ने जोखिम बढ़ेकाले सरकारले अनुगमन तीव्र बनाएको हो। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाडौँ हेटौडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रु वाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेटी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौडा जाने गाड़ी फर्पिङ, फाखेल, कुलेखानी, भीमफेटी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने, खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आवत जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिममा गौरा पर्व शुरू, काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कार्यवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइँदैछ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा बिरूडा अर्थात 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौ गहत गहुँ र गुरुस भिजाएर बिरूडा मनाउने चलन छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजा आजामा बिरूडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू गर्ने चलन छ। बिरूडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरूडा भिजाउने बेलाको फाग गाउने चलन छ। यसरी भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ। आज काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ उपत्यकासँगै सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, धादिङ, गोर्खा, लमजुङ जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बाढ़ीको जोखिम छ। नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव पनि उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेकोले उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ। एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाव आज सामान्य बढ़ेको छ। आज सुनको भाव तोल्लामा 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँ बढ़ेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढ़ेको हो। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। दक्षिण पश्चिम चीनको शिचाङ तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा आज बिहान विशेष शोक सभाको आयोजना गरिएको छ। अघिल्लो हप्ता आएको विनाशकारी लेदो सहितको पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो। केरुङ क्षेत्रमा गएको भीषण प्राकृतिक विपत्तिमा नेपाल सहित तिब्बतमा पनि ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौं मानिसहरू बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य भइरहेको समयमा शोक सभा गरिएको हो। अब खेल खबर। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले बाढ़ी तथा पहिरो प्रभावितका लागि 40,444 रूपियाँ सहयोग गरेकी छिन्। आमाको जन्मदिनको अवसर पारेर अञ्जिलाले आमा र आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम सहयोग गरेकी हुन्। सामाजिक सञ्जाल मार्फत उनले विपत्तिमा परेकालाई आफ्नो सानो प्रयासबाट केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छिन्। ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1,20,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। यसै गरी फुटबलर प्रीति राईले 35,000 रूपियाँ तथा पाल वादोकाई कराटेका खेलाड़ी तथा प्रशिक्षक सन्मान गोली तामाङले 55,555 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि विभिन्न खेलाड़ी तथा खेल सम्बद्ध व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाई, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो, प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाण्डु आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरूडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: वास्तुमा नंबर वन दाना हे पुस्तक दाना नंबर वन दम्मा सब भंडा कम
1: बनी
2: देसी माँ कांति मेरा आयो ना तो अब चंग चंग चंग चंग
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423 9।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0485410043 9863023422।
8: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
8: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिपसिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
11: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
11: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
11: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
11: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
11: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
11: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
12: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम श्री सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि समीजनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ र आजको पसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामा थाहा नै छ। र तर आज चाहिँ हामी विषयवस्तुमा रहेर चाहिँ कार्यक्रममा सहभागिता नरहे तापनि होइन आज चाहिँ हामी तपाईँसँग मिठा कुराकानी गर्छौं र साथमा गीत संगीतहरू पनि रमाइलो राखेर मनोरञ्जन दिने प्रयास गर्नेछौ र बस्ने गीत मार्फत तपाईँले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्नुहोला पनि भन्न चाहन्छु। आज चाहिँ मंगलबारको बसाइमा तपाईँहरूको लागि चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं र केही प्राविधिक समस्या अथवा फोनबारी समस्या देखेको हो कि जस्तो लागेर चाहिँ तपाईँसँग हामी आज चाहिँ सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छैनौ। अन्य बसाइमा तपाईँसँग यसरी नै उपस्थित हुनेछौ र हामी त्यो समयमा तपाईँको लागि प्रश्नहरू लिएर आउने रहेछौ। र आजको समयमा भने चाहिँ तपाईँसँग कुराकानी गर्दै यदि फोन लाग्छ भने तपाईँले साथी संगीलाई सम्झना सन्देश राख्नको लागि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत सनम्माय लाको फैरी चलचित्रको गीत रहेको थियो। एकदमै मिठो गीत यसमा अभिनय रहेको थियो। दयाहाङ राई सुरक्षा पन्त रहेको थियो भने म्युजिकमा रहेको छ एम बराल रहेको छ सिङ्गर एम बराल अन्जु पन्त रहेको छ लिरिक्समा रहेको छ एभरेस्ट सूर्य बोहरा रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला चलचित्र गीतहरूसँगै तपाईँसँग यात्रा गर्नेछौँ र फोन लाग्छ भने तपाईँले सहभागिता पनि जनाउनुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौँ। र यति बेला हामीलाई कमेन्ट पनि प्राप्त भएको छ र हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या देखेको छ। आजको बसाइमा तपाईँसँग हामी फोन लागेछ भने कुराकानी गर्न मात्रै गर्नेछौँ र बस्ने गीत मार्फत साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। हुनुहुन्छ सोना कन्दमुवाजी हुनुहुन्छ सिवारो नमस्कार आज सम्झना श्री सजुर म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ टिकाराम सुनवार लेखक पान्तव राईजी त्यसै गरी स्वस्तानी भुजेल लामा हुनुहुन्छ दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनुपजमेर सरस्वती खत्री हिराबहादुर लगायत लीलानाथ काम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अनिता आर्य सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महतीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी रिमला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र धाल कायल अबिर वाणीदेवी किशोर अन्तर समीर स्वर्गीय किरात आरजी देवन चामलिङ राई बेलिया स्वामी मीना घिसिङ रत्न शमशेर थापा सुनिता यङमे कुलुङ वसन्त राई सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
1: हेलो दी नमस्कार।
0: नमस्कार हजुर शुभ नाम।
1: म धनकुटाबाट हो बिन्दु दाहाल।
0: बिन्दु दाहाल भन्नुभयो
1: विनिता
0: विनिता विनिता दाहाल
1: हजुर
0: धनकुटाबाट
1: हजुर
0: के छ पहिलोचोटि हो कि के हो मसँग कुराकानी
1: हजुर हो त
0: अनि कार्यक्रम कतिको सुन्नुहुन्थ्यो
1: मैले आज यसो हेरेको फेसबुकमा अनि
0: आज मात्रै कार्यक्रम यसो फेसबुक चलाउँदाखेरि कार्यक्रम आइरहेको रहेछ देख्नुभयो त्यही भएर चाहिँ फोन नम्बर ठिपेर कल गर्नुभयो
1: हजुर
0: ल के छ अनि योभन्दा अगाडि चाहिँ कार्यक्रम आउँछ भन्ने थाहा भएन
1: थाहा भएन आज चाहिँ साथीहरूले मेन्सन गर्नुभएको रहेछ अनि के कस्तो रहेछ भनेर
0: ए ल ठिक छ साथीहरूले मेन्सन गरेर चाहिँ थाहा हुनुभयो ठिक छ कार्यक्रममा अब नियमित आउँछ होइन अब साताको सातै दिन कार्यक्रममा आउने गर्छ फरक बार फरक प्रस्तुतिको साथमा आज चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा नै केही समस्या देखेको छ साथीहरूको आगमन अलिक कमी नै छ किनभने अब नेटवर्कको समस्या हो अथवा के हो त्यो थाहा भएन होइन साथीले फोन लाग्ने साथीले आजको बसाइमा फोन गर्न सक्नुहुनेछ तर आजको विषयवस्तुमा चाहिँ हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका थियौँ लिएर आउने थियौँ होइन तर आज चाहिँ लिएर आएका छैनौँ बस्ने गीत मार्फत चाहिँ तपाईँले चाहिँ साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ र नियमित अब कार्यक्रम थाहा भयो सुन्ने गर्नुहोस् समयले साथ दिएसम्म फोन लाग्छ भने कार्यक्रममा नै सहभागिता जनाउने प्रयास गर्नुहोस् भन्दा यति बेला हामी कार्यक्रमतर्फै लाग्छौँ एउटा मिठो गीत बस्छ साथीसँगलाई सम्झनुहोस् है त
1: हुन्छ फर्स्ट अफ अल त तपाईँहरूलाई नै अवगतमा सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु सुशोभती लोचन लुकेश सुनादाल झुमला झुमा लगायत मलाई चुन्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्दै भाइ
0: हवस् नमस्कार उहाँ विनिता दाहालजी हुनुहुन्थ्यो धनकुटाबाट पहिलोचोटि उहाँसँग कुराकानी गयो एकदमै खुसी छौ भन्नुपर्छ पाला तपाईँको रहेको छ 0840 40 0026 माध्यम भएर सहभागी हुनुहोला पनि भन्न चाहन्छु हुनुहुन्छ प्रकाश लोहनीजीले लेख्नु भएको छ हेलो दिदी नमस्कार हाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार ध्रुवजी नमस्कार आराम हुनुहुन्छ
2: आराम छ दिदी हजुर के छ हजुरको खबर
0: म पनि एकदम ठिक छु भन्नुपर्छ मेरो खबर पनि सबै ठिक छ भन्नुपर्छ अनि अब मौसमको कुरा गर्नुपर्दा यस्तै छ होइन धुम्म हुन्छ कहिले कहिले काम लाग्छ यस्तै छ भन्नुपर्छ है त
2: हजुर हजुर यतातिर पनि त्यस्तै छ दिदी हजुर
0: अनि खाना त लिनु भइसक्यो होला है
2: भइसक्यो हजुरको
0: मेरो पनि खाना भइसकेको छ, तपाईँहरूसँग यसरी मिठा कुराकानीको साथमा उपस्थित म भनेर चाहिँ उपस्थित भइसकेका छौँ। कहिले काहीँ चाहिँ यो के भएको होइन, साथीहरूको चाहिँ आगमन अलिक कमी पनि भएको जस्तो लाग्छ कहिले काहीँ, नेटवर्क कान टेलिफोन सम्पर्कमा चाहिँ के समस्या आएर हो कि जस्तो पनि लाग्छ है।
2: खास चाहिँ त्यो त समस्या त देखिँदैन, टिचर साथीहरूले सहभागी नै नगराउनु भएको होला जस्तो पनि लाग्छ।
0: अब के गर्नु होइन, साथीहरूले अब भन्नुहुन्छ फोन लाग्दैन भन्नुहुन्छ होइन, कतिको कुरा सुन्ने, अब ठिक छ फोन लाग्ने साथीहरूले यसरी सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। र आजको केही मैले चाहिँ प्रश्नहरू लिएर आउने विचार गरेको थिएँ, तर साथीहरूको आगमन अलिकति कमी भयो भने त व्यर्थ हुन्छ भन्ने हिसाबले चाहिँ आजको बसाइमा लिएर आएका छैनौँ है। तपाईँले चाहिँ साथीसँगलाई सम्झनुहोस् है त।
2: हजुर दिदी, हजुर मिर्छ भने चलचित्र झिङ्गेदाउबाट एउटा गीत बजाइन्।
0: चलचित्र झिङ्गेदाउको मुभीबाट चाहिँ कुनै गीत चाहिँ सुन्न मन छ,
2: अनि कति माया गतिनामा भन्ने गीत बजाउनु।
0: कुन भन्नुभयो, कति माया
2: गतिनामा
0: गर्थी,
2: हजुर गर्थिन आमा भनेर
0: गर्छिन आमा।
2: हजुर हजुर
0: ल ठिक छ, झिङ्गे दाउ चलचित्रबाट कति माया गर्थिन आमा भन्ने गीत चाहिँ सुन्न मन छ। त्यसपछि हामी कार्यक्रममा राख्छौ, साथीसँग सम्झनुहोस् है त।
2: हजुर विशेष दिदी हजुरको लागि, प्राजी दिदीको लागि, अनि हजुरको परिवारलाई, मेरो घर पर सम्पूर्ण लागि, दिदी मम्मी सही सुन्नुभएको छ उहाँहरूको लागि, म सर लेटी बहिनीहरू हुनुहुन्छ, बहिनी निर्मला पौडेल, निर्मला लामा, रियाजी दिपाजुमा, बहिनी पाकङ डोल्मा तामाङ, अनि बहिनी सुनि थामी, अनि बेला धन्दानी मिस गरिरहेको छु, बहिनी साथी, अनि शङ्कर ढकाल, श्रीराम दाल, दिया साथी देवमाझी, रोशन श्रेष्ठ, प्रवीण श्रेष्ठ, अनि अनुज कार्की, दिनेश नेपाली, गोरामा तिरा हुन्छ साथी मिला मगर, अनि साथी सबिना थापा नयन, बहिनी सुशीला बस्नेत लगायत जति पनि साथीहरूले यो बेला हजुर प्रेडियो सुनिरहनु भएको छ, जस्तो मेरो नाम बता।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डेजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला चाहिँ उहाँले रोजाइमा पार्नु पनि भएको छ, मिठो गीत रहेको छ, र कार्यक्रममा पनि साथीहरूले होइन धेरै मेसेजहरू पनि पठाउनु भएको छ। यति बेला चाहिँ भने तपाईँको माझमा एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत मनछुने गीत रहेको थियो, जुन गीत चलचित्रको गीत रहेको थियो, हाम्रो ध्रुव हजुरले रोसाईमा पार्नुभएको थियो आमाको मन, एकदमै मिठो गीत रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्ते, नमस्कार। हाम्रो निर्मलाजी बोल्नुभयो। आरामै हुनुहुन्छ नि?
1: एकदम आराम कुशल।
0: ल, आराम कुशल हुनुपर्छ नि होइन?
1: हजुर।
0: अनि अरू सुनाउनुहोस्, त्यताको खबर के छ?
1: यतातिर खासै केही छैन, मधुरो मधुरो घाम लागेको छ, पानी पर्ला पर्ला जस्तो भएको छ, खासै केही पनि छैन भन्नुपर्छ।
0: यता पनि मौसमको कुरा गर्नु पर्दा त यस्तै छ भन्नुपर्छ है त निर्मलाजी। कार्यक्रम आउनु भएको छ, कार्यक्रम त अब नसुन्ने कुरै छैन हाम्रो निर्मलाजीले निमित सुन्नुहुन्छ। कार्यक्रमको बारेमा केही भन्नु छ होइन, केही सुनाउनु मन छ भने सुनाउनुहोस् है त।
1: केही सुनाउनु छैन, म कार्यक्रमलाई नन स्टप सुन्ने हो, तर खासै सुनाउने त केही पनि छैन, अब केही भएछ भने पछि सुनाउँ
0: न। ल, ठिकै छ, कार्यक्रममा सहभागिता हुनुभएको छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। मिठो गीत बस्छ, एकदमै मिठो गीत रहेको छ, स्वागत कार्यक्रममा राख्छौँ। तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष जनता दिदीहरूलाई भन्न चाहन्छु, टेक्निसियन हुने दिदीको लागि, अनि हजुर अरू फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, मेरो रामचा पुरानो गाउँ माइतीबाट सम्पूर्णको लागि, अनि दिदी भिनाजीको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी अस्मिता गिरी, सरिता गिरी, अनि काठमाडौँ हुने दाई भाउजूको लागि, अनि अघि भर्खर फोन गर्ने दाई प्यारो दाई धोरो पाण्डेलाई पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी गेट नाजिकलाई, रिता सुनालाई, अस्मिता बसुनालाई, नवीनाको लागि, अनि उर्मिला मगरलाई, अनि शिला श्रेष्ठकोलाई, अनि शिला अधिकारीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि रन्मा तामाङलाई पनि सम्झिरहेको छु बहिनी भन्दै बिदा हुन्छु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी, हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको बाबुराम मगरजी हुनुहुन्छ। दिदी नमस्ते, नमस्कार है, म बाबुराम मगर हो, कलटुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु, धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी संगी सबैमा, धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। र त्यसै गरी दिदी बाबुर बसाने मगरजी हुनुहुन्छ, नमस्कार दिदी, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाईजी हुनुहुन्छ, उहाँले पनि नमस्ते सी सुनिरहेको छु यी बुटोलबाट भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजी हुनुहुन्छ, सन्तालिका सम्झनाजी नमस्कार है, गुड आफ्टरनुन, उदयपुर चौधरीगढी नगरपालिका आठ बेलटार राई टोलचुकबाट कार्यक्रम सुन्दैछु फेसबुक लाइभ मार्फत भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ, सोना कन्दङबाजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ गैरीखेतको सिरे हार्यो भने आशा गीत चाहिँ बजाइदिनु भयोस् है भन्दै हुनुहुन्छ, हामी राख्ने प्रयास गर्नेछौ। र यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम?
2: सरिता रुम्बा है दिदी। हजुर,
0: सरिता रुम्बा।
2: हजुर हजुर,
0: के छ हजुरको खबर, आराम हुनुहुन्छ नि?
2: एकदम आरामै छु दिदी हजुर, अनि दिदीलाई सन्चै हुनुहुन्छ?
0: म पनि एकदम सन्चै छु।

0: भन्नु पर्छ है त। अनि तपाईँको खबर सुनाउनुहोस्, त्यताको खबर के छ?
1: त्यता चाहिँ मन्दा मन्दा घाम लागिरहेछ, यस्तै भन्नु पर्ला है दिदी हजुर, बसी बसै प्रोग्राम सुन्दै साथमा।
0: ल ठिक छ, अब हाम्रो पनि यता त्यस्तै छ, भन्दा भन्दा घाम लागेको छ, हजुरसँग यसरी कुराकानी गरिराखेका छौँ होइन, मिठा गीत संगीतहरू कार्यक्रममा बजिराखेको छ, हजुरहरूको यति मिठा आवाज सुन्न पाइराखेका छौँ, एकदमै खुसी छौँ भन्नुपर्छ। अरू समग्रमा त त्यस्तो खासै नयाँ नौलो केही छैन, भएछ भने हजुरहरूलाई हामी जानकारी गराइहाल्छौँ है त। कार्यक्रम सुन्दै गर्नुहोस्, कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत बज्छ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल दी हजुरलाई प्राविधिकमा को हुनुहुन्छ उहाँलाई, अनि मेरो रसनालुमै रहनुहुने मम्मीलाई, दिदी भेना, बाबु छोरा सुशान्त र सुस्मिताको लागि, अनि मेरो साथीहरू भन्नुपर्दामा जिया रुम्बा, प्रिया रुम्बा, जिया रुम्बा र मलाई सरिता रुम्बा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन चाहन्छु दी हजुर।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सरिता रुम्बाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद कार्यक्रममा आउनुभयो, साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, उहाँलाई पनि विशेष धन्यवाद। पालो तपाईँको रहेको छ, अब धेरै समय बाँकी छैन, तपाईँसँग हामी फटाफट कुराकानी गर्नेतर्फ लाग्छौँ, र साथीले गीत पनि रोजाइमा पार्नुभएको छ कमेन्ट मार्फत, सो गीत पनि हामी कार्यक्रममा राख्नेछौ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0848 40 40 0026 खुल्ला भइसकेको छ। मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी धर्मराजजी हुनुहुन्छ, नमस्ते बटोकार धर्मराज, दुवैबाट चाहिँ कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउनु हुने जापानी साथी खेब सौलागाई सन्देश र मोरङ्गकी साथी दीपिका धिमाललाई चाहिँ जन्मदिनको शुभकामना, शुभ दिन, मिठो सम्झना भन्नुभएको छ। आज जति चाहिँ साथीहरूको जन्मदिन परेको छ, सम्पूर्ण साथीहरूलाई चाहिँ जन्मदिनको शुभकामना छ हाम्रो तर्फबाट पनि। त्यसै गरी हुनुहुन्छ सैलुङ शर्मिला सुलवालजीले पनि, हेलो सिस्टर नमस्ते, म पनि सुन्दैछु है दोलखा सैलुङ, हाल चाहिँ काठमाडौँबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ निमायास लामाजी हुनुहुन्छ। हेलो, के छ खबर? ओखलढुङ्गा सर्नालो बाट चाहिँ निवास शेर्पा हो, अल फ्रेण्डलाई चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अन्जानजी हुनुहुन्छ, धन सम्पत्ति र पैसा भन्ने चीज यस्तो हो कि जो नबुझ्नेहरूका लागि महादुश्मन हो, कसैलाई नाता छेडभर जोडिदिन्छ त कसैको नाता छेडभरमै तोडिदिन्छ, किनकि पैसाले नै हो हितैषी मित्र, अनि सम्बन्धहरूमा कहिले काहीँ फाटो ल्याएर दुश्मनको रूपमा आगो बाल्ने काम पनि गर्दछ। सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवेन किशोर रञ्जन दोहा कतारबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी रामो चाचा भन्नुभएको छ, रामो चाचाजीले चाहिँ लेख्नुभएको छ, नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु काठमाडौँ ललितपुरबाट, यो कुन रेडियो कहाँबाट प्रसारण भइराखेको छ केही जानकारी पाइला भन्दै हुनुहुन्छ उहाँले चाहिँ। अब यो चाहिँ हाम्रो रामेछाप जिल्लाको होइन पहिलो सामुदायिक रेडियो, हजुरको रेडियो 102.1 MHz हो होइन, यो चाहिँ हाम्रो रामेछापमा छ होइन, माथि रामेछाप डाँडा पुरानो सदरमुकाम, हजुर चाहिँ काठमाडौँदेखि हुनुहुन्छ, र चाहिँ हजुरको रेडियो नामै हजुरको रेडियो 102.1 MHz चाहिँ यो कार्यक्रम प्रसारण भइराखेको छ, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने है त। र त्यसै गरी रम्बर ढुङ्गेलजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म चाहिँ मन्थली कटजोर भए अहिले चाहिँ दिल्लीबाट चाहिँ कार्यक्रम सुन्दैछु, खाना भयो त दिदी भन्दै हुनुहुन्छ, के छ खबर भन्नुभएको छ, मेरो खाना भइसक्यो र मेरो खबर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, हजुरको पनि राम्रै छ भन्ने आशा लिएका छौँ, र साथीहरूले सम्झना गर्नुभएको छ। शोभा थापा, रोली राई, सुमित सोनवार, किराज सम्झना नेवा, खड्गी दिलको तिम्रो दिलको राजा आतिम, त्यसै गरी हुनुहुन्छ अर्को साथी निरोज कार्की, युनिसा थापा, मम्मी बाबा अल साथीलाई चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ प्रेम भण्डारीजी हुनुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, मोरङबाट प्रेम भण्डारी हो, मिस यु मिडिया प्रेमी निर्मला आउने, मुना मुखिया, कल्पना साम्पाङ, कविता भण्डारी, त्यसै गरी हुन्छ सामलिङ्गी अप्सरा समलागाई, सरी कविता भण्डारी समलागाई भन्नुभएको रहेछ, त्यसै गरी अप्सरा खड्का जीवन सामलिङ राई बुत्ते पाछा भन्नुभएको छ, सम्झना नेवा खड्गी, रमिला राई, त्यसै गरी रमला साम्पाङ राई हुनुहुन्छ, सृजना मुखिया अल साथीलाई सम्झना भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनिता दाहाल सुबे दिदी हुनुहुन्छ। हेलो दिदी, के छ खबर? म पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट। भन्दै हुनुहुन्छ साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ खुसबु सुवेदी, लुपचाना सुवेदी हुनुहुन्छ, त्यसै गरी लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल हुनुहुन्छ, त्यसै गरी झुम्बा दाहाल, कुमार दाहाल, स्मारिका यखा, तुलसा बेटवाल, त्यसै गरी जानुका चापागाई भन्नुभएको छ, भण्डारी भन्नुभएको छ, त्यसै गरी अर्को साथी हुनुहुन्छ भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बरु भन्नुभएको छ ढुङ्गाना, त्यसै गरी विष्णु खनाल हुनुहुन्छ, शुक्रराज रसाइली, निर्दोष हरपल, रोशनी पूर्वेली, खुस्ती ममता पोया, सुभाष कटवाल, खेब खनाल, कुमार पूर्वेली, कान्छा सोना भन्नुभएको छ, मनको साथी जीवन कार्की, र त्यसै गरी मम्मी बाबाको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी माधवजीले पनि लेख्नु भएको छ, माधव वाङ मर भन्नुभएको छ, नमस्ते नमस्कार सम्झनाजी, प्राविधिकमा बस्नु भएको साथीलाई पनि नमस्कार, र सम्झनाजी आज हजुरको प्रशान्तको कुनै पनि तिजको गीत सुन्नै दिनु न भन्दै हुनुहुन्छ। अब यसमा चाहिँ हाम्रो अहिले तिजको गीतभन्दा पनि साथीले गीत रोजाइमा पारिसक्नु भएको छ है माधवजी, त्यही भएर चाहिँ अन्य विषयमा कार्यक्रम सुन्दै गर्नुहोस्, रेडियो सुन्नुहोस्, त्यसमा चाहिँ तिजको गीत पनि बस्नेछ होइन। अब विशेष गरी त बिहानको समयमा 4 बजे पनि बस्छ होइन, त्यसै गरी 10 बजेको प्रोग्राममा अनि 4 बजेको प्रोग्राममा बस्छ, सुन्नुहोस् है त। मेरो साथ छ नेत्र सुनवार, म चाहिँ अहिले हो नि नेपाली भाषा नेपाली लोक संगीतिक लयलाई माया गर्ने मान्छे इण्डियाको अहमदबाट चाहिँ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुने मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भइहाल्छ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरूलाई सम्झना गर्नुभएको छ। सुना कन्दुम्बा मिडिया प्रेमी निर्मला अनिम, जीवन सुब्बा, देव बासकोटा, कमल श्रेष्ठ, कायल अबिर बाण सुनवार, सपना तामाङ, टिका आइडो, राजकली मगर, रमला साम्पाङ राई, शर्मिला सरू मगर, पलपल अपेक्षा सिन्हा, रामलाल सुमन, कमला मुखिया, भागी राई, निउनिसा मुना मुखिया, प्रेम कला चार्य, बुधवीर तामाङ, दिलदुखी रिया, जमिनदार बाबाको इमान्दार छोरो सरस्वती खत्री, सजना बाजी, सजना कोपिला, सामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिए भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी रमिला राईजीले पनि मिस यू अल भन्नुभएको छ, हर्पल रोशनीजीले पनि हेलो नाना सेवा, म हर्पल रोशनी धनकुटाबाट सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। राजु भण्डारीजी हुनुहुन्छ, म पनि झापाबाट सुन्दैछु है भन्दै हुनुहुन्छ, र त्यति गरी हुनुहुन्छ उहाँले चाहिँ लेख्नु भएको छ प्रोग्राममा सम्झिनु पर्दा कमला मुखिया, सरू छेत्री, कुमार प्रजा, आशा आशिष बडाल मगर, त्यसै गरी बुद्ध वज्र सारे, अर्पण रोस्ने, राजकले मगर, सृजना मुखियालाई पनि भन्दै हुनुहुन्छ, र त्यसै गरी सृजना मुखियाजीले पनि मिस यू अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले भाषण गरिसकेको छु, अब चाहिँ हामी पनि कार्यक्रमबाट उजुर पर्ने समय भइसकेको छ, र जो जतिले यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो होइन, फोन प्रयास गर्नुभयो, लागेन बन्न त गर्नु होला, अनि बसाइमा पनि लाग्नेछ, र हामीले आजको बसाइमा 4 जना साथीसँग कुराकानी गर्न सफल भयो हुनुहुन्थ्यो, विनिता दाहालजी हुनुहुन्थ्यो धनकुटाबाट पूर्व, त्यसै गरी ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि, निर्मला पौडेल हुनुहुन्थ्यो उहाँ चाहिँ सिन्धुलीदेखि हुनुहुन्थ्यो, र सरिता रुम्बाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु होइन, कार्यक्रममा सुनेर साथ दिनुभएको छ, र कार्यक्रममा पनि सहभागिता हुनुभयो उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, र कार्यक्रममा अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। प्रविधि समिचनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि विशेष धन्यवाद, र कार्यक्रमको अन्तिममा हाम्रो सोनाजीले रोजाइमा पार्नु भएको छ प्रेमपिण्ड चलचित्र गीत रहेको छ कैरी खेतको सिडै आर्यो, एकदमै मिठो गीत रहेको छ, सो गीत राख्दै आजको बसाईबाट चाहिँ विदा हुन चाहन्छु भन्दै थिए नवराज खत्रीजीले पनि म पनि युएबाट कार्यक्रम सुन्दैछु मिठो माया सम्झना छ भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँको माझमा यो मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्ता सम्झना खड्गी पनि विदा हुन्छु तपाईँ रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 MHz।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर एकको कार्यालय गोठगाउँ रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147188।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
11: सम्पर्क नम्बर 0475946668, 9869968।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि,
13: यहाँ त दूध दही मही पनीर खुवा घिउ आइसक्रीम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
13: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
17: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9044-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9545-43-255, 0048-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू,
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
4: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समितिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चाम्बोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
4: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्यान डाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
4: सोही दिन दिउँसो बारम्बोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
4: मिति 2083 साल भदौ

0: तीन टोल तथा ओडाहरू मचबारी पहरी टोल
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
0: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेबन
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिन टोल तथा ओडाहरू रजय छाप
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
0: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिन टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
1: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
0: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हाटीटार समेटिन टोल तथा ओडाहरू हाटीटार सबै
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिन टोल तथा ओडाहरू डाँडा खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
0: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
0: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बोटे समेटिने टोल तथा ओडाहरू आरू बोटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
0: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
0: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप

Oh God, one more email.

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्ट्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ट्ज तमाकुसी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। यही भदौ 10 गते रसुवाको भोटेको से त्रिशुली नदीमा आएको बाढ़ीमा परेर अहिलेसम्म 987 जनाको शव फेला परेको छ। रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170, चितवनमा 321 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 2916 जना झै सम्पर्कविहीन रहेको बताएको छ। प्राधिकरणले नेपाल प्रहरी 25, नेपाली सेना 45, सशस्त्र प्रहरी बल नेपाल 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 3 र रसुवामा करिब 865 जना सम्पर्कविहीन रहेको जानकारी गराएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,814 जनाको उद्धार गरिएको छ। हालसम्म घाइतेको संख्या 279 जना पुगेको छ। उनीहरूमध्ये 168 जना उपचार पश्चात डिस्चार्ज भइसकेको प्राधिकरणले जनाएको छ। उद्धार राहतको निम्ति 2,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीको कारण रसुवा र नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार राहत र पुनर्स्थापनाको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बताउनु भएको छ। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको क्षतिको अवस्था, विपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाको विषयमा छलफल हुने बताउनु भएको छ। यसअघिको बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीको लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। सोही प्रक्रियालाई अघि बढ़ाउने विषयमा पनि आज छलफल हुने बुझिएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयको आजको बैठकको मिति र समय सार्वजनिक गरेको थियो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नुभएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्याल डीपीले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको छ। यसअघि गएको बुधबार भोटेपछि बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेपछि बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। बुधबार भोटेपछि नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति गरेको छ। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत उद्धारका निम्ति प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। कर्णाली मन्त्री परिषदको आज बसेको बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुननिर्माण र विपद व्यवस्थापनको निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभएको छ। कर्णाली मन्त्री परिषद बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको शिक्षा क्षेत्र योजना 2083-2092 स्वीकृत समेत गरेको छ। कर्णालीको शिक्षा क्षेत्रलाई अब 10 वर्ष योजनाबद्ध रूपमा अघि बढ़ाउने उद्देश्यले तयार पारिएको उक्त योजना प्रदेश सरकारबाट स्वीकृत गरिएको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको वाहनामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कार्यवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालोबजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको छ। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित भएकोमा अहिले थप टोली परिचालित गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने उहाँको भनाइ छ। विनाशकारी बाढ़ीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल गर्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा, डिग्निटी किट, मनोसामाजिक परामर्श लगायत सेवा
प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण थालेका छन्। आपतकालीन पूर्व तयारी तथा प्रतिकारी परियोजना मार्फत घरबार सहित आफन्तजन गुमाएर पीड़ामा रहेका महिलाहरूलाई मर्यादा सामग्री डिग्निटी किट किशोरीहरूलाई किशोरी किट सहित सामग्री वितरण भइरहेको छ। साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा सञ्चालन पनि भइरहेको बताइएको छ। एक हप्तादेखि निरन्तर घट्दै गएको सुनको भाव आज सामान्य बढ़ेको छ। आज सुनको भाव तोलाको 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँले बढ़ेको छ। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढ़ेको छ। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अमेरिकी सेनाका सचिव ड्यान डिस्टले पदबाट राजीनामा दिनुभएको छ। झण्डी 18 महिना पदमा रहेपछि उहाँले राजीनामा बुझाउनु भएको छ। सीबीएस न्यूजका अनुसार डिस्टल र रक्षा मन्त्री पीट हेक्सेथ बीच विगत केही महिनादेखि मतभेद र तिक्तता रहँदै आएको थियो। डिस्कल अहिलेसम्मकै सबैभन्दा कान्छा आर्मी सेक्रेटरी अर्थात सेना सम्बन्धी मामिला हेर्ने सचिव हुनुहुन्छ। उहाँलाई प्राय राष्ट्रपति डोनाल्ड ट्रम्पको ड्रोन म्यान भनेर पनि चिनिन्छ। सीबीएसलाई दिएको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले ड्यान डिस्कलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अर्थात अमेरिकालाई पुनः शक्तिशाली बनाउने एजेण्डालाई अघि बढ़ाउनमा अत्यन्तै प्रभावकारी भूमिका खेलेको र सैन्य कार्यवाहीको क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको बताएको छ। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड बीसीबीले टोलीबाट 7 खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, अवेश जफर र खुजम शहजादलाई टेस्ट टोलीबाट हटाइएको जनाएको छ। यी 7 खेलाड़ीहरूको सट्टामा अन्य खेलाड़ीहरू टोलीमा समावेश गरिएको छ। पीसीबीका अनुसार यी 7 खेलाड़ी तेस्रो टेस्ट अघि पाकिस्तानको टोलीमा सामेल हुनेछन्। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले पदबाट राजीनामा दिने पनि जनाएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: वर्ज पेन्स।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, ग्वालटार, सिन्धुली।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्ते म पूर्णिमा लामा अहिले भर्खरै मात्र एउटा एकदमै मिठो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ। यो गीतको शब्द चाहिँ आदरणीय दाजु भूपेन्द्र बुढाथोकीले लेख्नु भएको हो र यो गीतमा संगीत चाहिँ आदरणीय दाजु गोविन्द मधुर आचार्य दाजुले गर्नुभएको छ र यो गीत सुनिसकेपछि हजुरहरूलाई कस्तो लाग्छ? नमस्ते म पूर्णिमा लामा अहिले भर्खरै मात्र एउटा एकदमै मिठो

0: आफ्नो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
5: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: किसानको साथी
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828 98-27-87-20-82 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
10: हेत
6: तेरी का यो पसल में धागो सकिए बर्बाद भयो मान्छेले पनि फोन गरेर दिक्क लाइसके यता कपड़ा को चांग पनि त्यतिकै भइसक्यो अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन कहाँ जाने होला
10: न्यू धागो पसल
11: यो एउटा भक्कु मेसिन पनि छोटो भइसकेको छ अब एउटा मेसिन कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ यो सबै पाइने ठाउँ कहाँ होला
10: न्यू धागो पसल
11: होइन जे सोधे पनि न्यु धागो पसल भनेछ के भन्यायो
10: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि
12: हजुर यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह व्रतबन्ध पास्निका ड्रेस र मगर ड्रेस विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ
11: प्रोप्राइटर दिपेन्द्र नेपाली सम्पर्क 9844-1379-40
10: न्यू धागो पसल कृषि विकास बैंक बसेको घर मन्थली एक रामेछा
13: रंग बहार रंग बहार
14: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
13: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
14: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
13: वर्ष पेंट

0: हसल जिंदगी के कुनमर लियो तिम्रो साथ छोड्नु मेरो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीपछि भीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर दशमा एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खर्यालले विपद बारे विशेष प्रस्ताव पेश गर्ने। राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार तेस्रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार 81 भेलबाड़ी सहित उर्लिएको भोटेकोशीले जनधनको क्षति गरेको छ। हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोड़ेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। भोटेकोशी बाढ़ीको आज 1 हप्ता भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 987 जनाको शव भेटिएको छ। अझै 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,814 जनाको उद्धार गरिएको छ। उत्तरी सीमा र सुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोशीको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी कुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन, यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट

चिली सेनाले विभिन्न सुरुङमा खोजी कार्य गरिरहेको जनाएको छ। सेनाका अनुसार चिलिमी हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी झण्डै 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र झण्डै 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। माथिल्लो तिर्सुलिएका हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको झण्डै 200 मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ। त्रिशुली 3A टनेल हेड फेरा परेको र अक्सिजन दिने काम भएको छ। त्रिशुली 3B पनि विज्ञ सहितको टोलीले टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र खन्ने कार्य भइरहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसअघि गएको बुधबार भोटे कोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटे कोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबाटै विशेष प्रस्ताव पारित भएको छ। बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ी पछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: जस्तो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमो पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झ्याङमो पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयको लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झ्याङमो पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आगमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पार्ने व्यवसायीको भनाई छ। झाङमो पोर्ट बन्द गरिएपछि नेपालभित्र नै मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडा राज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। 3-4 वटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो। अब विदेशको खबर। विश्व बजारमा सेमी कन्डक्टरको मागमा भएको वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ़ेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढ़ेर 98.25 अर्ब अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यो सँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात 90 अर्ब भन्दा माथि रहेको छ। यस अवधिमा दैनिक औसत निर्यात 72.5% बढ़ेर 4.47 अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिना 4 अर्ब डलर भन्दा माथि कायम रहेको छ। अगस्त महिनामा दक्षिण कोरियाको आयात 22.5% बढ़ेर 63.51 अर्ब डलर पुगेको छ। दक्षिण कोरियाका 20 प्रमुख निर्यात वस्तुमध्ये 14 वटाको निर्यात बढ़ेको छ। तीमध्ये सेमी कन्डक्टरको निर्यात सबैभन्दा धेरै 209% वृद्धि भई 46.65 अर्ब डलर पुगेको छ। यो सेमी कन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो। सेमी कन्डक्टरको निर्यात लगातार 3 महिना 40 अर्ब डलर भन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजन लगायतले कृत्रिम बुद्धिमत्ता अर्थात एआई पूर्वाधारमा लगानी विस्तार गरिरहेकोले मेमोरी चिपको मूल्य बढ़दा निर्यात वृद्धिमा योगदान पुर्याएको त्यहाँको मन्त्रालयले जनाएको छ। अब खेल खबर लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट सातजना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, उबैस जफर र खुरमर शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी सातजना खेलाड़ीको सट्टामा साइम अब्युब, अब्दुल्लाह फजल, अराफत मिन्सास, इमरान जुनियर, साद बेग, इमरान रन्दवा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले आफ्नो पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एससी नोपकेले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। लर्ड्समा भएको टेस्टमा पाकिस्तानले 194 रनले हार बेहोरेपछि ओपनर ब्याटर इमाम ओकहल र अन्य खेलाड़ीहरूको आलोचना भइरहेको छ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीपछि भीर पहरा र सुरूङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर दशमा एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरियालले विपदबारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमो पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीरको पहिरो अवरूद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार तेस्रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले सातजना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु? कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्ज पेन्स।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851414198 र 9841259557।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
11: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थान बस्ने।
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
14: कहाँबाट हुनु नि?
8: हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटरबोट रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक
4: कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक

0: बसैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी थाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी थाँटी र सालु बजार,
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरी गाउँ, भालुखोप र ओख्रेनी,
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान्डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
3: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेवन,
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
2: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
3: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
2: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
3: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
2: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
3: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
3: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।

0: 83 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
0: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरु बटे समेटिने टोल तथा ओडाहरू आरु बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
0: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेमी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
0: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू कुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
6: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार हजुरको रेडियो 102.3 एक मेगाहर्जको अपरान्ह 4 बजेको रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको नक्कली भौचर बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको गोकुलगुङ्गा गाउँपालिकाका सहसचिव भगवान कार्की पटकी अभियुक्त भएको पनि पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले भदौ 13 गते बिहान 7:38 बजे प्रधानमन्त्री विपद उद्धार कोषमा 1,20,000 रूपियाँ जम्मा गरेको भन्दै च्याटजीपीटीको प्रयोग गरी नक्कली उनले फेसबुकमा पोस्ट गरेका थिए। अनुसन्धानको क्रममा उनले उक्त नक्कली भौचर तयार पार्न च्याटजीपीटीलाई पटक पटक गैर कानूनी निर्देशन दिएको र सामाजिक सञ्जालमा पोस्ट गरेको क्यूआर कोड समेत स्क्यान हुन नसकेको प्रहरीले जनाएको छ। गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 2 बस्ने 32 वर्षीय कार्कीलाई प्रहरीले लिखित कृत्य र विद्युतीय अपराध सम्बन्धी कसुरमा म्याथप गरी अनुसन्धान अघि बढ़ाएको छ। पक्राउ परेका कार्की यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पटके अभियुक्त हुन्। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टमका अनुसार उनी विरूद्ध 2073 कार्तिक 10 गते 3039 नम्बरको बसमा तोडफोड गरेको अभियोगमा प्रहरीवृत्त भानेश्वर काठमाडौँबाट केही सार्वजनिक अपराध कसुरमा मुद्दा चलेको पाइएको छ। रामेछाप जिल्ला अदालतबाट पहिलो पटक 7 दिनको म्याथ थप अनुमति लिएर प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ। त्रिशुली नदीको बाढ़ीले काठमाडौँ मुगलिन सड़क खण्डमा क्षति पुर्याएर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि पूर्वी पहाड़ र तराईबाट राजधानी प्रवेश गर्ने सवारी साधनहरूको दबाव बीपी राजमार्गतर्फ सर्ने देखिएको छ। यसले साँगुरो घुम्ती र पुननिर्माणधीन खण्ड भएका कारण बीपी राजमार्गमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्ने अनुमान गरिएको छ। आइतबार बिहान आएको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर लगायत स्थानमा सड़क कटान गरेपछि यातायात सञ्चालन रोकिएको छ। संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य मार्ग बन्द भएसँगै वैकल्पिक सड़कहरूमा यात्रुवाहक तथा मालवाहक सवारीहरूको चाप बढ़ने भएको छ। सड़क डिभिजन भक्तपुरका अनुसार तराई र पूर्वी जिल्लाहरूबाट काठमाडौँ जाने रात्रिकालीन बस तथा मालवाहक सवारी बीपी राजमार्ग प्रयोग गर्नतर्फ आकर्षित हुन सक्छन्। डिभिजन प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग बन्द हुँदा बीपी राजमार्गसँगै कान्ति लोकपथ र त्रिभुवन राजपथमा पनि दबाव बढ़ने जानकारी दिनुभएको छ। उहाँका अनुसार पश्चिम तथा पूर्वबाट आउने सम्पूर्ण यात्रुवाहक र मालवाहक सवारीलाई कान्ति लोकपथ र त्रिभुवन राजपथको मात्र धान्न सक्ने अवस्था छैन। त्यसैले पूर्वी र तराई क्षेत्रबाट आउने ठूला रात्री बस तथा ढुवानीका सवारी बीपी राजमार्गमा केन्द्रित हुन सक्ने सम्भावना बढ़ेको पनि उहाँले बताउनुभएको छ। बीपी राजमार्गमा ठूला सवारीको सञ्चालन विशेषतः काभ्रे पलाञ्चोको धोलीखेल भकुण्डेवेशी तथा सिन्धुलीको खुर्गोट चियाबारी खण्डमा जटिल हुने योगेशको भनाइ छ। ती क्षेत्रमा रहेका तीखा र साँगुरा घुम्तीका कारण ठूला बस मालवाहक ट्रक र ग्यास बुलेटलाई आवत जावत गराउन कठिन हुने जनाइएको छ। दिउँसो साना सवारीको आवागमन व्यवस्थापन गर्न सकिए पनि ठूलो सवारीको चाप धान्न नसकिने योगेशले उल्लेख गर्नुभएको छ। बाढ़ीबाट क्षतिग्रस्त बीपी राजमार्गको पुननिर्माण जारी रहेकोले यसमा थप जोखिम र अवरोध देखिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 4 स्थित ग्वाङखोलामा 10 वर्षीय बालिकामाथि जबरजस्ती गरिने भएको भनिएको घटनाको विरोधमा कमला माध्यमिक विद्यालयका विद्यार्थीहरू सड़कमा उत्रिएका छन्। हिजो पानी परिरहेको अवस्थामा समेत विद्यार्थीहरूले र्याली निकाल्दै बालिकामाथि भएको भनिएको घटनाको विरोध गरेका छन्। पानीमा रुच्दै सड़कमा निस्केका विद्यार्थीहरूले दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न माग गर्दै विभिन्न नारासहित प्रदर्शन गरेका छन्। र्यालीमा सहभागी विद्यार्थीहरूले बलात्कारीलाई फाँसी देऊ, बालिका माथिको हिंसा बन्द गर, कानून संशोधन गर लगायतका नारा लगाएका थिए। विद्यार्थीहरूले बालबालिकामाथि हुने यौन हिंसाको घटनामा संलग्न दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने माग गरेका छन्। यस्ता घटनाका पीड़ितले न्याय पाउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ। र्यालीका क्रममा विद्यार्थीहरूले बलात्कार सम्बन्धी कानून थप कड़ा बनाउनुपर्ने तथा आवश्यक कानूनी संशोधन गर्नुपर्ने माग समेत अघि सारेका छन्।
जापानमा व्यवसाय गर्दै आएका दोलखाका युवा व्यवसायी टीका श्रेष्ठले नेपालको भोटेकोशीमा भदौ 10 गते आएको बाढ़ीबाट प्रभावितका लागि राहत तथा उद्धार कार्यको निमित्त प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा झण्डै 21 लाख रूपियाँ सहयोग पठाउनु भएको छ। विगत 13 वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिसक्नु भएको छ। जापानबाट उहाँका आफन्त राजु श्रेष्ठका अनुसार नेपालमा विपदमा परेका परिवारको विचल्लीमा उक्त रकमले थोरै भए पनि सहयोग पुगोस् भनेर उक्त सहयोग गरिएको बताइएको छ। नेपालीहरूको दुःख हेरेर त्यसै बस्न सकिएन, फेरि पनि कमाउँछौ भन्दै उहाँले स्वागत गर्नुभएको बताइएको छ। वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने सिन्धुपाल्चोकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भदौ 11 गते काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 4 पासेकोटबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 5 घर भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ छिन्। उनले बेरोजगार युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि इराक लैजाने भन्दै लामो समयसम्म झुकी आउनमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्क विहीन भएपछि पीड़ितहरूले दिएको जाहेरी दरखास्तको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानको क्रममा तामाङले 3 पीड़ितबाट कुल 10 लाख रूपियाँ ठगी गरेको खुलेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालय पठाइएको बताइएको छ। सर्लाहीको धनकौल गाउँपालिका 3 हर कठाबाकी 10 वर्षीय बालिका 3 बेपत्ता छिन्। राम विनायक यादवकी छोरी चाँद कुमारी यादव आइतबारदेखि सम्पर्कविहीन छिन्। बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरथवाका डीएसपी गोपीकृष्ण सुविदी सहितको टोली खटिएको छ। आमा मन्सु देवीका अनुसार आइतबार बिहान करिब 11 बजे घाँस लिएर घर फर्किँदा छोरी आफूले काटेको घाँस लिन खेततर्फ गएको जानकारी पाएपछि उनी पुनः खेततर्फ गएकी थिइन्। तर खेतमा पुग्दा छोरी फेला पर्न नसकेको उनले बताइन्। आइतबार साँझदेखि प्रहरी र आफन्तले बालिकाको निरन्तर खोजी गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमले बालिकाको खोजी कार्य जारी रहेको बताउनु भएको छ। राम विनायकका 2 छोरा र 2 छोरी गरी 4 सन्तान छन्। बेपत्ता भएकी चाँद उनकी जेठी छोरी हुन्। उनी धनकौल बजार स्थित सरकारी विद्यालयमा कक्षा 3 अध्ययनरत रहेको परिवारले बताएको छ। आमा मन्सु देवी गाउँमा आफूहरूको कसैसँग विवाद नरहेको बताउँदै छोरीलाई कसैले मोटरसाइकलमा लगेको वा कुनै अप्रिय घटना भएको हुन सक्ने आशंकामा परिवार रहेका छन्। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ उनी रेडियो सुन्दै रहनुहोला। नमस्कार।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी ङावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक: बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन: बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार: 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच: मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं 5 बजेसम्म। आजको बसाइमा हामीले तपाईँलाई गीतको ट्र्याक चिनाउनु पर्ने थियो, तर आज हामीले गीतको ट्र्याक चाहिँ लिएर आएका छैनौ। तपाईँले आजको व्यवसायमा फोन गर्नुहोस् 048-40-00-26 भने आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना पाउनुहुन्छ। तपाईँ यो समय उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाको सीएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्, कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रियाहरू पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। तपाईँ फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला 048-40-00-26 भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौं हाई मेरो फरिया विष्णु माझीको आवाजमा रहेको मिठो गीत छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा यो एकदमै मिठो र माइलो मञ्च नै गीत रहेको थियो। हाई मेरो फरिया भने बोलको गीत बजिसकेको छ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले आजको बसाइमा चाहिँ आफ्नो साथी संगीलाई सम्झन पाउनुहुन्छ। 0840400026 तपाईँले सहभागिता जनाउनु होला। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बबिता मगर, सिन्धुलीको बिटिजुरबाट।
0: बबिताजी
1: हजुर,
0: कति बजी आउनुभयो?
1: अब धेरै त नभनौँ, एक महिना पछि जस्तो होला भन्नुपर्छ।
0: एक महिना धेरै होइन,
1: अर्को त होइन,
0: मेरो लागि चाहिँ हो है फेरि।
1: हजुर,
0: मेरो लागि एक हप्ता कटेपछि धेरै दिन हुन्छ।
1: त्यो त अब हुन्छ नि, अब एक महिना नि धेरै जस्तो त लाग्दैन मलाई चाहिँ।
0: तपाईँलाई नलागेर भए त पविता चाहिँ मलाई लाग्यो भन्ने रेडियो सुन्ने साथीहरूलाई लाग्यो।
1: हजुर
0: हजुर मात्रै भन्नुहुन्छ, अरू के छ भन्नुहोस् न पविता चाहिँ। सन्चै आरामै हुनुहुन्छ होला, खाजा खानुभयो कि छैन, मौसम कस्तो छ यति बेला त्यताको भन्नुहोस् न?
1: अहिले चाहिँ घाम लागिरहेको छ, धुम्म पनि भइरहेको छ, अब पारि पारितिर चाहिँ पानी परिरहेको छ, यता चाहिँ घाम लागेको छ। यस्तै त हुनुपर्छ, मेरो खाजा भइसक्यो। अनि दिदीहरूको खाजा भयो कि बाँकी नै छ?
0: मेरो भइसकेको छ, पारि पारि घाम लागेको छ भन्नुहुन्छ। पारि पारि चाहिँ कता पारि लाग्यो?
1: घाम लागेको छ, अनि उता तिन कन्यापट्टि चाहिँ पानी परेको छ भनेको।
0: ल त्यसो भए, अब गीत पनि त्यस्तै छ, पारि पारि आएका ढाका चोपी लागेका तिनै होलान् हाम्रा बाबा लिन आएका।
1: हजुर,
0: यो गीत कति पटक सुन्नुभयो?
1: म चाहिँ धेरै नै सुन्छु।
0: सुन्नुहुन्छ, मन पनि पर्छ, रमाइलो छ गीत है।
1: हजुर
0: ल, अब बबिताजीलाई यो गीत गाउन आउँछ त?
1: अब गीत त गाउन आउँदैन, सुन्ने चाहिँ गर्छु।
0: सुन्ने मात्रै गर्नुहुन्छ, गाउने गर्नु भएको छैन?
1: हजुर,
0: यदि आजको कार्यक्रममा गाउने चाहिँ कार्यक्रम परेको भए गाउनुहुन्थ्यो नि त।
1: अब गाउने भएको प्रोग्राम भएको भए त गाउँथे नि, अब आज गाउने होइन, त्यही भएर नगाउने भन्नुपर्छ है त।
0: गाउने दिन मात्रै गाउने?
1: हजुर,
0: अनि हामीले खाना त फेरि सधैँभरि खानुपर्छ। के कसो बबिताजी?
1: हजुर,
0: हामीले खाना त सधैँ मात्र नभएर एकछिन छिनमै खान्छौँ है।
1: हजुर
0: हजुर मात्रै भन्नुहुन्छ, ल ठिक छ, कार्यक्रममा आउनुभएको छ। एकदमै मिठो रमाइलो गीत बज्छ, अब पनि फेरि तिजकै गीत बज्छ। तिजहरू लागिरहेका छन्, नजिकिरहेका छन्। हाम्रो बबिताजीलाई चाहिँ तिजको रौनक कतिको लाग्दैछ त?
1: मलाई चाहिँ कति पनि लागेको छैन भन्नुपर्छ है त।
0: तिज मनाउनुहुन्न?
1: मनाउन त मनाइन्छ, तर अलि खासै लागेको छैन, अब तिज आजको बेला चाहिँ लाग्छ होला।
0: जस्तो अहिले चाहिँ तिज आउन लागेको छ है, 27-28 गते तिज छ, के लाउने, कहाँ जाने, कुन मन्दिर जाने, कसरी जाने, को साथीहरू जाने, यस्तो तयारी छ कि छैन?
1: नै अब त्यस्तो छैन भन्नुपर्छ है त। अब भाउजूहरू चाहिँ मन्दिर जाने भन्नुभएको छ, म चाहिँ नजाने।
0: तपाईँ जानुहुन्न, फेरि तिज मनाउँछु भन्नुभएको छ, मन्दिर नगएपछि कसरी तिज मनाउनु भयो?
1: अब यत्तिकै घरमै बस्ने,
0: घरमा बस्ने, त्यत्तिकै नयाँ लुगा लगाइदिने, एकछिन यसो फोटोहरू खिच्ने, सक्यो भने?
1: हजुर,
0: त्यति त गर्नुहुन्छ।
1: हजुर, अब त्यति चाहिँ गर्ने नै भन्नुपर्छ है त।
0: त्यसमा चाहिँ म पनि सामेल हुन आउँछु त्यसो भए।
1: ए हजुर, हुन्छ, आउनुहोस् न
0: कि बबिताजी, त आउनुहोस्
1: न। होइन, अब दिदीहरू नै आउनु न,
0: मै आउनु पर्ने त्यता। फेरि म यहाँ तिजको दिन तपाईँहरूलाई नचाउने गीत संगीत राखौँ, तपाईँहरूको गाउँ बस्तीतिर अब तिन कन्या त म त्यहाँ आएपछि त्यहाँको गतिविधि मलाई थाहा भइहाल्छ होइन, साथसाथै अब अन्य ठाउँ, अन्य बस्ती, अन्य पालिकाहरूको गतिविधि के छ, तिजको रौनक कस्तो छ भनेर चाहिँ यसो बुझौँ भनेको कि तपाईँ यहाँ आउनुहोस् न।
1: त्यसो भए अब हामी नै आउनु पर्ला नि त त्यतातिर।
0: ल ठिक छ, आउनुहोस्। अघि मैले जस्तो भने त्यसै गरी तपाईँ हामी बसेर तिज मनाउला, मन्दिर जाने हाम्रो दिदी बहिनी आमाहरू जानुहुन्छ, रमाइलो गर्नुहुन्छ, हामी त्यसैमा खुसी हुनुपर्छ।
1: हजुर,
0: तपाईँ आउनुभयो भने के त हामी जाउँ भनेर लिएर जानु पनि सक्छौँ, आउनुहोस् है।
1: ल
0: हुन्छ ठिक छ कार्यक्रममा आइदिनु भएको छ विशेष गरी हाम्रो बबिताजीलाई चाहिँ जस्तो सबैभन्दा बढी रमाइलो लाग्ने अब तिज अब तिज मात्रै नभएर हामीले सबै पर्वहरू त मनाउँछौ होइन पर्वहरू वर्षै पछि आइरहने क्रममा मनाइरहने क्रममा पनि सबैभन्दा बढी रमाइलो लाग्ने पर्व चाहिँ कुन हो त
1: मलाई चाहिँ अब तिहारै भन्छु तिहारमा चाहिँ धेरै रमाइलो लाग्छ
0: देउसी भैलेनी खेल्न पायो देउसीले भन्दै होइन
1: हजुर
0: ल ठिक छ एक हप्तासम्म मनाउन पनि पाएछ देउसी भैलो खेल्दै त्यसपछि फेरि भोज पनि खान पायो कस्तो रमाइलो छ नि
1: हजुर
0: ल ठिक छ अब यहाँलाई तिहार मनपर्छ भन्नुभएको छ अब हामीले विशेष मनपर्ने चाहिँ त्यो भयो अब समग्रमा हामीले सबै पर्वहरूलाई स्थान दिइरहेका हुन्छौँ
1: हजुर
0: ल कार्यक्रममा आउनुभयो एउटा मिठो गीत बज्छौँ साथीहरूलाई सम्झनुहोस् न त
1: सम्झिनु पर्दामा त यति मिठो होइन प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि भन्छु अनि प्राविधिकमा रहनुहुने दिदीको लागि अनि हजुरको रेडियो फोर युनिटको लागि भन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि अनि तिनकन्यातिर हुनुहुन्छ दिदी पवित्र मगर उहाँको घर फ्यामिली सम्पूर्णको लागि अनि दुबईमा रहनुहुने दादा पवन मगरका लागि अनि साउदीतिर हुनुहुन्छ साथी सुभाष भुजेलका लागि केटिएमतिर हुनुहुन्छ साथी कृष्ण सुनार अनि साथी हेम मगरको लागि भन्छु तुलसी मगरको लागि अनि रोशन श्रेष्ठ सीता बहिनीको कि तारा मगर लगायत साथीहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु नमस्ते
0: बाबा नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीको बितेजुरबाट बबिता मगर चाहिँ हुनुहुन्थ्यो उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउनु होला र आफ्नो आफन्त जन साथी संगीलाई सम्झनु होला यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु हेलो
2: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता रामेछापदेखि मन्जिता तामाङ
0: मन्जिता भन्नुभयो
2: हजुर
0: के छ हाम्रो मन्जिताजीको खबर भन्नुहोस् न त
2: एकदम ठिक छ दिदी हजुर लगाएको छ
0: मेरो पनि ठिक छ मन्जिता मगर
2: मन्जिता तामाङ
0: तामाङ भन्नुभयो मैले हाम्रो बबिताजी मगर भनेर तपाईँलाई नि मगर बनाइदिएँ
2: होइन
0: मैले यहाँबाट भन्दा त तपाईँको थर परिवर्तन त भएको छैन नि मन्जिताजी छैन है ल ठिक छ कहिले कहिले बिर्सिन्छ कि हेर्नुहोस् न भर्खरै भन्नुभएको थियो भर्खरै मैले तपाईँसँग गफ गर्ने सुरु तालमा बिर्सिएछु कि
2: हजुर
0: खाजा खानुभयो भने
2: हजुर
0: ल खानुभएको छ कार्यक्रम उगाडी उराले सुन्दै हुनुहुन्छ अथवा सुन्नु भएको छैन सुन्दै हेर्दै हुनुहुन्छ हामीलाई चाहिँ कहाँ हेर्नुभयो हाम्रो मन्जित दाजुले सुतेर सुनेको भन्नुभयो पानी परिहाल्छ पानी परेर मजाले चिसो चिसो मौसममा आनन्दले त्यो बेडमा बस्दा त कस्तो रमाइलो पो हुन्छ त नि यसो त्यो ढल्किँदै मोबाइल हेर्दै के छ भन्नु उसो हो सामाजिक सञ्जालमा के आएछ भनौँ हेर्दाखेरि त रमाइलो हुन्छ होइन हाँस्नु भयो त मैले मनकै कुरा गरेँ कि क्या हो ठिक छ त्यसो भए कार्यक्रम आउनुभयो एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: अहिले भर्खरै बोल्नु भएको बबिता त मगरको लागि र यहाँ सुन्दै हुनुहुन्छ मेरो दिदी मम्मी बहिनीहरू लगायत सम्पूर्ण
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जिता तामाङ चाहिँ रामेछापदेखि हुनुहुन्थ्यो उहाँले पनि साथी सङ्ख्या सम्झिसक्नु भएको छ फटाफट साथीहरूलाई सम्झनुहोस् 048 40 40 0026 को नम्बर खुल्ला रहेको छ कार्यक्रम कार्यौराले हजुरको रेडियो व्यक्ति 2 थुप्रेकिमेकाहरूबाट 102 थुप्रेकिमेकाहरूको फेसबुक पेज हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com तामाखुसी एफएम 95 मेगाहर्ज साथै हजुरको रेडियोको वेबसाइटबाट सुन्दै हुनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
3: नमस्ते दिदी
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: कालिम्पोङबाट मनोज कार्की दिदी
0: मनोज
3: हजुर दिदी
0: के गर्दै हुनुहुन्छ
3: अहिले त बसी बसाइ नै छ भन्नुभएको छ दिदी
0: बसी बसाइ तपाईँ हराउनु भयो नि त
3: हराएको जस्तो लाग्यो नि दिदी
0: पहिलोचोटि हो र मसँग कुरा गर्नुभएको
3: होइन नि दिदी
0: अनि तपाईँ पहिला त धेरै फोन सम्पर्कमा आउनुहुन्थ्यो हिजो आज हराउनु भयो अस्ति चाहिँ मैले हाम्रो देवजीले कल गर्दाखेरि हाम्रो झाँगाझोलीमा त हाम्रो मनोजी पनि हुनुहुन्थ्यो, हिजो आज कल गर्न बिर्सनु भयो भन्ने मेरो दिमागमा ठ्याक्कै आएको थियो। सायद हिजो बिहानको कार्यक्रममा आउनुपर्छ। हाम्रो देवजी चाहिँ झाँगाझोली भन्नुहुन्छ नि त,
3: देव झाँगाझोली हो, म चैनपुर हो नि त, तेह्र किलो 14 किलोमिटर अगाडि म छु।
0: ठिक छ, तपाईँ किलोमिटरको फरकमा हुनुहुन्छ तर त्यहीँको साथी त्यही हुनुहुन्छ। अनि त्यो हुँदाखेरि त जस्तो मैले चाहिँ के भन्न खोजेँ भने हाम्रो झाँगाझोलीको साथी हाम्रो देवजीले फोन गर्दाखेरि चाहिँ त्यही आसपासतिर चाहिँ हाम्रो मण्डलजी पनि हुनुहुन्थ्यो, पहिला धेरै कल गर्नुहुन्थ्यो, अहिले बिर्सनुहुन्थ्यो भन्ने मलाई याद आयो भन्न खोजेको हो कि मण्डलजी मैले। धेरै याद गर्नु भएर धेरै पछि आउनु भएको
3: हो।
0: अनि बिचतिर चाहिँ कता हराउनु भएको थियो त नि, ल ठिक छ, अब कार्यव्यस्तता साथै अब व्यापार गर्ने मान्छेलाई भन्ने बित्तिकै समय मिल्दैन, फुर्सदको समय मिलाएर आउनुहुन्छ, तर जे होस् हामीलाई सुन्न त सुन्नुहुन्छ, ल सुन्नुहुन्छ, आवाज पनि परिवर्तन भयो जस्तो लाग्यो, पहिला अर्कै आवाजमा बोल्नुहुन्थ्यो जस्तो लाग्थ्यो, हुन त धेरै पछि बोलेर पनि होला। ठिक छ, कार्यक्रम पनि सुन्दैछु भन्नुभएको छ, खुसी लाग्यो, खाजा भयो अथवा बाँकी नै छ? मेरो पनि भइसकेको छ, के हामी कार्यक्रमतर्फै लाग्यौं?
3: हुन्छ दिदी, दिदीलाई आवाज आज बेग्लै लागेको छ, दिदी आज हल्का रुगा मर्की लागेपछि बोली चेन्ज भइहाल्छ दिदी, के
0: हाल्छ? ठिक छ, म त धेरै पछि सुनेर चाहिँ आवाज परिवर्तन गरेर न आवाजलाई नै सर्जरी गरेर आउनुभयो भन्ने लाग्यो नि भन्नु चाहिँ, धेरै पछि आउनु भएको छ अनि।
3: होइन दिदी होइन, रुगा मर्की।
0: ल ठिक छ, साथीहरूलाई सम्झाउनुहोस् एउटा त्यसको रमाइलो मिठो गीत बस बजाइदेऊ ताली भन्ने बोलको गीत साथीहरूलाई सम्झाउनुहोस्।
3: तपाईँलाई हजुर दिदी हजुरलाई भन्नुपर्छ, रामेश परिवार मित्र सम्पूर्णलाई, मेरो साथीहरू भन्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, सविता मगर, कविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुता मुक्तान, शर्मिला मगर, सरिता मगर, ध्रुव पाण्डे, मलाई र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै मैले बिर्सेको छैन भन्दै छुट्टिन्छु। अस्तो दिदी नमस्ते।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी त चैनपुरबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेलाको बसाइमा भनेपछि हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ लाग्छौं, बधाई देउताली अनु गुरूङ हरिविष्टको आवाजमा रहेको गीत बज्छ, त्यसपछि भने हामी अन्य साथीसँग कुरा गर्न आउँछौ, रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

0: Tarik Umarak hem ödememi çaramay ile gid rahi go tiyo bozay diyo dali bani bol go gid yo gid Tarik Umarak esenge ami phir bani upastit bhoi shiki gasam aaz go bozay na tabai li aafna aafan tajan saath esenge la samjana pae unha uncha sunne ur 40 40 sunne 26 ko number tabai ko lagi khulla chhe ti bela arko saathi samparko ma swagat garchu. Hello. कोही साथी हुनुहुन्थ्यो गइसक्नु भएको छ यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु. तपाईँले फोन डायल गर्दै गर्नुहोस्. यति बेला म गर्ने मायाजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है सबै साथीहरूलाई मिठो माया सम्झना कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु. हेलो हेलो
1: नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर, यो आवाज कहाँदेखि कुन ठाउँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर नाना बोल्दैछु, म यता खोलढुङ्गाबाट प्रदीप लामा संकल्प हो है.
0: प्रदीपजी
1: हजुर
0: फोन लाग्दैछ है.
1: हजुर एकदमै मजाले नाना.
0: ल अनि के छ अहिलेको मौसम अनि अहिले के गर्दै हुनुहुन्छ?
1: हजुर मौसम अघिसम्म सिमसिम पानी परिरहेको थियो, अहिले चाहिँ पानी रहेको अवस्था छ नाना. म गोठालोबाट फर्किँदैछु है नाना.
0: ल गोठालोबाट घर फर्कँदै हुनुहुन्छ, ठुलो त पानी परेको छैन, सिमसिम पानी मात्रै हो.
1: हजुर हजुर नाना.
0: ल ठिक छ, यति बेला त सिमसिम पानी रहेछु बिमानी भने भोलिको गीत सुन्नु पर्ने रहेछ.
1: हजुर हजुर
0: के गर्नु, पानीमा के झमझम तर्कियो पानी भन्ने गीत सुन्नु पर्यो होइन.
1: हजुर हजुर
0: ल यस्तै गीतहरू सुन्नु पर्थ्यो. अब तिज नजिकले गर्दा हामीले तिजकै गीतहरू बाँकी भएका छौँ. खाजा खानु भएको छैन?
1: खाजा मेरो भात छैन नाना, अब एकछिन पछाडि हुन्छ.
0: ल अब एकैछिनमा घर जाँदै हुनुहुन्छ, खाजा खानुहोस् हामीलाई सम्झनु भयो. अरू नयाँ खबरहरू केही भन्नु छ भने यहाँले भन्न सक्नुहुन्छ?
1: त्यस्तो नयाँ खासै केही छैन नाना, सबै पुरानै हो.
0: पुरानै हो त, विशेष गरी अब हाम्रो प्रदीपजीको फोन लाग्नु नै सबैभन्दा ठुलो कुरा छ है.
1: हजुर हजुर नाना एकदमै.
0: ल कार्यक्रममा आइदिनु भएकोमा, सहभागिता भइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु. अहिले चाहिँ एउटा मिठो त्यसको गीत बज्छ, पानी सलल भन्ने बुलको गीत, साथीहरूलाई सम्झनुहोस् न.
1: हस् नाना, फर्स्टमा विशेष गरी तपाईँको लागि टेक्निकल्ली खाँचबाट साथ सहयोग र हौसला प्रदान गरिरहने नानाको लागि पनि, प्लस हजुरको आफ्नो अल इन्टायर टिमको लागि र जति पनि साथीहरू अहिले उकाली ओडाली कार्यक्रम गरेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्ण लोक पारकी मनहरूको लागि नाना नमस्ते बाबाई.
0: हस् नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणा संकल्पजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. पालो तपाईँको, तपाईँ पनि फोन गर्नुहोस्. 4:47 गइसक्यो.

0: छ। यति बेला अर्को साथी फेरि पनि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: हेलो ललिता दिदी, नमस्ते। सातमालोक संगीतका अभिवादन गरे।
0: नमस्कार हजुर, यो आवाज नाम भनेपछि मैले ठ्याक्कै बिर्सेँ। यता हिमाली भेगतिर देखि हुनुहुन्छ है?
1: हजुर।
0: कुन ठाउँदेखि हुनुहुन्छ भन्नुहोस् न।
1: म खोलिङ्गाबाट छु, कि खेल पाइदे।
0: त्यही त, मैले कस्तो नाम चाहिँ युनिक छ तर बिर्सिन्छु कि छुक्कीजी।
1: हजुर,
0: अस्ति भन्नुभएको थियो, म हो कि जस्तो लाग्छ, फेरि बाहिर भन्ने आएन कि
1: बिर्सिन्न पाइयो। अब एकचोटि सुनेको नाम अलिक दिमागमा राख्न सकिँदैन, त्यही त ठिकै छ त, म भनिहाल्छु नि हजुरलाई।
0: ल ठिक छ, पक्कै पनि यति भनेपछि त म पनि ढुक्क हुन्छु क्या छुक्की चाहिँ।
1: आज ढुक्कै हुनुहुन्न, म त्यस्तो हुँदैन।
0: ल ठिक छ, अनि कार्यक्रम चाहिँ कतिको सुन्दै हुनुहुन्छ त नि?
1: कार्यक्रम त मजाले सुनेर आएको छ, यदि लाइफबाट सुन्दै कल गरेको, एकदमै लाइफमा सुन्दै कल गर्दाखेरि अलिकति गाह्रो हुने रहेछ, एउटै मात्रै फोन हो, त्यही भएर अलिक गाह्रो हुँदो रहेछ दी, धेरै गाह्रो परियो फोन लगाउनलाई।
0: ल ठिक छ, त्यसो भए अब एउटा भिडियो सुन्नको लागि एउटा सानो फोन छुट्टै चाहिने भयो हाम्रो छुकेजीलाई।
1: हजुर, फोन लगाउन चाहिँ अलिकति सानो फोन किन्नु पर्ला जस्तो भनिरहेको छु म नि, अब बिस्तारै किन्छु होला म।
0: के मैले यहाँबाट किनेर पठाइदिउँ त?
1: होइन, तपाईँले के दुःख दिनु, होइन तपाईँले त त्यति साह्रो दुःख गर्नु पर्दैन कि, यति मिठो बोल्नुहुन्छ अनि यति मिठो बोल्ने दिदीले कहाँ दुःख दिन्छु त म।
0: यस्तो हो, जहाँ दुःख हुन्छ त्यहाँ साथीको साथ चाहिन्छ अरे नि त, अनि त्यही भएर अहिले जस्तो कि अब हाम्रो चुकीजीले रेडियो सुनिदिनुहुन्छ होइन, अनि हाम्रो लागि त्यो एकदमै ठुलो भाग्यको कुरा हो। रेडियो सुन्ने साथीले रेडियो सुन्दै अथवा चाहिँ एउटा रेडियोबाट फोन अर्को एउटा मोबाइलबाट चाहिँ रेडियो सुनेर अर्कोबाट फोन गर्छु भन्ने यति धेरै माया गर्ने साथीलाई किनेर दिउँ कि भनेको, अब यहाँले पर्दैन भन्नुहुन्छ?
1: हजुर पर्दैन रे, म आफै किन्छु नि है भोलि पर्सि।
0: अन्त आफै किन्नुहुन्छ, नत्र म यहाँबाट पठाइदिन्थे, ठ्याक्कै अब लोकेसन दिनुहोस् म पठाइदिन्छु।
1: होइन होइन, पर्दैन रे।
0: ल ठिक छ, अब यहाँले पर्दैन भनिसकेपछि मैले पठाएन।
1: हजुर,
0: ल खाजा खानुभयो कि बाँकी छ भन्नु?
1: खाजा मैले भर्खरै खाएँ, अनि हजुरले खानुभयो त?
0: हामीले पनि खायौँ रे। अब सुकीजी पनि आउनुहुन्छ कि कार्यक्रममा, आज को को साथीहरूको सहभागिता हुन्छ कार्यक्रममा भनेर चाहिँ म अनियर भएको थिएँ। हाम्रो सुकीजी पनि आउनुभयो, बोल्न पाइयो, खुसी लागेको छ है। म कार्यक्रमको अन्त्यतिर छु, अब यहाँसँग कुरा गर्न त धेरै मन छ तर समय हुँदैन, अब समय भए पनि फेरि कार्यक्रममा अन्य साथीहरूलाई पनि पालो दिनुपर्ने हुन्छ, त्यही हुँदाखेरि चाहिँ सोतो मिठोमा कुराकानी भयो। अन्य दिनमा पनि आउनुहोला, हामीलाई नबिर्सनु होला, यो माया सधैँभरि गरिदिनु होला भन्दै एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, फर्स्टमा त दुई हजुरको लागि नै बस्ने बाटो सुनाउन चाहे, हाम्रो हजुरको रेडियो एफएम होल फ्यामिलीको लागि नै बस्ने गीत सुनाइएको गर्नुलाई भन्न चाहन्छु। लाइले ज जसले हजुरको रेडियो सुनेर बस्नु भएको छ, सम्पूर्णको लागि बाटा सुनलाई इन्जोय गर्नुलाई सबैजना भन्न चाहन्छु। मेरो केही साथीहरूको नाम लिनु पर्दा उदयपुरतिर हुन्छ फेरि साथी नानु मगर चाहिँ एकदमै बिरामी हुनुहुन्छ अरे, उहाँलाई त्यो शिक्षा स्वास्थ्य लाभको काममा न कल गर्न पाएको छैन, एकजना बुनुले भन्दै हुनुहुन्थ्यो हजुर बिरामी छ अरे, हजुर धेरै केयर गर्नलाई भन्न चाहे। र भोजपुरतिर हुन्छ प्यारी बहिनी सपना बहिनीलाई धेरै सम्झिरहेको छु ल भन्न चाहन्छु। अनि तेह्र तुमतिर हुन्छ प्यारी साथी नानु मनिषा लिम्बूलाई पनि धेरै सम्झिरहेको छु, आशिष तामाङलाई पनि सम्झिरहेको छु, लगायती मेरो साथीहरू त धेरै हुनुहुन्छ, विशेष नियम छुटेको साथीहरूलाई पनि सम्झिरहेको छु भन्दैछु त्यो ल। नमस्ते, बाई बाई।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुकी शेर्पाजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। अब चाहिँ म फोन लिदिन, कार्यक्रमको हामी अन्त्यतिर आउन लागिसकेका छौँ, साथीहरूको कमेन्ट बाँच्ने गर्दै म पनि बिदा हुन्छु। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ अञ्जन मीना सिन्जीको, नमस्कार भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार व्यक्त गर्छु। हरफल रोशनीजीले पनि हेलो नाना शिवभाई, म हरफल रोशनी धनकुटाबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। कृष्ण सुनवारजीले पनि दिदी नमस्ते, कार्यक्रम सुन्दैछु है लाइभबाट, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, साथीहरूलाई सम्झनु पर्दा बबिता मगर, धनु गजमेर, संगीता ठकुरी सबैलाई भन्दै हुनुहुन्छ। मगरनी मायाजीले पनि नमस्ते सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। विनोद बरुवाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दै श्रीता सालुबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ भने दीपा पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म काठमाडौँबाट दीपा पूर्व छाने मगर सुन्दैछु है, कार्यक्रम अब बज्ने गीत सबै सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। टेक बहादुर पुमाजीले पनि सञ्चालिका सञ्जनाजी भन्नुभएको छ, टेकजीले कार्यक्रम सुन्नु भएको छ कि छैन, सञ्जनाजी चाहिँ प्राविधिकमा हुनुहुन्छ है। शुभ सन्ध्या सुन्दैछु, उदयपुर नगरपालिका बेलटार बाइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी शुक्र राजा रसाईलेजीले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच तर हिलिहाङ सात घर भई हाल चाहिँ फिदिन चार डब्ल्यूबाट शुक्रराज रसाईले निर्दोष हो। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य डुकेन्द्र सुम्बा हाम्फे, त्यसै गरी अरूणा सुम्बा हाम्फेको लागि गोपाल भाई चोटपटे, मणिषा शेर्पा, गगन तेह्र, थुमेश सुमेल लिम्बो, पञ्च माया केरूङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमाल सिडा, रामकृष्ण एकल, यात्री पाँच थरे, त्यसै गरी सुनिम राय, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तबा, कविता घतानी, धन गजमेर, हरपल रोशनी राई, सरस्वता पोखरेल, राजकले मगर, प्याकुले गीता लिम्बु, काली कमला उनेम, दिलुस्थानो एम्फो, हरिमाया चौलागाई, भूपाल दुलाल, अभागे सृजना विश्वकर्मा, विपिन किशोर अन्तान, भीमनाथ मिश्र दाई, त्यसै गरी खड्ग शंकर मामाको लागि योगेन इम्याङ लिम्बु, भीम घतारी, ढकाल धर्मराज, त्यसै गरी धन कुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बु लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुमित्रा लिम्बुजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। बबिता मगरजीले पनि नमस्कार झोरले है दिदी हजुर, खाजा खानुभयो त, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ फेसबुक लाइभबाट। कार्यक्रम चाहिँ राम्रो लाग्छ, अब बज्ने गीत मलाई चिने नचिने सबैको लागि, म चाहिँ त सिन्धुलीको विद्युश्वरबाट र बबिता मगर भनेर चिन्ने नचिने सबै सबैलाई भन्नुभएको छ। त्यसै गरी मीडिया प्रेमी राई अनिसाजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। मिलन घाइड मोटोजीले पनि हेलो दिदी दर्शन नमस्ते है, म तीनझुरी मीडिया ग्रुपको सदस्य मिलन घायल मोटो, तेह्रथुम घर भई हाल चाहिँ दोहा कतारबाट कार्यक्रम सुन्दैछु। रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रको लागि अब बस्ने गीत समर्पण गरे भन्नुभएको छ। त्यसै गरी टीकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार, तीनझुरी मीडिया ग्रुपको मेम्बर रामेसाब गौर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सुना कन्दवा, मीडिया प्रेमी निर्मला उनेम, जीवन सुब्बा, देवबास कोटा, कमल श्रेष्ठ, गाइरो बिरमान सुनवार, सपना तामाङ, चिका आइडो, राज कली मगर, रामलाल साङपाङ राई, शर्मिला सरू मगर, पलपल अपेक्षा सिन, रामलाल सुमन, त्यसै गरी कमला मुखिया, अभागिनी भाइनी, यौनी सामुडा मुखिया, प्रेमकला आचार्य, बुधवीर तामाङ, देलदुखी रिया, जमीनदार बाबुको इमान्दार छोरो सरस्वती खत्री, सजना माझी, कोपिला चामलिङ राई, मनको साथी, जीवन कार्की लगायत सम्पूर्ण साथीलाई अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। कृष्ण सुनवारजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको कमेन्ट मैले अघि नै पनि वाचन गरिसकेको छु भन्दै लगभग तपाईँको यतिन्जेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सकाइसके भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रममा सहभागिता जनाउने साथी बबिता मगर, मन्जिता तामाङ, त्यसै गरी मनोज कार्की, प्रदीप राणा, सुकी शेर्पाजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम उकारिउराले अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि सबैजनामा रहेर मलाई साथ दिनुभए सम्झना कड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हरि विष्ट अनि हुनुहुन्छ पार्वती छाडा मगरको आवासमा रहेको पानी सलल यो त्यसको गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उघाली उरालीको वेबसाइटबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
3: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बसे त्यति बस्ने,
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेको
4: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 रुपियाँ टमाटर ल्याएर भजन गर्ने, मेरो काम के थियो? किसानमा बजेट ल्याउनु पर्ने यो देश्नु, किसान ओभरमा लाग्यो देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष मन्त्रीता अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रवर्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, संखुवा सभा रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिजुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हामीले स्वास्थ्यको कुरा, खानपानको कुरा त गर्दै नै छौँ, डाक्टर यन्दन गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएका छौँ भने, आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैंक लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैंक अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौँ, त्यो प्रोमो पनि आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ। समय आफ्नो गतिसँगै बित्दैछ, तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा पछ्याएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्, माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514301, 98514301।

0: कृषि र स्वास्थ्यका कुराहरूलाई पनि सँगसँगै जोड्ने प्रयासमा हामी आजको श्रृंखलामा केन्द्रित हुने प्रयास गर्दैछौँ। र हामीले हुन त पछिल्लो समयमा विभिन्न कारणले गर्दा विषाक्त खानपान, विषादीको अत्यधिक प्रयोग, रसायनको प्रयोगको कारणले गर्दा चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको त्यो यथार्थ हामी सँगै छ। र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू, जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू, हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट, र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने, हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने, कसरी फलाउने, कसरी फुलाउने, र हामी कसरी सन्तुष्ट हुने, स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यञ्जन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ। र उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन्, केही उपायहरू पनि छन्, हामीले यो उपायको कुरा, र हामी रोगी भइसकेका छौँ भने पनि विकल्पहरू छन् है, हामीले यो चाहिँ अवलम्बन गर्नु पर्यो, यो चाहिँ पद्धतिलाई अवलम्बन गर्नु पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ। र हामीले खाँदा कसरी खाने, के खाने, र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गर्दैछौँ। आजको अतिथि अर्थात् डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ, केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्य मानेश्वरमा रहेको छ, यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ, यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। डाक्टर नमस्कार, यहाँलाई स्वागत।
1: नमस्कार
0: डाक्टर। यो प्राकृतिक चिकित्सा भनेको चाहिँ के रहेछ? अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ, फरक हो या एउटै हो?
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेदोपरि सुन्नु, प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको चाहिँ नितान्त दुईटा प्रिन्सिपल, दुईटै सिद्धान्त, फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन्। र विशेष गरी प्राकृतिक चिकित्साको नाता प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो, जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ पञ्च महाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्च महाभूत भनेको पृथ्वी, आप, तेज, वायु, आकाश, यिनै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार, प्राकृतिक चिकित्सा अथवा प्राकृतिक उपचार पद्धति भन्ने
0: गर्दछौँ। जस्तो पछिल्लो समयमा मैले अगाडि पृष्ठमा पनि जोडेँ, विभिन्न खालका रोगहरू विभिन्न कारण छन्, हाम्रो खानपान, रहन सहन, हाम्रो बसाइ सहर केन्द्रित लगायत विभिन्न खालका रोगहरू चाहिँ पछिल्लो समयमा अझै बढी रोगहरू आएका छन्। र हरेक घरमा एउटा न एउटा रोगीको संख्या बढेका छ, एउटा अलिक ठूलो रोग, दीर्घ रोग हामीले जुन भन्ने गर्छौँ, यो समस्या हुँदै गर्दा चाहिँ पछिल्लो समयमा यहाँहरू जस्ता व्यक्तिहरू लाग्नु भएको छ विभिन्न खालका पद्धति विकल्पहरू खोज्ने क्रममा चाहिँ प्राकृतिक चिकित्सा पद्धति चाहिँ सही छ है भन्ने खालको सन्देश दिनुभएको छ, वर्षौंदेखि ठिक नभएकालाई उपचार पनि गर्दै आउनु भएको छ, यहाँहरूको सफल देखिया छ, सार्थकता पनि देखिया छ। यद्यपि यो विभिन्न कारणले गर्दा रोग लाग्दै गर्दा चाहिँ एउटा रोग नलाग्ने विकल्प किन भन्दा आज जनमानसले त्यही नै खोजेको अवस्था छ, अर्को चाहिँ रोग लागिसकेको छ भने चाहिँ सही पद्धति उपचार के चाहिँ हुन सक्छ त, साँच्चीकै निर्मूल चाहिँ कसरी हुन्छ त भनेर आज जनमानसले यो खोजेको अवस्था पनि छ। यो अवस्थालाई निर्मूल पार्नको लागि यहाँहरूकै भाषामा भन्दा प्राकृतिक चिकित्सा नै सही विकल्प छ, पहिलो विकल्प हो भनेर यहाँले भन्नुभएको छ। यो विषयलाई अलिकति प्रश्न दिनुहोस् न, सबैले बुझ्ने गरेको
1: अब मेन चाहिँ रोग के कारणले लाग्छ र निरोगी निरोगी कसरी बन्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो असिनजी। अव्यवस्थित जीवनशैली, बढ्दो तनाव र अव्यवस्थित भोजन नै रोगको प्रमुख कारण हो। र यसलाई सही तरिकाले, यसलाई निरोगी बन्नको लागि रोगको प्रमुख कारण चाहिँ यी तीन चिज छन् भने, रोगलाई चाहिँ रोगीबाट निरोगी बन्नको लागि, दीर्घजीवी बन्नको लागि, स्वस्थ बन्नको लागि चाहिँ व्यवस्थित खानपान, व्यवस्थित जसलाई हामी व्यवस्थित भोजन भन्छौँ, तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैली, हामीले दिनानुदिन गर्ने हाम्रो जीवनशैली नै महत्वपूर्ण हाम्रो स्वास्थ्यको उपचारलाई अथवा स्वास्थ्यलाई निरोगी बन्नको लागि चाहिँ महत्वपूर्ण भूमिका चाहिँ हाम्रो दैनन्दिन गर्ने हामीले क्रियाकलापले चाहिँ महत्वपूर्ण भूमिका हुन्छ। यसै क्रममा चाहिँ प्रायोग तथा प्राकृतिक चिकित्साले चाहिँ तपाईँको चाहिँ स्वास्थ्यका मूल चारवटा आयाममा रहेर काम गरेको हुन्छ, जुन चारवटा आयाम भनेको हामीले प्रिभेन्सन, प्रमोसन, क्युरेटिभ र रिहेबिलिटेटिभ, यो चारवटा एस्पेक्ट अफ हेल्थ जुनलाई हामीले हेल्थको चारवटा एस्पेक्ट छ, यी चारवटा एस्पेक्ट अफ हेल्थलाई नै कभर गरेर, जस्तै रोग लाग्नै नदिने, रोग लागिसक्यो भने निदान गर्न सकिन भने त्यसलाई चाहिँ हेल्दी बनाउने र त्यो चाहिँ क्योर गर्ने, रोगलाई निर्मूलन गर्ने र अङ्ग भङ्ग भइसकेकोलाई चाहिँ रिहेबिलिटेसन गर्ने कुरा स्थापन गर्ने, यो चारवटा, यो चारै चिज चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ। प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट, प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू, भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन सकिन्छ भन्ने नै, यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौँ भनेर चाहिँ हामीले अहिले उपचारहरू दिइरहेका छौँ, जुन उपचार सफल पनि भएका छन्, कति पटक तपाईँहरूले पनि हेर्नुभएको छ, बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ असिमजीले, त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ। हामीले त्यहाँ चाहिँ केमिकल युक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोहरूलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ, यो कुरा हामीले उजागर गर्नु पनि छ। के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन, हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ। त्यही कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान, सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको, उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ, ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक, जो चिकित्सकले उहाँहरूलाई चलाउँदा उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो। हामीले नै बिचमा चाहिँ छुटाउनु, यो खानै हुन्न, प्रेसरको औषधि खानै हुन्न, सुगर औषधि खानै हुन्न भन्दैनौँ, हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ, त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खानै हुन्न, यो गर्नै हुन्न, यो चिकित्सा पद्धति, त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ। एउटा चाहिँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेका छौँ।
0: डाक्टर जसो, यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि?
1: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ, यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने, जस्तो दीर्घकालीन उच्च रक्तचाप, मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् अथवा पोस्चरल डिसअर्डर जस्तै नखाइसकिने समस्याहरू हुन्, ती कुराहरूलाई चाहिँ हामीले चाहिँ अब इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने, यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो, हात खुट्टा फ्र्याक्चर भयो, त्यसको लागि चाहिँ आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ। चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ, यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी चाहिँ दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू, मुटुका समस्याहरूमा, दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
0: सफल पनि हुनुभएको छ। जस्तो अब अर्को प्रसङ्ग, जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेको थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान, रसायनको अत्याधिक प्रयोग, विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो, यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन, यो खोज्न पनि गाह्रो हुन्छ। यद्यपि पछिल्लो समय हेर्ने भने 3 दशक 4 दशकको आकलन गर्ने भने चाहिँ विषाक्त खानपान, विषादी रसायनको प्रयोगले गर्दा अत्याधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ। यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला। यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छ?
1: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए, यति मात्राको विदेशहरूमा त तपाईँको विषाक्त कति छ, के छ, कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छन्, त्यसको लागि मेजरमेन्ट हुन्छ, अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू, अब तपाईँको चाहिँ खानेकुराहरूमा केमिकल युक्त कुराहरू, हाइब्रिडका कुराहरू, हिजोकै दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट र अहिलेको फलफुलहरूमा आउने टेस्ट, हिजोका दिनमा हामीले खाने त्यही मुला काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन् यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ एक किलोलाई दुई किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा चाहिँ यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तचाप, मधुमेह, सुगर, अब जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए, यी भनेका चाहिँ संसारमै नन कम्युनिकेबल डिज, अहिले साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप टेन डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ, ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ कुनै दीर्घकालीन रोगहरू नै आएका छन्। यी किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खाना नजानेर रोगी भएका छौँ, खाना नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका थियौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै, र अहिले हामीले चाहिँ के छ यी कुराहरूलाई न्यूनीकरण गर्न अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा देशको चाहिँ अब खाद्य नीति होस् यिनीहरूमा परिवर्तन गर्न जरुरी छ, किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन्, बिजनेसका कुराहरू छन्, ती कुराहरूलाई न्यूनीकरण गर्नु भन्दा एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ खानाहरूलाई व्यवस्थित खाने, टाइममा खाने, तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने, र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोई पखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोई पखाली गरेर खाने, तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्, ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि छ हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालाई बनाउन जरुरी छ, भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिएका छन्, तेल कस्तो किसिमको प्रयोग गरिएको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएको छ, कसरी प्रशोधन गरेका चिजहरू खाइएको छ भन्ने कुरा नै महत्त्वपूर्ण छ। यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
0: जस्तो दशम यहाँले भन्दै गर्दा भान्सा नै औषधालय हुनु पर्यो,
1: हो भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो, यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने, अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भए, आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनाऊ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
0: निकै महत्त्वपूर्ण
1: स्वस्थ रहन सक्छ।
0: जस्तो डाक्टर साहब यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ, यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोल छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चीज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ, यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ, अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ डाक्टर साहबले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायतका अन्य कुरा पनि जोड्न सक्छन्, धेरै कुराहरू हुन्छन्, हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्, यसलाई हामीले सुधार्नुपर्छ, अबदेखि सुधार्न गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा, अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ, अब यसलाई सुधार्ने कसरी, र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धतिलाई अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ, कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको शुरूआत गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ, यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
1: हो, धन्यवाद अश्विनजी, तपाईँले चाहिँ जुन प्रोत्साहन गर्नुभयो किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्मेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नै पब्लिक अवेरनेस मान्छेमा छैन। हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्सकका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो। हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने कसरी खाने कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो भने आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ त्यो भलै फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उसको स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुने के यो पब्लिक हेर्दा सानो कुरा लाग्छ यो पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो जस्तो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट किनभने उहाँले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन। नीति निर्माणकर्ताहरूले यहाँबाट सुन्नु भएको होला उहाँलाई दुःख लाग्ला उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइड लाइक प्यारलली चाहिँ अल्टरनेट सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धतिको अल्टरनेटिभ हो कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन। रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्त्वपूर्ण कुरा हो त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन। जनकी तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ बिरामी टु मेन बिरामी टु बिरामी नै हामीले चाहिँ यसको चाहिँ एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ त्यसरी नै हामी अगाडि बढेका छौँ जसलाई पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नै पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ। तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन कोरोना भाइरस डब्ल्युएचओको एउटा प्रोटोकल फलो गरेका छौँ तर अन्तिममा त हामीले खानपान नै कुरा गरेका छौँ लाइफ स्टाइलकै कुरा गरेका छौँ डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेका छौँ शुद्ध शाकाहारी भोजनकै कुरा गरेका छौँ भने होइन योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ अनि कुरा त एउटै नै हो होइन यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा। अहिलेसम्म चाहिँ योग तपाईँको चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ अझै लोवर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन किनभने उहाँहरू डे टु डे काम हुने यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्सा एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन। भोलिका दिनमा भलै हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा अगाडि बढ्छौँ।
0: निकै महत्त्वपूर्ण विषय रहेछ जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामी पनि साटेका छौँ कुनै दिन हामीले फेरि पनि प्रसारण गरौँला त्यस्ता विषयहरू यद्यपि त्यहाँ जाँदै गर्दा चाहिँ अन्तिममा विरक्तिर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्पको रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ।
1: हो असीमजी एकदम सही कुरा अघि नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ हामी गिभ इन टेक गर्छौँ हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ नसक्ने कुरा सँगसँगै प्यारालले आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट चाहिँ प्राकृतिक चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्राकृतिक चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनहरूलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन् र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनु भएको छ। एक दोस्रो कुरा कस्तो हो भने स्टेन्ट हालिसकेका लाइफस्टाइल मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ लामा औषधि फोकाहरू खाइरहनु भएको थियो उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु यदि कोही सच्चा प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन, उसले आफ्नो औषध चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ। हामी आफै पनि त्यो प्रेसर कुकर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ, किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो। त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ, जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नाहा च्यापिएका समस्याहरू हुन् होइन, तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ। हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला, हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त तिन महिनामा सर्भिसिङ गर्नुपर्छ, 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो, 70, 80, 90, 100 वर्ष छ यही जिन्दगीले हामीलाई अगाडि लाने हो भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन, हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन, हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन, हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति, त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति।
0: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ, योग तथा प्राकृतिक चिकित्सक सङ्घ जुन यहाँहरूको योग तथा चिकित्सक सङ्घको समेत उपाध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ
1: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्चमहाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भएर विभिन्न थेरापीहरू चाहिँ जोडिन्छ। योगको पनि हामी विशेष गरी योग चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ। हामी योग गरेर हामी कहाँ योगको पनि के छन् अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ, योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन, चौरमा गराएका योगका पछाडि नलाग्नु जरुरी छ। तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा, यदि तपाईँ योग स्वास्थ्य बनाउन लाग्नु भएको छ भने चिकित्सकको निगरानीमा योग गर्नु पर्यो, यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नु भएको छ नि गुरु कहाँ जानु पर्यो, यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो, योगका पनि विभिन्न पाटाहरू छन्। योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम, बिहान उठेर एक्सर्साइज गर्ने आसन विभिन्न आसनहरू गर्ने र सास लिने फाल्ने त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छे अब छ। योग भनेको योग इज इटसेल्फ आर्ट एन्ड साइन्स, यो ठुलो आर्ट एन्ड साइन्स हो, यसलाई बुझ्न धेरै समय लाग्छ, हामी नै अहिले पनि निपुण छौँ, हामी पनि अहिले पूर्ण छैनौँ, हामी पनि अहिले अपूर्ण छौँ होइन। योगको साधना हामी के को पाटोलाई गर्यो, मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ, योग तपाईँ शान्त कुल कामको लागि हुनुभएको छ नि त्यही अनुसारको बाटो सघाउनु पर्यो, योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सन्चो गराउनु भयो भने हाम्रो त अस्पतालमा आउनु पर्यो होइन, योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो, वाट यु आर डुइङ त्यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ। योग फेरि र बजारमा भन्नेहरूलाई के छ भने यो प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु, साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामल नपाइन्छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
0: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेछ, अन्तिम भन्नुमा केही भन्न चाहनुहुन्छ आम नागरिकलाई बुझिने गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छन् भन्न सक्छ?
1: विशेष गरी सानो कुरामा तीन चारवटा कुरामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त्यो सिङ्गो समाज स्वस्थ हुन्छ, एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो, र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै बनाऊ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ, र तपाईँको दैनिक रूपमा चाहिँ सरस्वती बुझ्ने कुरा हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ होइन, हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू हुन्छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाऊ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशोधित गरेर धोइ पखाली गरेर खाऊ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ होइन, ग्लुटेन फ्री खानाहरू खाऊ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ होइन, अनि फास्ट फुड फास्ट डेट भन्छ होइन, जिब्रोको लागि नखानुस्, आफ्नो मानव स्वास्थ्यको लागि खानुस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो यहाँबाट कमसेकम 5 जना मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ। हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेको छ। तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन यो तपाईँको चिकित्सा पद्धतिले देशलाई लिड गर्नेछ, यही नै भन्न चाहन्छु।
0: हुन्छ, त्यसमा निकै महत्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: समय आफ्नो गतिसँगै बित्दैछ। तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा पुछ्याइ र संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्। माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514-30081, 98514-30081।
0: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर यञ्जन गैरी हुनुहुन्थ्यो। विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चीकै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैथ्यौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै। यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई, जिज्ञासाहरूलाई, अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापड्याको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
3: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

0: रक्षी जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य
5: नम्बरहरू 0475211158, 98454175, 98146906, 98064418।
4: कृषिमा

0: यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, व्हाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
0: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475-94-66, 9896-92-65-99-8।
9: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
10: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
10: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1000 नाग्यो। बाढ़ीले 3 जिल्लाका 6000 बढ़ी निजी घर बगे 12 अर्बको क्षति। सुरुङमा फसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्तकले बल्ल पाए अनुमति। बाढ़ीले देशशोकमा परेपछि सरकारको चिट्ठा कार्यक्रम स्थगित। पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई अदालतको आदेश। र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीको घोषणा। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 1000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीमा परेर हालसम्म 1003 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार चितवनमा 321, पूर्वी नवलपरासीमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 95, गोरखामा 65, धादिङमा 57, रसुवामा 41 र तनहुमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवको संख्यामा विभिन्न मानव अंग समेत समावेश छन्। विपदमा परि हालसम्म 279 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन्। नेपाली सेना मार्फत हालसम्म 2740 जनाको स्वास्थ्य उपचार गरिएको प्राधिकरणले जनाएको छ। बाढ़ीको कारण 3916 जना अझै सम्पर्क विहीन छन्। विपत्ता मध्ये नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, शस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 3, क्वारेन्टाइन कार्यालयका तीन तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी रहेका छन्। प्राधिकरणका अनुसार रसुवाबाट करिब 865, नुवाकोटबाट 1558 र विभिन्न जलविद्युत आयोजनाबाट 639 सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा 583 विदेशी नागरिक तथा विदेशी पर्यटकसँगै गएका 164 नेपाली नागरिक समेत रहेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका 9,199, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 जना छन्। हालसम्म 11,884 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले 592 पटक हवाई उड्डयन गरी 273 विदेशी र 3,509 नेपाली गरी कुल 3,782 जनाको हवाई उद्धार गरेको छ। निजी क्षेत्रबाट समेत काठमाडौँ प्रभावित क्षेत्रबीच 29 उडान सञ्चालन भएका छन्। हाल नुवाकोटमा 2,466, रसुवामा 398, धादिङमा 260 र काठमाडौँमा 329 जना होल्डिङ सेन्टरमा रहेका छन्। सरकारले प्रभावित जिल्लामा नगद सहयोग समेत उपलब्ध गराएको छ, नगद राहत समेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई 1-1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै प्रभावित 15 स्थानीय तहका लागि कुल 6,75,00,000 रूपियाँ विनियोजन गरिएको छ। राहत सामग्रीतर्फ 37 ट्रक र 37 बोलेरो मार्फत खाद्य तथा गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। शस्त्र प्रहरीले 77 पटक हवाई उडान गरी राहत सामग्री डुबानी गरेको छ। बुधबार मात्रै नुवाकोटमा 16 र रसुवामा 11 उडान मार्फत राहत सामग्री पुर्याइएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज राख्न 42,000 लिटर डिजेल, 18,000 लिटर पेट्रोल र 6,000 लिटर हवाई इन्धन मौजदात राखिएको छ। संचार सेवातर्फ नेपाल टेलिकमको क्षेत्रग्रस्त नेपाल टेलिकमका क्षेत्रग्रस्त 110 टावर सञ्चालनमा आएका छन्। एनसेलका 78 मध्ये 75 टावर सुचारू भइसकेको छ। पहिचान खुल्न नसकेका सब विभिन्न जिल्लाका 21 अस्पतालहरूमा राखिएको पनि प्राधिकरणले जनाएको छ। भुटेकोशी तथा त्रिशुली नदीमा आएको 10 भदौको विनाशकारी बाढ़ीले 6,000 भन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले सो अनुमान गरेको छ। आज पूर्वाधार विकास मन्त्रालय मार्फतको विभागहरूले पत्रकारहरूसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ 12 अर्ब हाराहारी क्षतिको अनुमान गरिएको छ। बाढ़ीका कारण 45 सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको अनुमान छ। यद्यपि यो अझै अध्ययनकै क्रममा रहेको कारण संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार 6,000 भन्दा धेरै घरका लागि त्यति नै अस्थायी आवास निर्माण गर्ने हो भने कम्तीमा 90 करोड़ हाराहारी रकम तत्काल आवश्यक पर्ने अनुमान गरिएको विभागले जानकारी दिएको छ। आजदेखि चितवनमा डीएनए नमूना संकलन शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा इकाई चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उद्योग संघको परिसरमा बिहान 9 बजेदेखि 5 बजेसम्म भटेकोशी नदीमा आएको बाढ़ीको कारणले गर्दा फेला परेका सबहरूको पहिचानको लागि बुबामा छोराछोरी मध्ये कुनै एकजनाबाट डीएनए परीक्षणको लागि नमूना संकलन शुरू गरेको छ। चितवन प्रहरीका अनुसार नमूना दिन आउनुहुने व्यक्तिहरूले आफ्नो पहिचान खोल्ने कागजात र 2 प्रति पासपोर्ट साइजको फोटो समेत लिएर आउन आग्रह गरिएको छ। गत भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीले चितवनमा बगाएर ल्याएका शवहरू डीएनए नमूना संकलन गरेर 280 जनाको शव जमिन मुनि व्यवस्थापन गरिएको थियो। सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्तकलाई अनुमति दिएको छ। बाढ़ी गएको 7 दिनपछि सरकारले बल्ल आयोजना प्रवर्तकलाई उद्धारको अनुमति दिएको छ। अनुमति पाएपछि आयोजना प्रवर्तक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरण सहित फँसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालित हुने भएका छन्। यसअघि सरकारले जलविद्युत आयोजनामा फँसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो तर नेपाली सेनाको टोलीले 7 दिनसम्म सुरुङमा फँसेकाहरूको उद्धार गर्न सकेको छैन। 7 दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरण सहित खोज तथा उद्धारमा खटिन भनेको छ। सुरुङमा फँसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउन सम्भावना क्षीण हुँदै गएपछि सरकारले अनुमति दिएको भन्दै आलोचना समेत भएको छ। यसअघि अप्नाइएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था आएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्याल डीपीले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको छ। यसअघि गएको बुधबार भोटेपछि बाढ़ी लगतै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेपछि बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। बुधबार भोटेपछि नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति भएको छ। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेपछि नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत उद्धारका निम्ति प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। कर्णाली मन्त्री परिषदको आज बसेको बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछ्याईले बताउनु भएको छ। भोटेपछि बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुननिर्माण र विपद व्यवस्थापनको निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ। कर्णाली मन्त्री परिषद बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत समेत गरेको छ। कर्णालीको शिक्षा क्षेत्रलाई अब 10 वर्ष योजनाबद्ध रूपमा अघि बढ़ाउने उद्देश्यले तयार गरिएको उक्त योजना प्रदेश सरकारबाट स्वीकृत गरिएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुनेछौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: केटा ल्याइस् त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
9: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कचकरा मस्तगत तपाईँ छुटेन हुँदैन र
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्। तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सरकारको चिट्ठा कार्यक्रम स्थगित भएको छ। रसुवा बाढ़ीले मुलुकमा ठूलो जनधनको क्षति भएपछि आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ। विभागले आज सार्वजनिक सूचना जारी गर्दै तत्कालका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ। रसुवा, नुवाकोट, धादिङ लगायतका स्थानमा बाढ़ी र पहिरोको कारण ठूलो जनधनको क्षति भएको विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको छ। विभागले आज छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने जनाएको छ। भदौ महिनाभरको खरिद बीजकहरूको कुपनहरूको दैनिक तथा बम्पर उपहार विजेता असोज 1 गते छनौट गरिने सूचनामा उल्लेख गरिएको छ। नेपाल भारत सीमा स्थित गड्डाचौकी पारी वनवासको शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव बढ़ेको छ। आज दिउँसो गरिएको मापन अनुसार महाकालीमा पानीको बहाव 1,48,812 क्युसेक पुगेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार पानीको बहाव बढ़ेसँगै वनवासा पुलबाट चार पाङ्रे सवारी साधनहरूको आवागमन बन्द गरिएको छ। करिब 1 शताब्दी पुरानो वनवासाको शारदा ब्यारेज कमजोर बन्दै गएकोले महाकालीमा पानीको बहाव 1,00,000 क्युसेक भन्दा बढ़ी हुँदा चार पाङ्रे सवारी साधनहरूको आवागमन रोक्ने गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको लागि राहत सामग्री संकलन तथा वितरण सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले बाढ़ी पीड़ितको नाममा राहत संकलन गर्ने व्यक्ति, संघ संस्था तथा समूहलाई पारदर्शिता र समन्वय कायम गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार 2083 साउन 10 गते भोटेकोसीमा आएको बाढ़ीको कारण रसुवा, नुवाकोट लगायत नदी किनारका क्षेत्रहरूमा ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति पुगेको छ। बाढ़ीबाट पीड़ित तथा प्रभावित नागरिकहरूलाई आवश्यक राहत उपलब्ध गराउने विषयमा नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख भए बमोजिम राहत सामग्री संकलन र वितरण भइरहेको पनि प्रशासनले जनाएको छ। आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासीसहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लाहरूमा पानी परेको छ। यी जिल्लाहरूमा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बेलुका 5 बजेको विवरण अनुसार 1 घण्टामा सबैभन्दा धेरै लमजुङको खुतीबजारमा झण्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। नेदरल्याण्डको हेगस्थित स्थायी मध्यस्थ तथा अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ। अदालतले काश्मीर क्षेत्रका जलविद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको छ। अदालतले भारतसँग सम्झौता रद्द वा निलम्बन गर्ने कुनै औचित्य नरहेको भन्दै यो सन्धि पूर्ण रूपमा लागू रहने ठहर गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यस्थता अदालतको उक्त फैसलालाई पूर्ण रूपमा खारेज गरिदिएको छ। र अन्त्यमा खेल समाचार। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी अन्तर्राष्ट्रिय फुटबलबाट उहाँले सन्यास लिने घोषणा गर्नुभएको छ। 39 वर्षीय मेस्सीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यास लिने घोषणा गर्नुभएको छ। मेस्सीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको समेत बताउनु भएको छ। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको समेत बताउनु भएको छ। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उहाँको भनाइ थियो। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गर्नुभएको छ। मेसी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता र सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी समेत हुन्। नै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठार। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 1000 नाग्यो। बाढ़ीले 3 जिल्लाका 6000 भन्दा बढ़ी निजी घर बगे 12 अर्बको क्षति। सुरुङमा फसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकले बल्ल पाए अनुमति। बाढ़ीले देश शोकमा परेपछि सरकारको चिट्ठा कार्यक्रम स्थगित। पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई अदालतको आदेश। र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीको घोषणा। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ज पेंस से हर रंग अनुहोस्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
3: लक्ष्य 22 पटक
2: स्वीकृत बजेट 88 लाख
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि। प्रहरी चौकी काभ्रेभञ्जाङ काभ्रेले हराएकी 8 बालिकालाई सकुशल उद्धार गरी आफन्तलाई बुझाएको छ। काभ्रेको महाभारत गाउँपालिका 1 घर भई हाल धुलिखेल नगरपालिका 9 मिलनचोक बस्ने 22 खड्गबहादुर राणा मगरले उनको 8 छोरी गत भदौ 7 गतेदेखि हराएको भनी प्रहरीमा दिएको उजुरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले गत भदौ 8 गते धुलिखेल नगरपालिका 9 लप्सीबोट स्थित केराबारीबाट बालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: जिल्ला प्रहरी कार्यालय रामेछापले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर समेत सामाजिक सञ्जालमा पोस्ट गरी भ्रम सृजना गरी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 ठोसे बस्ने 32 भगवान कार्की रहेका छन्। नेपाल सरकारद्वारा जारी गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आफूले 1,20,000 रकम सहयोग गरेको भनी च्याट जीपीटी को प्रयोग गरी नक्कली भौचर तयार गरी उक्त नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर कोड समेत सामाजिक सञ्जालहरूमा पोस्ट गरी ठगी गरेको आरोपमा कार्कीलाई गत भदौ 13 गते पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: गत भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड़ गरी नगद 92,68,505 रूपियाँ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले 29 जनालाई पक्राउ गरेको छ। गत भदौ 12 गते धादिङको गल्छी गाउँपालिका 4 बेलकुखोला स्थित त्रिशुली नदी किनारमा बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने उक्त सेफ फेला पारी आफू खुसी तोडफोड़ गरी सेफभित्र रहेको नगद बाँडफाँड गरेको भन्ने प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त नगद सहित मानिसहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले रसुवाको भोटेकोशीमा आएको बाढ़ीले बगाएर ल्याएको मृतक महिलाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको विनयी त्रिवेणी गाउँपालिका 1 घर भई हाल भरतपुर महानगरपालिका 1 लीलाचोक बस्ने 25 मदन गुरूङ र सुनसरीको चाँदबेला नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 2 पोखरा बसपाक सुपारी टोलमा बस्ने 38 उमेश चौधरी रहेका छन्। गत भदौ 10 गते आएको भीषण बाढ़ीले बगाएर ल्याएको शवलाई अमानवीय व्यवहार देखाउँदै मृतकको कानबाट मुन्द्रा चोरी गरेको घटनाको भिडियो प्राप्त भए पश्चात अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई उक्त मुन्द्रा सहित गत भदौ 11 गते चितवनको भरतपुर महानगरपालिका 1 पोखरा बस पार्क स्थितबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: प्रहरी चौकी काउले सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले 29 जातको 206 गोलिया कारसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 5 पोखरी थाङपाल गाउँपालिका 3 भोताङ बस्ने 22 लाक्पा तामाङ रहेका छन्। गत भदौ 5 गते मेलम्ची नगरपालिका 5 भदौरे स्थित 52 भोटेचौर सड़क खण्डमा चेकिङमा खटिएको प्रहरी टोलीले धुनिसी चौरबाट पिपले 52 जाँदै गरेको 52-48 नम्बरको ट्रकलाई चेक जाँच गर्दा उक्त काठ बरामद गरिएको हो। बरामद काठ र मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय सिन्धुपाल्चोक चौतारा पठाइएको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले 168 किलो लागू औषध गाँजा सहित दुईजनालाई गत भदौ 8 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको मध्यबिन्दु नगरपालिका 7 बस्ने 51 वर्षीय दिलराम थारू र चितवनको रत्ननगर नगरपालिका 1 बस्ने 36 वर्षीय कर्णबहादुर तामाङ रहेका छन्। चितवनको राप्ती नगरपालिका 10 सिप्लेटी स्थित ड्यूटीमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिकाको भित्री सड़क खण्ड हुँदै पूर्व पश्चिम राजमार्ग हाइवे तर्फ जाँदै गरेको बागमती प्रदेश 03-01-023-6-5828 नम्बरको कारलाई शंका लागि चेक जाँच गर्दा उक्त गाड़ीको डिक्की भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागू औषध गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कुटपिट गरी घाइते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले गत भदौ 7 गते 8 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका 3 आँपचौर बस्ने 25 वर्षीय गोपाल बिक, सुई ठाउँका 20 वर्षीय दिपेन्द्र लोहार, 36 वर्षीय नारायण लोहार, मन्थली नगरपालिका 7 कल्लेरी बस्ने 32 वर्षीय करण बिक, सोही ठाउँका 25 वर्षीय विपना खाती, सिन्धुलीको सुनकोशी गाउँपालिका 4 डाँगी बस्ने 24 वर्षीय रमन बिक, सोही ठाउँका 30 वर्षीय रमेश बिक र 20 वर्षीय चतुरलाल बिक रहेका छन्। रामेछापको मन्थली नगरपालिका 7 कल्लेरी मानेडाँडा बस्ने 35 वर्षीय जीवन बिकलाई सोही ठाउँ बस्ने करण बिक लगायतले पुरानो रिसिभीको कारण खाँडादेवी गाउँपालिका 9 स्थित स्कूल डाँडामा कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न उनीहरूलाई सोही दिन पक्राउ गरेको हो। घाइते जीवनको मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनामा संलग्न उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। घटनास्थलबाट उद्धार गरिएका केही शवहरूको पहिचान भइसकेको छ भने केही शवहरूको अझै शनाखत हुन सकेको छैन। हाल सामाजिक सञ्जालमा शनाखत हुन नसकेका शवहरूलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागि भनेर भ्रम फैलाइएको छ। तर वास्तविकता के हो भने पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन नेपाल सरकारको प्रचलित कानूनी व्यवस्था तथा पहिचान नभएका व्यवहारिसे शव व्यवस्थापन निर्देशिका संशोधन 2083 अनुसार वैज्ञानिक अभिलेखीय र मानवीय आधारमा गर्न लागि हो।
3: लामो समयसम्म पहिचान नखुलेका शवहरू बाह्य वातावरणमा रहँदै गर्दा यसको गल्ने सड्ने प्रक्रियामा तीव्रता आउँछ। यसै प्रक्रियामा विभिन्न ब्याक्टेरियाहरूको वृद्धि हुनुका साथै विभिन्न किरा फट्याङ्ग्रा जनावरहरूको यसमा आकर्षण बढ्दछ, जसले गर्दा नजिकको पर्यावरण पानीका स्रोतहरू माटोमा प्रदूषण हुने सम्भावना उच्च रहन्छ। यसै कारणले पहिचान नखुलेका शवहरूलाई सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलाउन पनि सहज हुने र यसबाट महामारीको जोखिम पनि कम हुने सम्भावना देखिएकोले पहिचान नखुलेका शवहरूलाई नेपाल सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गरियो भने यसबाट भविष्यमा पहिचान पनि खुल्न सहज हुने र जनस्वास्थ्यको जोखिम र हुन सक्ने महामारीबाट पनि जोगाउन सकिने उच्च सम्भावना रहन्छ।
2: यो प्रक्रियालाई राज्यले शवलाई दाह संस्कार गर्न लागेको रूपमा बुझ्नु गलत हो। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको रूपमा बुझ्नु उपयुक्त हुन्छ।
4: सामाजिक सञ्जालमा फैलाइएको सबै शवलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागि भन्ने हल्लामा सत्यता छैन। नेपाल प्रहरी स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा सम्बन्धित निकायहरूको समन्वयमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले निर्धारण गरेको मापदण्ड एवं पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 अनुसार सम्मानजनक रूपमा शव व्यवस्थापन गर्न लागि हो। कुनै शवको भविष्यमा शनाखत भएमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने कानूनी व्यवस्था अनुसार नै काम भइरहेको छ। त्यसैले हामी सबै नागरिकहरूलाई भ्रामक अपुष्ट सूचना र अहबाबको विश्वास नगर्न हुनका लागि हार्दिक अनुरोध गर्दछौं।
5: भोटेकोशी नदीमा आएको बाढ़ीसँगै बगेर आएका मानिसका शव, मृत जीव जनावर तथा अन्य फोहोर जन्ने र प्रदूषित पदार्थको कारण नदीको पानीमा हानिकारक कीटाणु मिसिएको छ। कीटाणुको कारण नदीका माछा तथा अन्य नदीजन्य खाद्य पदार्थ समेत कीटाणुयुक्त भएका छन्। त्यसैले भोटेकोशी नदी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्य पदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्नुहोस्। दूषित पानी तथा खाद्य पदार्थको प्रयोगले हैजा, झाडा पखला, छालामा संक्रमण लगायत अन्य रोग फैलिने भएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्य पदार्थ खाने, नदीको पानी पिउने जस्ता कार्य नगर्न नगराउन नेपाल प्रहरी सम्पूर्ण प्रभावित क्षेत्रका बासिन्दाहरूमा हार्दिक अनुरोध गर्दछ। जय नेपाल।
0: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सल्लाह लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेन्स।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0

0: 1 43 310 9851 40 41 98 र 9841 25 59 57।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के? तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845401043, 9863023422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
3: वर्ज पेन्स।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: कार्यसूचीको विषयहरू:
1: आर्थिक वर्ष 2082 1983 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
6: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आयव्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
6: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
6: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
6: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
6: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
6: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
7: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
7: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
7: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
1: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
7: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
7: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30-11:00 स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
7: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
7: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिलेपानी, पालेबन,
7: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
7: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
7: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7:00-9:00 स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
7: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान क्यौरे पानी, समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै,
7: सोही दिन बिहान 7:30-9:00 स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली दुई सबै,
7: मिति 2083 साल भदौ 23 गते, स्थान सल्ले, समय बिहान 9:30-11:00 समेटिने टोल तथा ओडाहरू सल्ले सबै,
1: सोही दिन बिहान 7:30-9:30 स्थान डुम्री खर्क, समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै,
7: सोही दिन बिहान 11:00-4:00 स्थान क्याम्पस चौर, समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछ माछा बजार,
1: सोयाबिन बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान भङ्गेरी, समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क,
7: सोयाबिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, स्थान आरुबटे, समेटिङ टोल तथा ओडाहरू आरुबटे सबै,
1: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान भीमसेन मन्दिर, समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ,
7: सोयाबिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान हुलाक डाँडा, समेटिने टोल तथा ओडाहरू भीरपानी, सिमपानी, हुलाक डाँडा र बेतेनी,
1: मिति 2083 साल भदौ 24 गते, स्थान सातमारे, समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सातमारे सबै,
7: सोयाबिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान कार्यालयको हल, समेटिने टोल तथा ओडाहरू पुडहर, मन्थली तथा छुटेका सबै,
1: मिति 2083 साल भदौ 27 गते, स्थान एजियस होटल मन्थली, समय बिहान 11 बजेदेखि 2 बजेसम्म, निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
7: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
7: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको रेडियो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने,
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र पहाड़ी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एकै स्थानमा मध्यम वर्षा देखिन्छ भने आज।
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लव डाँडा शिर खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झोलुङ्गे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनर्स्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोस्ती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोसी बागमा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चाहिँ मेघर चटाइसे कम वर्षा देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा साथै मध्य प्रदेश कोस्ती र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा देखिएको छ। आज साथै त्यसरी कोशी बागमती र गण्डकी रूप तिवारी र पहाड़ी भुवा तथा लुम्बिनी रूप पहाड़ी भुवा स्थानमा चाहिँ भारी वर्षा पनि तपाईँको देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कोपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्। भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य

0: बिर्सेर आशाका साथमा विपत्तिबाट उठ्नुपर्ने
1: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाया व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
3: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो अब यो शोक दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ
1: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातमालो गर्दैछौ अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ
0: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
1: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नुपर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर

0: हुनुहुन्छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ?
1: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारी सँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन, रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ? प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अवि नारायण काफ्लेलाई एकैछिन सुनौ।
5: आंशिक अंग मात्रै फेला परेका, खास गरी पहिचान नभएका जो शवहरू छन् त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो। यसको एउटा वैज्ञानिक परीक्षण जो डीएनए छ, डीएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो। त्यसको लागि अब डीएनए कसरी दिन सकिन्छ? जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ। त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिंगर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिंगर प्रिन्ट भयो, त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डीएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबु आमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन शवहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डीएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित शव हस्तान्तरण गरिन्छ। जुन जुन शवहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ शवहरू, त्यो शवहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो शव भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
0: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाइ छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
1: मृत्यु शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी पनिजन्ने जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ सरकार सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ। तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रमा उहाँहरूले चाहिँ पानी जाने रोगको सम्भावना पाउँदैन।
0: तपाईँ रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा, नुवाकोट, धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैह्रोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी डाकिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली।
5: रंग बहार रंग बहार
6: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: वर्ज पेन्स।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्,
7: धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: हितेन्द्र साकेजी म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अलिकति चाहिँ यो टनेलको इन्जिनियरिङ पाटो भूमिगत पावर हाउसहरूको बनावट संरचना त्यहाँभित्रको सेफ्टी मेजर यो अलिकति कुरा गरौँ न। जो सरकार लागि परिरहेको छ उद्धारका लागि कामदार श्रमिकहरूको त्यहाँ सकिरहेको अवस्था छैन टनेल छिचोल्ने, त्यो अलिकति टेक्निकल पाटो बुझौँ त पहिला।
2: अहिले हामीले कुनै पनि सुरुङभित्र बसेर बन्ने पावर हाउस,
1: हजुर,
2: पावर हाउसहरूको कुरा गर्दाखेरि सुरुङबाट छिर्ने मुख पाल,
1: हजुर,
2: एक्सेस टनल भन्छ, एक्सेस टनलबाट चाहिँ पावर हाउस धेरै जसो चाहिँ ओह्रालो लागेको हुन्छ, अलि ओह्रालो लगेर तल पावर हाउस बनाएको, त्यो एउटा सोच चाहिँ छिर्ने ठाउँमा अलिकति उचाइमै रहोस्, खोलाभन्दा माथि नै रहोस् भन्ने सोचले पनि त्यसरी बनाएको हुन्छ। तर हामीले अहिले बनाएका पावर हाउसहरूको जति उचाइ छ त्यो उचाइ चाहिँ सबै पावर हाउसहरूमा चाहिँ नपुगेको देखियो, भनेको अब हामीले यति धेरै माथि रिभर बेड भन्दा 100 मिटर माथिसम्म केही साँगुरा गल्छीहरूमा र अन्यत्र चाहिँ 40-50 मिटर भन्दा माथि आएको यति ठुलो अवलोकहरू चाहिँ कुनै डिजाइन थिएन।
1: हजुर।
2: तर त्यो डिजाइनर नभएको र त्यसरी नआउने सोचले नै पावर हाउसहरू चाहिँ बनेको देखियो। यो चाहिँ हाम्रो एउटा डिजाइन मिस्टेक हो। डिजाइन मिस्टेक किन, डिजाइन नै मिस्टेकलाई चाहिँ म किन भनिरहेको छु भने,
1: हजुर,
2: त्योभन्दा पुराना हामीले दुईवटा अर्को तीनवटा अन्डरग्राउन्ड पावर हाउसहरू बनाएका छौँ।
1: हजुर।
2: प्राधिकरणको हिसाबले अब अन्डरग्राउन्डमा प्राइभेटले त्यति बनाइरहेको छैन।
1: हजुर।
2: हिमाल पावर यो नर्वेजियनले बनाएको खिम्ती अनि तिनाउ र कुलेखानीको बाट के देखिन्छ भने त्यहाँ अन्डरग्राउन्ड पावर हाउसमा भाग्नको लागि एस्केप सुट बनाएको, बाटोहरू बनाएको र त्यो बाढी आउँछ र बाढीले पावर हाउस थुनिन सक्छ पुरै भन्ने चाहिँ एउटा कल्पना गरेको देखिन्छ। त्यो परिकल्पना गरेर अक्सिजन सहितको रुम, पानी नछिर्ने वाटर टाइट रुम बनाएर अक्सिजन सिलिन्डर राखेको, कतै त्यस्तो व्यवस्था गरेको छ, कतै भाग्ने बाटो बनाएको छ, त्यस्तो खालको छ तिनैवटामा। तर त्यस पछाडि हामीले बनाइरहेका अरू पछाडि बनेका पावर हाउसहरूमा चाहिँ हामीलाई के देख्यौँ भने हामी यसलाई चाहिँ अनावश्यक भनेर हटाइदिएको देख्यौँ। यस्तो बाढी आउँदैन, हामी मेन एक्सेस टनलले माथि राखेका छ, माथि यति माथिबाट त छिर्दैन भनेर, त्यो चाहिँ गलत साबित भयो र त्यसको चाहिँ ठुलो मूल्य होइन।
1: अहिले त्रिशुली थ्री ए को खास जटिलता के हो? त्यो टनेलबाटै छिर्न, यो कति लम्बाइको हो, कति लामो हो?
2: टनल करिब 500 मिटर टनल भने जस्तो लाग्यो।
1: 500 मिटरको वरिपरि अथवा 1 किलोमिटर भन्दा कम नै छ, 1000 मिटर
2: त्यो त साधारणत 200-300 मिटर 400 मिटर त हुन्छ त्यस्तै।
1: अनि दुई तिनवटा टनेल अहिले चाहिँ बढी टनेल चर्चामा आएको चाहिँ खास गरी नागडुङ्गा टनेल हो, त यो ट्रान्सपोर्टेसनसँग रिलेटेड छ। दुई तिनवटा टनेल एउटै पावर हाउसमा दुई तिनवटासम्म टनेलको कुरा पनि सुनियो, जस्तो
2: धेरै हुन्छ। अब तपाईँको अप्पर तामाको कुरा गर्ने हो भने त्यहाँ दर्जनौ टनेल छ।
1: जस्तो त्रिशुली थ्रीएमा के हो अहिले, हाम्रो कतिवटा टनेल
2: अहिले पावर हाउसमा सँग जोडिएको तीनवटा टनलहरू,
1: हजुर,
2: एउटा मेन एक्सेस टनल गाडी सहित जाने, सामान सहित हिँडेर जाने,
1: हजुर,
2: एउटा टेलर्स टनल त्यो पानी टनलमा आएको
1: टर्बाइनमा पुग्ने पानी,
2: टर्बाइनबाट निस्केको पानी खोलामा मिसाउने,
1: हजुर,
2: एउटा भेन्टिलेसन डक्ट टनल भनेर चाहिँ त्यो एस्केपको लागि पनि काम गर्न मिल्ने गरिकन त्यो तारहरू जेनेरेटरको पावर केबलहरू बाहिर निकालेर स्विच यार्डमा जोड्ने त्यसको लागि छ टनल छ। यो अहिले आशा लागेको त्रिशुली थ्रीएमा भने चाहिँ त्यो भेन्टिलेसन टनलमा चाहिँ पानीले डुबेको छैन भन्ने देखियो। अब
1: हजुर, जस्तो टनेल अलिकति यसको टेक्निकल कुरा बताइदिनु ल, आम मान्छेलाई बुझ्नको लागि सजिलो सर। जस्तो टनेल छिचोलेर गए पछाडि त्यहाँभित्र हाम्रो संरचना हुन्छ पावर हाउसको, होइन, त्यो बिल्डिङै बन्छ त्यहाँभित्र,
2: ठुलो कबर्ड हल, तपाईँको भलिबल कबर्ड हल, फुटबल भनौँ, भलिबल कबर्ड हल भन्दा धेरै ठुलो हलहरू हुन्छ,
1: हलहरू हुन्छ, त्यहाँ तला तलाका संरचना हुन्छन्,
2: तल तलाको चाहिँ कन्ट्रोल रुम र स्विच यार्डहरू चाहिँ तल तलामा हुन्छ।
1: भनेपछि एउटा तल टर्बाइन, जेन्टर टर्बाइन, त्योभन्दा तल टर्बाइन भइहाल्यो, त्यसपछि जेन्टर, एउटा तपाईँको कन्ट्रोल रुम होला, त्योभन्दा माथि भेन्टिलेसन होला, होइन, यी तीन चारवटा तला हुन्छन्। मेन टनेल गरेर तेस्रो तलासँग एट्याच हुन्छ, क्यार
2: तेस्रो तलासँग एट्याच हुन्छ, तर त्यो मेन टनेल जहाँ जोडिन्छ,
1: हजुर,
2: त्यहाँबाट धेरै माथि हाइटसम्म त्यसको एउटा रुफ छानोको हाइट हुन्छ,
1: हजुर,
2: र धेरै सो पावर हाउस, अन्डरग्राउन्ड पावर हाउसमा त्यहाँभन्दा माथि पनि चाहिँ भेन्टिलेसनको लागि ठाउँ राखेको हुन्छ।
1: अब ठ्याप्पै हाम्रो मेन एक्सिस टनेल चाहिँ ठ्याप्पै थुनियो, डम्मै हो भने त्यहाँभित्र अक्सिजनको के हुन सक्छ व्यवस्थापन, कति दिनसम्म
2: थेक्ने, पानीले ठ्याप्पै थुनियो र पानी बाहिर निस्कने ठाउँ भएन भने पनि
1: हजुर
2: बाहिरबाट आएको पानी बेग्ले भित्र जान सक्दैन, त्यो पनि एउटा पोजिटिभ पोइन्ट हुन्छ।
1: हजुर
2: बाहिर त आयो त्यसरी माटो ढुङ्गा पानी आयो र त्यो भित्र जान खोज्दाखेरि त्यो पाल तालिएपछि त्यसपछि भित्र जानलाई त्यसले बाहिरबाट त एकदमै जोर प्रेसरले जानुपर्छ, नत्र भने त्यो जसरी बाहिर खुल्ला हावामा जान्छ त्यसरी भित्र टनलमा जान सक्दैन।
1: हजुर
2: त्यो बिस्तारै जाने हो।
1: हजुर
2: त्यसो अनि प्रेसरले बग्दै जाने हो।
1: हजुर
2: सुरुको मुखमा चाहिँ जोडले नै आउँछ, जसरी बाहिर आएको थियो त्यसरी नै जिजेस भत्काएर लान्छ।
1: हजुर
2: त्यहाँ हामीले चिलिमेको टनलमा हेर्दा देख्यौँ कि अब वरिपरि भएको केबल त्यो सबै वातुत्तै लग्यो, केही पनि देखिँदैन।
1: हजुर
2: तर त्यो अलिक पर पुगिसके पछाडि चाहिँ त्यो बिस्तारै थामिएर आफ्नो बेग आफैले त्यसले रोकेर अनि बिस्तारै बगेर गएको हुन्छ।
1: हजुर
2: अब डर के हुन्छ भने त्यसरी रसाउँदै जुन पानी जान्छ त्यो तलबाट बढ्दै आउँछ, जसरी हामीले अब फिल्महरूमा हेरेका हुन्छौँ जहाज डुब्दाखेरि या मोटर डुब्दा पानी तलबाट माथि आउँछ, त्यसै गरेर पानी माथि आएर डुबे कि भन्ने एउटा शङ्का सुरुमा थियो।
1: हजुर
2: तर अहिले हामीले त्यो तिनैवटा पावर्सहरूको चिलिमे र सोरगढी त्रिशुली हेर्दाखेरि त्यहाँ ठाउँहरू छ जहाँ चाहिँ जति लेभलमा हामीले त्यो इन्ट्री पोर्टमा पानी र मड देख्यौँ, अब मैले आफैले म जाने कोसिस गरे हौ त्रिशुले ढुङ्गे बजारसम्म गएर त्यसपछि उता जाने बाटो मेसो नपाएर म फर्के हौ बुधबारकै बेलामा जुन दिन घटना घट्यो त्यही दिन बेलुका म दिउँसो पुगिसकेको थिएँ। तर त्योभन्दा पारि अब मैले आफैले आफ्नो आँखाले त पाएको छैन, तर त्यो खिचेका भिडियोहरूबाट चाहिँ त्यो लेभलसम्म जहाँसम्म पानी र माटो देखिन्छ त्यहाँभन्दा माथि प्रशस्त ठाउँहरू सबै पावर हाउसहरूमा छ।
1: हजुर हजुर
2: र उनीहरूले अब अँध्यारो भयो होला एउटा भन्ने अन्दाज छ, अन्त अँध्यारो भएको ठाउँमा ब्याट्रीहरू त्यहाँ इमर्जेन्सी ब्याट्री लाइटहरू राखेको हुन्छ, त्यो ठाउँ उनीहरूले भेटे अँध्यारो हुँदाखेरि भेटे एउटा बत्ती बलौ र त्यसबाट चाहिँ सबैहरूले अलिकति धैर्य अलिकति शान्त भएर उनीहरूले आफ्नो बाटो पानी तल आउँदै गर्दाखेरि माथि माथि जान खोजे, अक्सिजन सकिन्छ भनेर माथि जान खोजे र सबैभन्दा माथिका ठाउँहरू भेटे भने
1: हजुर
2: आशा गरौँ त्यो भेट्यो भने अझै पनि ठाउँ पुग्ने छ भन्ने।
1: अक्सिजन कति दिनसम्म मेन्टेन हुन सक्छ त्यहाँ
2: के भन्न सकिँदैन, अब चिलिमेमा चाहिँ सबैभन्दा कम ठाउँ बाँकी छ।
1: हजुर
2: त्यहाँको डिजाइनको अब अहिले हामीले यसो हेर्दाखेरि अब नेपालीहरूले आफैले डिजाइन गरेको पहिलो अन्डरग्राउन्ड पावर हाउस हेर्नुहोस्
1: हजुर,
2: त पहिलो पावर हाउस प्रोजेक्टै भन्दा हुन्छ त्यो 20 मेगावाटको क्षमताको नेपालीहरूले आफ्नै क्षमताले आफ्नै इन्जिनियर कन्सल्टेन्ट नराखिकन डिजाइन गरेको नेपालीको गौरव नेपालको पौरख भनेर भन्ने प्रोजेक्ट चिलिमे हो। त्यसमा अब थोरै गल्ती भए त्यहाँ चाहिँ ठाउँ त्यति छैन, अब माथिल्लो क्याभर्नमा अलिकति छाना राखिए हुन्छ, त्यो छानाको माथिको हावा त्यहाँ अलिकति ठाउँ छ, त्यहाँ चाहिँ पानी पुगेको छैन भन्ने हाम्रो मेरो अन्दाज छ, त्यहाँ साथीहरूसँग कुरा गऱ्यौँ हामीले।
1: हजुर
2: त्यहाँ त ठाउँ छ होला, त्यहाँ यदि त्यहाँ जाने ठाउँ पनि छ माथितिरबाट, अब त्यो आत्तिएर केही देखेनन् भने अब त्यो त दुर्भाग्य हुने हो
1: होइन,
2: त्यो सोच्दै गएर यहाँ ठाउँ छ भनेर त्यहाँ गयो भने ठाउँ अझै छ हावा पुग्छ भन्ने लाग्छ।
1: चिलिमेको कुरा
2: कि चिलिमेको अब त्यो बाहेक रसवागढीमा त पुरै ट्रान्सफर्मर केबल नै माथिल्लो लेभलमा छ,
1: भित्रै
2: छ है अन्डरग्राउन्ड छ, त माथिल्लो लेभलमा छ, त्यहाँ जाने भरिङहरू छ त्यो प्रष्टै छ, त्यो सबै त्यो चाहिँ दौडेर त्यहाँ गयो भने त्यसमा ठाउँ पुग्नु पर्ने हो भन्ने लाग्छ।
1: ठाउँ पुग्ने सरकार भन्दा पनि अक्सिजन कति दिनसम्म पुग्छ भन्ने,
2: त्यही अक्सिजन नै भन्ने कुरा, अक्सिजनको हिसाबले त्यति अक्सिजन त्यहाँ छ भने त्यहाँ बस्न सक्छन् भन्ने हो,
1: त्यसले
2: त्यसपछि त्यहाँ पनि अक्सिजन भएको ठाउँमा पनि पुग्नुपर्छ, त्यहाँ पनि अझै माथि चढ्नु पर्यो, तल बस्नु भएन किनभने कार्बन डाइअक्साइड त तल आउँछ अनि त्यसले गर्दा माथि जाएर माथि टुप्रातिर बस्नु पर्यो, त्यो गरेर बस्यो भने अहिले ठाउँ पुग्न सक्छ अब, तर धेरै दिन त छैन त्यो पनि होइन। त्रिशुलीमा पनि त्यो भेन्टिलेसन डक्टमा चाहिँ पानी छैन भनेर भनेपछि त्यसपछि आशा लागेको छ, त्रिशुली 3A पनि ए त्यसो भए त बचाएछ कि भन्ने, अब तर समय त धेरै बाँकी छैन,
1: अब त
2: खन्नु पर्यो।
1: अनि जस्तो त्रिशुली 3A यति धेरै काम सहित भइरहेको छ हेर्नुहोस्, त्यहाँ अब क्राउन ब्लास्ट गरेको, छत ब्लास्ट गरेको, होल बनाएर भित्र मान्छेसम्म छिर्न कोसिस गरेको आदि इत्यादि जो पनि अपडेटहरू आएछन्, ती अपडेटले हामीलाई के संकेत गरिरहेछ, भित्रबाट फेरि केही संकेत आएर पनि भनिराखिएको छ,
2: भित्र त मान्छे बेहोस पनि भयो होला या चल्न नसक्ने अवस्था पनि होला, सास मात्रै मुटु मात्रै चलेछ, धड्कन मात्रै छ भने त्यसलाई तानो ल्याउनु पर्यो, बोल्न सक्ने अवस्था नहोला, तिनीहरू आवाज सुनेका पनि छैनन् होला, अँध्यारो होला, त्यहाँ त बाहिरबाट चाहिँ हेडलाइट टर्च लाइटहरू राखेर अक्सिजन बोकेर जानु पर्यो, मान्छे खोज्दै जानु पर्यो, त्यहाँ चिनेको मान्छे त्यो पावर हाउसमा बसेको मान्छेलाई सँगै लगाएर खोज्न जानु पर्यो कताबाट जाने भनेर।
1: लाङटाङ खोलाको चाहिँ के हो अहिलेको हाम्रो स्टेटस, लाङटाङ खोला जलविद्युत
2: लाङटाङ खोला को चाहिँ मैले देखेको पनि छैन यो नयाँ पावर हाउस हो बन्दै गरेको बनाइसकेर फेरि एउटा समस्या आयो भाइब्रेसन र टेम्परेचरको टर्बाइनमा भनेर
1: हजुर
2: त्यसपछि त्यो मेन्टेनेन्सको कार्यक्रमको सिलसिलामा धेरै मान्छे त्यो पावर हाउसमा बसेका र त्यसलाई चाहिँ बगाएको भन्ने बुझिन्छ
1: हजुर
2: अब त्यो पावर हाउस कस्तो छ त्यहाँ त्यो मलाई कुनै पनि आइडिया छैन लामटाङको
1: तर हाम्रो चाहिँ टनेल भित्रको रेस्क्यु पार्टमा हामी एकदम पोवर रहेछौँ होइन यो पनि एउटा हाम्रो विडम्बना
2: हाम्रो कोअर्डिनेसन नेटवर्किङ कोअर्डिनेसन प्लानिङ आपतको बेलामा कोर थिङ्किङको प्रब्लम होला जस्तो लाग्छ नत्र भने प्रिपेयरनेस भन्ने कुरा त एनफ प्रिपेयरनेस कहिले पनि हुँदैन
1: हजुर
2: कहिले पनि हुँदैन जुन चाहिँ कि आपतकालहरूमा केही न केही अनायास अप्रत्याशित सरप्राइजहरू त्यो हरेकमा घटनामा हुन्छ हरेक तरिकाले प्रिपेयरनेस भनेको कहिले पनि हुँदैन त्यस्तो सरप्राइजहरूलाई कसरी डिल गर्ने त्यसलाई आएको अनुसार कसरी सल्भ गर्ने त्यसको प्लानिङ कसरी गर्ने त्यो अन साइट थिङ्किङ अन फुट हिँड्दै गर्दा सोच्दै गर्न सक्ने क्षमता चाहिँ त्यो रेस्क्यु टिम त्यहाँ लागेका मान्छेहरूमा त्यो हुनु पर्यो त्यहाँका मान्छेहरू जो इन्भल्भ मान्छेहरूलाई बोलाएर छलफल गरेर एकदम कुल्ली अगाडि बढ्नुपर्ने हुन्थ्यो सुरुको डे वान बुधबारबाटै भन्छु म
1: जस्तो अहिले मैले एउटा नबुझिरहेको यो
2: अहिले चाहिँ ठिक भइरहेछ
1: अहिले जे भइरहेछ र यो ढिलाइको कुरा आइरहेछ हामी सब प्रपर ड्रइङ थियो भने म्याप थियो भने सम्भवत कि म्यापिङ हुने यो गाह्रो भएर त यो भइरहेको छैन नि
2: म्याप त किन नहुनु नि ड्रइङ त्यो त पावर हाउस बनाउँदाखेरि त हरेक ड्रइङ हुन्छ पावर हाउसको
1: तर किन त अहिले खुलेर त्यो तपाईँ एक्सिस केबल टनेलको मुख भेटियो भने छ फेरि अर्को मुख भेट्ने गाह्रो भयो भने छ बल्ल बल्ल भेटियो फेरि भित्र छिरे पछाडिको अरू समस्या विषय आइरहेछ
2: माथि सबै त्यसका चिन्हहरू देखिने चिन्हहरू चाहिँ ढुङ्गाबाट लेदोले छोपियो
1: हजुर
2: छोपिएपछि चाहिँ बाहिरबाट चाहिँ त्यसको इन्डिकेटर कुनै पनि डकुमेन्ट टावर पोल केही बिल्डिङ देखिएन
1: हजुर
2: अनि त्यसले गर्दाखेरि यहाँनिर चाहिँ भेन्टिलेसन डक छ र यहाँ चाहिँ टनल छ भन्ने पत्ता लगाउन सकेन
1: हजुर
2: म त्यहाँ बुधबार गएँ बुधबारसम्म मलाई भेन्टिलेसन डक छ भन्ने कुरा थाहा थिएन त्यहाँनिर यतातिर छ भनेर कति फरक
1: एक डेढ सय मान्छे नै अट्ने जस्तो कुरा पनि विज्ञहरूले भनेको थियो मैले ज्ञान र लाल श्रेष्ठसँग ज्ञानेन्द्र लाल श्रेष्ठले त्यही भनेर राख्नु भएको थियो मलाई होइन मेरो उहाँसँग कुरा भएको थियो हाम्रो इन्जिनियर ज्ञानेन्द्र लाल श्रेष्ठ
2: हजुर धेरै ठुलो त छ जस्तो लाग्दैन म आफै पनि पहिले भेन्टिलेसन डक्टमा बनाउँदै गर्दाखेरि गएको
1: हुँ
2: त्यो तर ठिकको छ त्यसले हावा चाहिँ पुग्छ
1: तर अझै पनि हामीले आशा मार्न सक्ने ठाउँ छैन अझै पनि तीव्रता दिएर आज नै त्यो ब्रेक थ्रु भएर एउटा भयो भने धेरै साथीहरू त्यहाँबाट
2: सकुबार बिहिबार शुक्रबारसम्म त्यहाँनिर चाहिँ वरिपरिका एक्सकेभेटरहरू खोजेर त्यहाँनिर लैजान सक्ने त्रिशुली 3 त एक्सकेभेटर मजाले जाने ठाउँ रहेछ
1: हजुर
2: अप्ठ्यारो त चिलिमेमा थियो जहाँ जानै सकिँदैन थियो अहिले पनि हेलिकप्टर बाहेक अरू कुनै उपाय छैन त्यहाँ जानलाई
1: हजुर
2: त्यस्तो खोज र गहिरोमा छ रेभाइनमा परेको छ के भन्छ त्यसलाई
1: हजुर
2: गल्छीमा परेको छ
1: हजुर
2: त्यहाँ छ गाह्रो छ जसोगढीमा पनि जान सकिन्छ सजिलै
1: हजुर
2: अब जान सक्ने ठाउँहरूमा चाहिँ एक्सकेभेटर सानसानो एक्सकेभेटर हामीलाई चाहिँ सानो एक्सकेभेटर पनि चाहिन्छ ठुलो मात्रै
1: जस्तो सर यो म्यानेजको पाटोमा चाहिँ अब 7 दिनसम्म सरकार आफैले एकद्वार प्रणालीबाट रेस्क्यूको पनि काम गर्न खोजिरहेको थियो पार लागेन र अहिले आयोजनाहरूलाई उसले भनेको छ सुरुङबाट उद्धार गर्न सकेनौ तपाईँहरू पनि जुट्नुहोस् भन्नु यो यति दिन कुर्ने विषय थियो होला यो किनकि सक्दो सकेको सबै आयोजनाका प्राविधिकहरू पनि आफ्ना सामानसहित भिड्न सक्थे अथवा कर्मचारी बचाउँदै उनीहरूको पनि केही न केही त त्यहाँनिर योगदान रहन सक्थ्यो होला यो अलिकति ढिलाइ भएको जस्तो लाग्दैन
2: यो प्रश्नको जवाफ त यही कुराहरू फ्याक्टहरू तथ्य तथ्याङ्क भएका घटना र कमी कमजोरीहरूलाई अगाडि राखेर जसले यो निर्देशन दिएछ उहाँहरूलाई सोध्नुपर्ने के सोचले तपाईँले दिनुभयो तपाईँको के थियो स्ट्राटेजी रणनीति के थियो कसरी गर्ने सोच थियो कहाँनिर तपाईँहरूको यो गाह्रो भयो यो ठुलो स्केल अब यति धेरै स्केल भएर त्यो असहाय गर्न नसक्नु भएको के कारणले यो राखियो कुनै रणनीतिक बाध्यता पो थियो कि स्ट्राटेजिक हुनसक्छ कुनै स्ट्राटेजी इस्युहरू पनि होला त्यहाँ अब यो मिलिट्री नेसनल सिक्युरिटीको इस्युजहरू केही थियो कि
1: हजुर
2: अब त्यो चाहिँ मलाई थाहा भएन
1: तर यो तपाईँलाई लाग्दैन तपाईँ आफै पनि एउटा टेक्निकल मान्छे हो विज्ञ हो
2: होइन यो रोकिएको एकद्वार गर्नेलाई अरूलाई चल्न नदिने भनेको सबै यो सेक्युरिटी एपरेटसबाट आएको कुरा भयो उनीहरूले त्यो भनेको सेपरेट इस्युज भयो त्यो उसको जिम्मेवारी जवाबदेही त उहाँले नै
1: सेक्युरिटी इस्यु एउटा भयो तर व्यक्तिगत आयोजनाहरू त त्यहाँ सेक्युरिटीसँग कुरै सम्बन्ध राख्दैन थियो होला नि त
2: हामी जानु खोज्दाखेरि अब त्यहाँ कोअर्डिनेट गर्ने उद्देश्यले पनि आर्मी मार्फत मात्रै जाने र अरू प्राइभेट हेलिकप्टरले पनि त्यहाँबाट कोअर्डिनेट भएर मात्रै जाने भन्ने एउटा त त्यो हो, अनि त्यसपछि अरू अब हेल्प आउनेहरूलाई पनि च्यानलाइज गर्ने कुराहरू भयो। त्यसैले जसले गरे हो उहाँहरूलाई नै सोध्नुपर्छ यो के हो किन हो भनेर। हामीले त अब त्यहाँ सहयोग ठाउँमा पुर्याउने ठाउँमा हामी हाइड्रो पावरमा लागेका मान्छेहरूले हाइड्रो पावरलाई देखाउँला, अब अरूले देखाउँला, त्यो पनि हुन सक्छ एउटा।
1: अब यसमा यो अहिलेको क्षतिबाट हाम्रो जलविद्युत आयोजनाले तिनीहरूको फटाल प्रोडक्टिभिटीमा आउने रास प्रभाव के हो?
2: अब एउटा प्रभाव त अहिले सिक्युरिटी स्टक एक्सचेन्जमा हेर्नुभयो भने सबै हाइड्रो पावरको लात्ते घटेछ। त्यसले मान्छेको के भयो भने आत्मविश्वास चाहिँ हाइड्रो पावरमा घट्यो।
1: हजुर,
2: यो त सबतिर आउँदो रहेछ बाढी, कहिले पूर्वमा आएको छ त्यो हेवारको नि त्यो तमोरमा, कहिले यो सिन्धुपाल्चोकको सुनकोशी भोटेको सीमा आएको छ, कहिले यो हाम्रो भोटेको त्रिशुली भोटेको सीमा पोहोर पनि आयो, यो वर्ष पनि आयो, दशगढी भोटेको के अरे उता सुनकोशी भोटेको सीमा दुई वर्ष लगातार आएको थियो हेर्नुहोस्। अब त्यसपछि यतापट्टि आयो दुई वर्ष लगातार, अब भोलि कता मसिङदीमा आउने होला, नआओस् बोल्नु पनि नहुने भइसकेछ, आइदियो भने के गर्ने, कालीगण्डकीमा होला। अब त सबै पावरहाउसहरू त रिस्कमा छन् कि भन्ने एउटा डर चाहिँ पलाएको छ। अब त्यो डर मानेर हुँदैन, हेर्नुहोस् हामी मान्छे हो, मान्छेलाई जति चुनौती दियो त्यति चुनौतीसँग सिकेर बाँचेर त्यसमा उभिएर आउने जातै हो मान्छे है।
1: हजुर,
2: अब हामीलाई यो चाहिँ हिमालको यो खोला र यसको चुनौती छ भने यसलाई जित्ने त्यसको उपाय खोज्ने हामीले। अब जुन डेप्री फ्लो जुन गतिमा 140 किलोमिटर प्रति आवरमा हानिएर आएको र त्यो बिल्डिङहरूलाई हावाले कसिङ्गर उडा जस्तरी उडाइदिएको, त्यो त्रिशुली 3-1A त्यो ठुलो ड्यामको त्यस्तो रोबस्ट तरिकाले बनाएको ड्यामको 1 सेकेन्ड 2 सेकेन्ड 5 सेकेन्ड 10 सेकेन्ड भन्दा बढी टिकेन, ब्याङबुङ भट्काएर त्यसपछि लिएर गयो है। त्रिशुली 1 पावर हाउस पनि त्यस्तै गयो, त्रिशुली 3A ड्याममा पनि बगाएको, त्रिशुली 3A त्यति भिडियो देखिँदैन। त्यसले के देखायो भने यति ठुलो भयङ्कर बिजुलीमा के अरे पानीको ग्लफ आइसफल, अब त अहिले त ग्लफ भन्दा पनि आइसफल बस्ट भन्ने अर्को परिघटना देखिएछ। यस्तो खालको केसमा हामी त्यसको अवरोधमा बस्नै हुँदैन, कुनै पनि डिजाइन यस्तो बनाउनु हुँदैन कि अवरोध हुने खालको, मिनिमम अवरोध हुने र स्मुथली त्यसलाई जान दिने बाटो नछेक्ने खालको डिजाइनहरू गर्नुपर्दो रहेछ भन्ने एउटा लक्ष्याङ्क, एउटा लेसन, एउटा पाठ हामीले सिक्दैछौँ अब बनाउने डिजाइनहरूमा। अर्को कुरा चाहिँ यतिसम्म आउन सक्छ, अब यो 100 इयर 500 इयर फ्लड भनेर हुन्छौँ हामी डिजाइनमा, त्योले पनि काम गर्दो रहेनछ। त्योभन्दा पनि यो ग्लफ र यो यदि स्नोफेड रिभर छ भने तिनीहरूलाई विचार गर्नुपर्दो रहेछ भनेर यी विभिन्न पाठहरू छन्। त्यो अनुसार चाहिँ कुन चाहिँ बेस्ट डिजाइन हुन्छ, त्यस्ता सबैलाई धान्न सक्ने खालको बनाउने कि त्यस्तो आएछ भने जान दिने, भत्काउँछ अलिअलि जान दिने भनेर चाहिँ अलिकति लो रेजिस्टेन्सको बेन्ड डिजाइन बनाउने, त्यो सोचहरू गरेर अगाडि बनाउनुपर्छ। अब नबनाउने भन्ने कुरा हुँदैन, मान्छेले त चुनौती।
1: अब यसको नेसनल ग्रिडमा हामीलाई विद्युतमा कति असर पार्न सक्छ यसले?
2: त्यति खासै फरक परेन, हेर्नुहोस् है, हिजो 440-450 कम करिब करिब 500 मेगावाट राइट नाउ अहिले सिस्टमबाट आउट छ, तर त्यसमध्ये 200 मेगावाट अब 4-5 महिनामा फर्केर आउँछ।
1: हजुर,
2: त्यति पनि टाइम नलाग्नु पर्ने हो।
1: हजुर,
2: विशेष समस्या लाग्ने भनेको त्यो त्रिशुलीदेखि मात्र त्यस्तो जाने खोलै खोला त्रिशुली खोलै खोला गएको पावर लाइनमा 14 टावर चाहिँ बगाएको रहेछ 220 किबीको। त्यो 14 टावर बाहिरबाट ल्याएर त्यहाँ राखेर त्यसलाई सञ्चालन गरेर बिजुली ल्याउनको लागि हामीलाई 3 महिना मिनिमम लाग्छ होला।
1: हजुर,
2: 3 महिना पछाडि जाडो महिना जब हामीलाई अप्ठ्यारो पर्ने बेला हुन्छ त्यति बेलासम्ममा त्यो टावरहरू हामीले खडा गर्न सक्यौँ, युद्ध स्तरमा काम गर्यौँ भने सान्जेन लोअर सान्जेन र सालासङ्गी सान्जेन गरेर करिब 140 मेगावट, त्यस पछाडि अप्पर मैलुङ गरेर 150 मेगावट चाहिँ 4-3 महिनामा जोडिन्छ ब्याक सिस्टममा, र यता समुद्र टारको गरेर 170-180 मेगावट जति चाहिँ फर्केर जोडिन्छ, 3-4 महिनामै जोडिने हो। चिलिमेले आफ्नो उसको पावर हाउसलाई कति छिटो गर्छ, किन हेडवर्क्समा सुके पनि ड्यामेज नभए हुनाले चिलिमे पनि छिटै आउन सक्छ, अब भित्र कति गयो त्यो हेर्न सक्ने हेर्नुपर्ने हुन्छ, टर्बाइन जेनेरेटर केही भएको छैन भन्ने मलाई विश्वास छ, त्यसको इलेक्ट्रोनिक्सहरू फेर्नुपर्ने हुन्छ, त्यो पनि छिटो गरियो भने त्यसलाई पनि हामीले गत वर्ष रसुवा पनि 6 महिनामा ल्याएकै हौ।
1: हजुर,
2: त्यो गरेर हजुर रसुवा पोसाल पनि डुबेको थियो, त्यसले गर्दाखेरि धेरै ड्यामेज भनेको चाहिँ त अब अन्डर कन्स्ट्रक्सन भएको त्रिशुली 1 नै हो 200 मेगावाट, त्यो सबैभन्दा ठुलो लस हो,
1: त्यसले चाहिँ अलिक टाइम लिन सक्छ।
2: हजुर, त्यो भयो चाहिँ लाङटाङ 20 मेगावटको भए अरू प्रोजेक्टहरू चाहिँ यिनीहरू चाहिँ गए, तर अब बिजुलीको हिसाबले मात्र सोध्नुहुन्छ भने हामीलाई त्यति फरक परेको छैन।
1: तर जङ्गलको क्षति
2: परेको छ भने त्यहाँ काम गर्ने अन्डरग्राउन्ड पावर हाउसहरूमा काम गर्ने टनलमा काम गर्ने
1: उनीहरूको
2: आत्मविश्वासमा चाहिँ अलिकति ठुलो अहिले चाहिँ ह्रास भएको छ. एउटा त आत्मविश्वास र अर्को सरकारले हामीलाई के हेर्छ कि हेर्दैन भन्ने चाहिँ अहिले समाज सोसियल मिडियामा व्यापक छ.
1: हस् तपाईँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद.
2: हजुर हस् थ्याङ्क यू.
0: रेडियो पावर घटना विषयको सशक्त संवाद. हजुरको रेडियो 102.1 मेगा.
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ.
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली.

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी

0: मेंट जोसा पाता चाइने काबाटल्या उन्हीवला फिर यू मंथली मतेश्टोर आम राजुर को पसल चे काउला बतीस
1: काका तिमला एतिनी था चाइना अब हमरे मंथली मा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: हजुरको रेडियो

0: केसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको
1: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँ
0: जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
4: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 दिनदेखिको लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना 19 आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।

0: साझपखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति समय हाम्रो गल्ती भयो होला, कति समय हामी पुग्न सकेनौँ होला। राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो 3 दिन 4 दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामीले सुरक्षाकर्मीले बेसी परिचालन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, त्यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ। अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरीको अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सम्मिलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढ़ाउँछ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमीन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने,
3: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 वटा ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौं, 5औं चट्टान फोर्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौं, तर मुख ओपन गरेर भएन। त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न शुरू गर्छौ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेको छ सुरुङलाई, त्यो हामीले निकाल्यौं। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रेन मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
4: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
3: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपाने संजय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्।
5: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चारो आउन सक्छ, किनभने टावर्स के पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
6: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखेको छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेको छ होइन, त्यो सुरुङमा कस्तो अवस्था, तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
5: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन, सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ, त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
6: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्?
5: होइन, भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ, चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन, भने बाँच्न सक्ने सम्भावना रहन्छ।
6: अनि विदेशी विज्ञको सहयोग, अहिले अब भारतीय, चिनियाँ र कोरियन पनि आएको भन्ने मिलिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
5: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलिक ढिलो भएको हो, छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुपर्छ।
6: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
5: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन, यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन, डोक्स कसरी डिजाइन गर्ने, होइन, लोकेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ। पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी जानु पर्यो, होइन, हाम्रो छ, तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावर ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
6: यसलाई पुनर्स्थापना गर्न, पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला, होइन?
5: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो विधिगम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ साथी संजय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीरभन्दा यता दार्जिलिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ.
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: लाइव भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू।
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
5: हावाहुरी चलेको बेला के गर्ने,
7: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
2: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
2: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
6: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू:
6: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
6: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
6: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
6: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
6: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
6: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
6: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
6: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
1: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
6: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउके छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउके छाँटी र सालु बजार,
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
6: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरी गाउँ, भालुखोप र ओख्रेनी,
6: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
1: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजे, बजेसम्म स्थान तल्लो सुनार पानी समेटिनु टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै
6: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
6: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
1: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
6: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेवन
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
6: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
6: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
6: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
6: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
6: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
6: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
6: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
6: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेमी
6: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
6: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटेल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
6: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
7: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
8: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
7: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
9: हजुर
5: रामेसाप मिट्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिट्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेसाप नगरपालिका 8, तल्लो बजार, रामेसाप।
11: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
12: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
13: सम्पर्क नम्बर 0475-94-66, 9692-65-99-99-8।
15: वाउ, होइन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

0: 102.1 MHz.
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याकको निवासी नावा भिन्जु पाकिङको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz बाट पनि सुनिरहनु भएको छ।

गुठीको सित थातुसले नदीमा आएको 10 वधौको विनाशकारी बाढ़ीलाई 6,000 भन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले अनुमान गरेको हो। आज पूर्वाधार विकास मन्त्रालय मार्फतका विभागहरूले पत्रकारसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ 12 अर्ब हाराहारी क्षतिको अनुमान गरिएको छ। बाढ़ीका कारण 45 सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि यो अझै अध्ययनकै क्रममा रहेका कारण संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ। आजदेखि चितवनमा डीएनए नमूना संकलन शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य कार्यालय प्रयोगशाला भक्तपुर सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उद्योग संघको परिसरमा बिहान 9 बजेदेखि 5 बजेसम्म भटेकोसी नदीमा आएको बाढ़ीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि फर्स्ट एड रिलेसन बुबामा छोराछोरी मध्ये कुनै एकजनाबाट डीएनए परीक्षणको लागि नमूना संकलन शुरू गरेको हो। चितवन प्रहरीका अनुसार नमूना दिन आउनुहुने व्यक्तिहरूले आफ्नो पहिचान खुल्ने कागजात र 2 प्रति पासपोर्ट साइजको फोटो समेत लिएर आउन आग्रह गरिएको छ। सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकलाई अनुमति दिएको छ। बाढ़ी गएको 7 दिनपछि सरकारले बल्ल आयोजना प्रवर्धकलाई उद्धारको अनुमति दिएको। अनुमति पाएपछि आयोजना प्रवर्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फँसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन्। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। कर्णाली प्रदेश सरकारले रसुवाको भोटीको सीमादीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। कर्णाली मन्त्री परिषदको मंगलबार बसेको बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताउनु भएको छ। सरकारको चिठा कार्यक्रम स्थगित भएको छ। रसुवा बाढ़ीले मुलुकमा ठूलो जनधनको क्षति भएपछि आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको हो। नेपाल भारत सीमा स्थित गड्डा चौकी पारी वनबासाको शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव बढ़ेको छ। मंगलबार दिउँसो गरिएको मापन अनुसार महाकालीमा पानीको बहाव 1,48,812 क्युसेक पुगेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार पानीको बहाव बढ़ेसँगै वनबासा पुलबाट चारपाङ्गे सवारी साधनका आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोटेपछिमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा वितरण सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले बाढ़ी पीड़ितको नाममा राहत संकलन गर्ने व्यक्ति संघ संस्था तथा समूहलाई पारदर्शिता र समन्वय कायम गर्न आग्रह गरेको हो। हर्का साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढ़ीका पीड़ितहरूको लागि 15 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संसदको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट 15 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता सत्य कलेले जानकारी दिनुभएको छ। सरकारले यस वर्ष मनाउन लागेको 23 औं निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष मुख्य सचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएका 85 जनाको शव काठमाडौँको गोकर्णेश्वर स्थित जंगलमा व्यवस्थापन गरिएको छ। सोमबार मध्याहसम्म पनि पहिचान खुल्न नसकेका शवको आज बेलुका 3 वटा सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका साथ स्थित नेपाल ट्रस्टको नाममा रहेको जंगलमा व्यवस्थापन गरिएको हो। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारीको झाङ्गु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भण्डार कार्यालयका भण्डार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झाङ्गु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो।
सन् 2026 अगस्त महिनामा विभिन्न देशबाट 85,444 जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको अगस्त महिनाको तुलनामा 3,236 कम पर्यटक नेपाल आएका हुन्। भदौ 10 गते बुधबार रसुवाको भोटिपेसमा आएको भीषण बाढ़ीको प्रभावित क्षेत्र खोज उतार राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तिनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुण्य जानकारी दिनुभएको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırlık Ravaz, Hazırlık Saati Hu, Hazırlık Radio XCD, Tapulayık Megahertz, Namaskar. Hazırlık Radio XCD, Tapulayık Megahertz, Kuratri Karin Prastiti, Karikram SMS, Duhuriko, Farkhama Rahan Vaika, Vastra Vaika, Tapay Tamam, Tamam Adrani, Srota Manarama, Ratri Karin Luk Sangitika Vivadan, Sait Ardika Swakat Karna Sahansu, Makarikram Prastita, Tapay Kamatika Duktuki, Vakar Sauda Vada Pandra Malakipo, Handsome Titor, Sati Tapay Kaiduka, Sukhaka Soyatri, Sati, श्रीराज महतो उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यपलाई आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस बेहोरी हामी हप्ताको सातौं दिन आउँछौं राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौं लगभग 11 बजेसम्म तपाईले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं तपाईले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईको माझमा राख्दै अगाडि बढ्छौं भने साथमा तपाईले नै पठाउनुभएका लेख रचनाहरूलाई पनि स्थान दिनेछौ सो लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् कुनै लोक दोहोरी भाका सुन्न मन लागेको छ भने पनि रोजाइमा पार्न सक्नुहुन्छ भने साथीभाइ आफन्तलाई पनि छोटो मिठोमा सम्झन सक्नुहुनेछ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा साथसाथै श्रीराज महत सामाजिक सञ्जाल फेसबुकबाट म अडियो भिडियो दुवै मार्फत अनियर भइराखेको छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप जिल्ला पेपरले सामुदायिक रेडियो रहेको छ त्यस्तै तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि हामीलाई सुन्नुहुन्छ भने अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला पीर चिन्ता लागिराखेको छ होला त्यो लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस गर्छौ सो सुनेर साथ दिनुहोस् है पनि भन्न चाहन्छु मेसेजहरू पठाएर साथ दिनुहोस् है कोही कसैलाई मिस गरिराख्नु भएको छ सम्झिराख्नु भएको छ भने पनि मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछु म यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ पुरानो गीत डाली पलायो तर माया पलाएन यति त बोलाइन छैन टोलाइन तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्न चाहन्छु यसमा आवाज दिनुभएको छ हुनुहुन्छ राजु परियार कमल खनाल विष्णुमाझीको आवाज रहेको छ भने लय हिमाल गिरी श्रीबहादुर छेत्री संगीत कमल खनालको रहेको छ त्यो बेलाको समयमा तपाईँको माझमा डाली पलायो

ಕೇಸಟೋಲೈನ ಸನ್ನೈಫ ಲೈನ ತಪಾಯಿಕಮಾ ಸ್ಮರಾಖ್ಯರ ಕಾರ್ಯಕ್ರಮಕ್ಕೆ ಶುರುವಾತ್ ಗರಿಸಿಕೆ ಶ್ರಾವಾಸ ನಮಸ್ತೃಟಾಸ್ಮಸು ಸಾಥಮಾ ತಪಾಯಿ ಹುನುಹುನ್ಛ ತಬೇಲಾ ದೇಶ ತಥಾ ವಿದೇಶಮಾ ರಹೇರ ವಿಭಿನ್ನ ಮಾಧ್ಯಮಬಾಟ ಸುನ್ನೈ ಹುನುಹುನ್ಛ ಭನ್ನೆ ಆಶಾ ಛ ಸುನ್ನೈ ಸಾಥ ದಿದೈ ಹುನುಹುನ್ಛ ಭನ್ನೆ ಸುನ್ನೈ ಸಾಥ ದಿನಲಾ ಪನಿ ಹುನ ಚಾಹನ್ಛು ಕಾರ್ಯಕ್ರಮಲಾಈ ಶೇಯರ ಗರೇರ ಸಾಥ ದಿನಲಾ ಪನಿ ಹುನ ಚಾಹನ್ಛು ಮೆಸೇಜಹರು ಪನಿ ಪಠಾಉನ ಸಕ್ನುಹುನ್ಛ ತಪಾಯಿಲೆ ಪಠಾಉನು ಭಯೇಕಾ ಮೆಸೇಜಹರು ಪನಿ ವಾಚನ ಗರ್ನೇಛು ಪನಿ ಹುನ ಚಾಹೆ केही दिन भइराखेको छ, केही प्रब्लम आइराखेको छ। अहिले पनि मैले होइन लाइभ जोडिएको थिएँ तपाईँको माझमा, तर लाइभ इन्ड भइसकेको छ। त्यही पनि फेरि पुनः होइन तपाईँको माझमा लाइभ लिएर आइराखेको छु। तपाईँले लाइभ भेटाउन सक्नुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु भन्न चाहन्छु। लेख रचनाहरू केही छन् भने पनि पोस्ट गर्नुहोस्, वाचन गर्ने कोसिस गर्नेछु है म पनि भन्न चाहे। कार्यक्रम के कस्तो लाग्छ सरसल्लाह सुझाव दिनुहोला। नम्बर 48 40 0026 रहेको छ। मेसेजहरू मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुपर्ने हुन्छ है। धेरै साथीहरूले प्रायः जस्तो कार्यक्रम नआएको हो कि भनेर पनि राख्नु भएको छ होला, सायद सोचिराख्नु भएको छ होला। सो त्यो भइसकेपछि यसो तपाईँले सेयर गरेर साथ दिनुभयो भने अन्य साथीहरूले पनि आइराखेको छ कार्यक्रम आउँदो रहेछ भन्ने कुरा चाहिँ थाहा हुन्छ होइन, थाहा पाउनुहुनेछ पनि मलाई चाहे। लेख रचनाहरू त्यस्ता केही छन् लेख्नुभएको छ भने पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु। रातको समय छ, मिठा मिठा कुराहरू गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनलाई भन्न चाहे। मैले अघि मेसेज वाचन गर्नुपर्ने छ, योभन्दा अगाडि केही मेसेजहरू प्राप्त छन् अगाडिको लाइभमा, लाइभ चिन भइसक्यो, तर पनि अब वाचन त गर्नु पर्यो होइन र कहिले काहीँ प्रब्लम आइदिन्छौँ लाइभमा, लाइभमा कहिले केमा केमा होइन यस्तै छ। सुजान दाहाल हुनुहुन्छ, नमस्ते नमस्कार दाई, कार्यक्रम सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ। फुलमाया राई हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, कार्यक्रम सुन्दैछु। दोलाखा मार्ब घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो। अब बुझ्नुभएका हजुरलाई, घर परिवारलाई, साथीहरू धनी गजमेर, सम्पाल शेर्पा, सरिता मुक्तान, सविता खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। कोही भेटिए होला जिउँदै, तर कोही घाइते भएर भेटिए, कसैको खोजी अझै, अनि कोही भएका छन् बेपत्ता, कोही खोलाले पकाएको सामान लुट्न व्यस्त छन्, कोही धनी भएर लासलाई लुटेर केही सुन्दर गाउँ र बजार आज मसान घाट बनेको छ, त्यो बारीमा डुबेर थाहा छ। तिमीलाई न मलामी न शङ्खको आवाज न सत्य, त्यो मसान घाट पनि बस एउटा इतिहास पनि हो मेरो देशमा आज, त्यो कालो रात पनि भन्नुहुन्छ कुमारजी। पक्कै पनि हो होइन, अब प्रायः जसो धेरैजना अझै पनि कुरिराख्नु भएको छ, पर्खिराख्नु भएको छ घरमा, कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ कि भनेर। घरमा श्रीमती हुनुहुन्छ होला, बामा हुनुहुन्छ होला, वृद्ध वृद्ध हेर्दै हुनुहुन्छ होला, छोराछोरी बुहारी नाति नातिना होइन, कहिले आउने, कति बेला आउने, सन्चै छ होला, ठिकै छ होला भनेर त्यो आशा राख्नुभएको छ होला अझै पनि होइन र। कोही यही हो मौका, यही बेला लुट्नुपर्छ, यही बेला धन कमाउनुपर्छ भनेर लागेका छन्। कोहीलाई के को माया छ, कोहीलाई के को माया छ, यस्तै छ। त्यस्तै गरेर यति बेला कमल श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। देवासकोटा मनोज भुजेल, सुचारत लिम्बू, लोकन थुक्लन लिम्बू, त्यस्तै गरेर राजन खतेउडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेम, निर्मला हुने, पूजा माध्यममा लिम्बू, फुलमाया आख्याङमा लिम्बू, टिकराम सुनवार, मेनुका मुख्यालयका सबैमा सम्झना छ भन्नुहुन्छ कमल श्रेष्ठ। सुन्दै हुनुहुन्छ होइन, सुन्दै हुनुहुन्छ है, सुन्दै हुनुहुन्न, मेसेज मात्र छोड्नु भएको कि क्या छ, कपी पेस्ट भन्न चाहे। त्यस्तै गरेर होइन यति बेला मेसेज पठाउनु भएको छ मलाई, सोनाकन्दुङमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सानी हुनुहुन्छ, नमस्ते अनुष्का शेर्पा, घर शङ्खुवा सभा, हाल रोमानियाबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्दै हुनुहुन्छ। हल्ला सुनेको गीत राखिदिनुहोस् ल श्री सर भन्नुहुन्छ,
सना का नंगाजल ठीक से रखने को सिस्टम घर से बनाना चाहे तो इस तरह का रसोना जिन्हें उन्हें सरकारी काम सुनने से बनाना चाहे सुबह और नमस्कार सुबह रात्रि चार जैसे ट्रेस महसर अजर सोए समंची अजर राई मुट्ठी का कुनाद देखी मीठ हो याद माया टूट समझना चाहे एंड समंची अपना आया ही रात को बेला मीठ कुरा रसोना उन वाला मीठ कुरा सुनना मन खुशी उन सके मैं बेला तपाई को मीठ आवाज में रमाउने मान्छे सुन्दै र हेर्दै छु श्री सर्वानन्द विशेष रूपमा धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथीमालाई अन्य साथीभाइ आफन्तमा पनि पुर्याउनु पर्छ नि त होइन कार्यक्रमलाई अप्सरा खड्का सबिना कन्नगाञ्जिता ठकुरी अप्सरा बस्नेत स्मिता भण्डारी त्यस्तै गरेर श्रीराज महत्या मुजराल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनारकाला बिरमान हिम्मत खड्की अनि समीर सहयोगी अञ्जान थुलुङ विश्वजिमे कल्पना साम्पाङ कमल मुटु पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिरबहादुर लगाई वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर सुजान दहाल हुनुहुन्छ छातीभित्र सम्झनाको तस्विर कोरेर हिँड्छु छातीभित्र सम्झनाको तस्विर कोरेर हिँड्छु अदृश्य यी आँखाहरू हाँसेर छपेर हिँड्छु छातीभित्र सम्झनाको तस्विर कोरेर हिँड्छु अदृश्य यी आँसुहरू हाँसेर छपेर हिँड्छु दुनियाँले नसोधोस् मेरो उदासीको कारण दुनियाँले नसोधोस् मेरो उदासीको कारण ठुलो चोट लुकाउन ओठमा मुस्कान बोकेर हिँड्छु ठुलो चोट लुकाउन ओठमा मुस्कान बोकेर हिँड्छु भन्नुहुन्छ सुजनजी पक्कै पनि यस्तै हो हिँड्नुपर्छ होइन के गर्न परिस्थिति यस्तै छ होइन मान्छेहरू केही छिनमा यस्तो होइन ढाडस त्यो जस्तो होइन राहत भन्छ नि त्यो एकदम के भन्छ होइन भन्छ नि जे होस् मान्छेले सम्झाए बुझाए गरे जस्तो गर्ने बाहिरबाट तर भित्रबाट यस्तो होइन त्यो सोच्छन् हो है ठिक छ मेसेजहरू पठाइराख्नु भएको छ मलाई सुजन दहाल हुनुहुन्छ निशु श्रेष्ठले हेलो दाइ हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ आधी भेरी आए पनि अघि बढ्नुपर्छ हजारौँ हन्डर खाए पनि हाँस्न सिक्नुपर्छ आधी भेरी आए पनि अघि बढ्नुपर्छ हजारौँ हन्डर खाए पनि हाँस्न सिक्नुपर्छ सजिलै कहाँ पाइन्छ र सफलताको शिखर सजिलै कहाँ पाइन्छ र सफलताको शिखर सपना पूरा गर्न त दिनरात लड्नुपर्छ सपना पूरा गर्न त दिनरात लड्नुपर्छ भन्नुहुन्छ सुजनजी वर्ड फम्बल भयो त्यसमा माफी माग्न चाहन्छु तलमाथि भयो विशेष रूपमा धन्यवाद पक्कै पनि हो पनि मलाई चाहे हेमा मगर हुनुहुन्छ कार्यक्रम हेर्दैछु है काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला म गीततर्फ लाग्छु त्यसपछि एउटा मेसेज छ केही कुराहरू छन् म वाचन गर्नको लागि आउँछु कहिलेकाहीँ कहिल्यै मनमा अनेकौँ कुराहरू गुम्साएर राख्नु भएको छ तपाईँले के कहिल्यै पनि मनमा अनेकौँ कुराहरू गुम्साएर राख्नुभएको छ तर कसैको अगाडि आफ्नो मनपर्ने व्यक्तिको अगाडि होइन आउन साथी शब्दहरू ओठमै अल्झिएर हराएका छन् होइन त्यो अधुरो महसुस र नबोलेका भावनाहरू म केही बेरमा भन्नेछु ल तर त्योभन्दा अगाडि एउटा गीत राख्नेछु म राख्न चाहन्छु हल्ला सुनेको यति बेलाको समयमा राख्न चाहन्छु पुरुषोत्तम नेउपाने अनि शर्मिला गुरुङको आवाजमा गीत छ छोटो मिठोमा राख्छु यो गीत त्यसपछि आउँछु कार्यक्रम सुन्दै गर्नुहोला मेसेजहरू पठाउँदै गर्नुहोला सेयर गर्दै गर्नुहोला यता

여기 있던 바이크 마지막으로 기억났으니까 불스탄의 반에스타르미나 그런 것을 모두 라바스마르 그기 티어 가리토마사마스 도리안 여러베라키 것을 게딘 컨트롤을 같이 봤을 때 이것을 대부분이 그 가란을 프라우디 가란을 자자 틱사 자람리사 자리라키 것을 자스트 라이라키 것을 자스트 미스카리라키노 바이크 티어기 자스트 라이크스 아니 그 미스카리라키노 라이스티어 भन्ने हुनुहुन्छ कि त्यो पनि होइन कार्यक्रम आस्थामास्तेहरू हप्ताको साथै दिन आउँछ. मैले अघि भने नि हामी कसैलाई यति धेरै माया गर्छौँ कि पहिलो नजरमै माया बस्छ, यति धेरै माया बस्छ कि खै कसरी हो कि किन माया बस्छ थाहा हुन्न होइन. त्यो आफ्नो हो होइन होइन कस्तो छ के छ त्यो थाहा हुन्न, तर एकै नजरमा माया बस्छ कि आँखा आँखामा आँखा त्यो परिसकेपछि खै कस्तो त्यो आँखा कति जादुमय आँखा लाग्छ होइन र ओठ पिपल पाती ओठ भन्छ होइन. ती राम्रा पिपल पाती ओठमा के हुन्छ मुहानी लाग्छ पनि फिदा होइन. तर जब हामी यो मनमनमा अघि पछि कुराहरू खेलाइराख्छौँ अनि भन्छौँ भनेर जो मन परेको मान्छेको सामु अगाडि पर्छौँ नि जान्छौँ नि पुग्छौँ नि, तर सक्दैनौँ. सक्नुभएको छ तपाईँले जति हिम्मत गरे पनि होइन कि त्यस्तै हुनु पर्यो, यसो आतुदा भए हुन्छ नभए हुन्छ भन्ने खालको हुनु पर्यो होइन. अब त्यो त भन्न मिल्दैन, भएन भने त के र कसमालाई के भन्ने होला भन्ने पनि हुन्छ होइन र. सो त्यो भनिसकेपछि अब हामी मनमा ढुक ढुक ढुक ढुक हुन्छ के भन्ने, अलिकति केही कुराहरू बनाएर यसो सोचेर गएको अनि उसको सामने ठ्याक्क अपर्झट कहिले काहीँ पर्दा पनि त्यो कुराहरू सखाप होइन एम्टी दिमाग एम्टी भइदिन्छन्. त्यस्तै हुन्छ है, कहिले काहीँ भोग्नु भएको छ तपाईँले. कति धेरै कुराहरू थिए तिमीसँग गर्नुपर्ने, मनकामना गिन्ती पानाहरू तिम्रो अगाडि खोल्नुपर्ने. दिनभर सोच्थे भोलि भेट्दा यो भन्ने छु त्यो भन्ने छु यसो गर्नेछु होइन, मेरा भावना यसरी पक्नेछु. तर जब तिमी सामु आउँछौ नि नजानिर खै के हुन सकिन केही भन्न सकिन. तिम्रा ती गहिरा आँखाहरूमा हेर्दा म आफ्नै शब्दहरूको बाटो बोल्न पुगे. भन्नु त धेरै थियो मायाका कुरा सम्झनाका क्षणहरू, तर तिम्रो उपस्थिति नै यति भव्य थियो कि मेरो मौनताले नै सबैसँग सम्झौता गरेथ्यो. आँखा पिपल पाती ओठमा खोइ के छ कुनै तिम्रो नजर त्यहाँबाट अन्त गए पो होइन. सायद सबै माया शब्दमा व्यक्त हुनै पर्छ भन्ने छैन. कहिलेकाहीँ नबोलिएका शब्दहरू, अधुरा रोइरहेका गफहरू र त्यो अकमकाएका मौनता नै सबैभन्दा साँचो र गहिरो मायाको प्रमाण भइदिन्छ. याद गर्नु भएको छ, नबोल्दा नबोल्दै पनि खै कसरी हो कि भविष्यमा तपाईँ र ऊसँगै हुनुपर्ने नै छ, एक हुनु नै पर्नेछ भने नबोल्दा नबोल्दै पनि माया बस्छ कि. एकताल देखेको मान्छे एकचोटि भेटेको मान्छेसँग खै उहीसँग पनि हुन्छ कहिलेकाहीँ होइन. सम्बन्ध यति जोड्नु परेको छ भने, सम्बन्ध भविष्यको लागि भनेकै छैन भनेपछि जति जोड गर्नुहोस् जति तोड गर्नुहोस् जति बल लगाउनुहोस् हुँदैन होइन. जति तिमी बिना म बाँच्दिन, तिमी बिना मेरो संसार छैन, तिमी नै मेरो संसार हो भविष्य हो होइन. तिमी बिना म कसरी बाँचौला र म कसरी रहुला र भनेर भनिएका ती शब्दहरू छन् नि खै, जोसँग ती कुराहरू गरिएका छन् भनिएका छन् उहीसँग सम्बन्ध बिग्रिन्छ होइन.
जसमा केही भनेकै हुँदैन, जहिले ठ्याक्का ठुक्का परिराख्छ, जहिले नै देख्यो कि होइन रिस उठिराख्छ, उहीसँग सम्बन्ध जोड्नु परेको छ, भविष्य उहीसँग रहेको छ भने फेरि उहीसँग हुन्छ, याद गर्नुभएको छ, कहिलेकाहीँ झगडा पर्दा पर्दै पनि माया बसिसकेको हुन्छ होइन। कुरा त्यही हो, कहिलेकाहीँ प्राय जसो त अब अगाडि हुँदा शब्दहरू हराए पनि मनले भित्रभित्रै मन पराइसकेको हुन्छ, त्यो माया लगाइसकेको हुन्छ जस्तो लाग्छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। कल्पना घिसिङ हुनुहुन्छ, शुभरात्रि भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुजन दाहाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि, यो तपाईँको लागि है दाई भन्नुहुन्छ, मेरो लागि आँधी र तुफानहरूसँग जुन्ने एउटा नाम हो श्रीराज, खै हो र आँधी र तुफानहरूसँग जुन्ने एउटा नाम हो श्रीराज, अग्ला अग्ला पहाडहरूलाई जित्ने सान हो श्रीराज, अन्डर र ठक्करहरूले कहिल्यै रोक्न सक्दैन पाइला, अन्डर र ठक्करहरूले कहिल्यै रोक्न सक्दैनन् पाइला, सङ्घर्षको जगमा उभिएको आफ्नै पहिचान हो श्रीराज, सङ्घर्षको जगमा उभिएको आफ्नै पहिचान हो श्रीराज भन्नुभएको छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरलाई यो शब्दको लागि होइन खै हो र सुनेको सुने कुरा हेरेको हेरे तपाईँ भन्नुहुन्छ सुनाजी सुन्नुपर्छ जस्तो लाग्छ मलाई पनि होइन, मैले पनि राखेको छु। त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। यति बेला म्यासेज पठाउनु भएको छ धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है ढकाल धर्मराज दुबईबाट। आज जन्मदिन मनाउनु हुने झापाको साथी खेम चौलागालाई, सन्देश र मोरङकी साथी दीपिका तिमाललाई जन्मदिनको शुभकामना, मिठो सम्झना, शुभरात्रि भन्नुहुन्छ सुजन दाहाल हुनुहुन्छ। आँसुलाई पिएर पनि मुस्कान छान्नुपर्छ, आँसुलाई पिएर पनि मुस्कान छान्नुपर्छ, जिन्दगीको घोरेटोमा अघि बढ्नुपर्छ, किन वाचन गर्न नसकेको मैले, आँसुलाई पिएर पनि मुस्कान छान्नुपर्छ, जिन्दगीको घोरेटोमा अघि बढ्नुपर्छ, भाग्यको भरमा पर्नेहरू पछि पर्छन् यहाँ, भाग्यको भरमा पर्नेहरू पछि पर्छन् यहाँ, आफ्नो पहिचान बनाउन आफै लड्नुपर्छ, आफ्नो पहिचान बनाउन आफै लड्नुपर्छ भन्नुभएको छ सुजनजी। मलाई चाहिँ विश्वास लाग्दैन, मलाई भाग्यमा पनि केही विश्वास छ, भगवान्मा विश्वास छ, भाग्यमा विश्वास छ। मैले केही कुराहरू देखेको सुजन अपर्झट केही गर्दै नगरिकन पनि अपर्झट आइपरिराखेको हुन्छ होइन, जस्तै जेनजीको मुभमेन्टको बेला भएन त्यो सोचेको थियो थिएन, अपर्झट भइदियो, अपर्झट भइसकेपछि मन्त्रीहरू प्रधानमन्त्रीहरू प्रधानमन्त्री सोचिराखेको थियो पहिलादेखि, कल्पना एउटा दृश्य गरिराखेका थियो, मन्त्रीहरू सोचिराखेका थियो म मन्त्री बन्न आएको व्यक्ति होइन भन्ने मान्छेहरू व्यक्ति भए मन्त्री भएथे, अरू सोच्दै सोचेका थिएनन् होला सांसद भइदिए, त्यही भएर भाग्य पनि हुनुपर्छ जस्तो लाग्छ, हल्का भाग्य हुनुपर्छ, हल्का कर्म हुनुपर्छ, दुवै साथमा भयो भने पक्कै पनि भइसकेपछि मन्त्रीहरू प्रधानमन्त्रीहरू प्रधानमन्त्री सोचिराखेको थियो पहिलादेखि, कल्पना एउटा दृश्य गरिराखेका थियो मन्त्रीहरू सोचिराखेका थियो म मन्त्री

राम्रो हुन्छ जस्तो लाग्छ। भाग्य मात्र भएर पनि हुँदैन फेरि, भाग्य मेरो त भाग्य छ भनेर घरमै सुतेर बसेर पनि काम छैन, होइन कर्म पनि गर्नुपर्छ अथवा सम्बन्धित ठाउँमा पनि पुग्नुपर्छ, होइन कर्म मात्र छ, कर्म मात्र गरिराख्नु भएको छ, भाग्यमै छैन भनिसकेपछि तपाईँ जति प्रयास गर्नु न हुँदै हुँदैन, होइन हुँदै हुँदैन, भाग्यमै छैन भने हुन्छ त, हुँदै हुँदैन, तपाईँ जति प्रयास गर्न त्यस्तो हुन्छ, होइन यो मेरो धारणा हो। सुजन ढुङ्गेल हुनुहुन्छ, खाना भयो ब्रो, मिठो माया है सुजन ढुङ्गेल, सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ। अँध्यारो रात पछि नै नयाँ बिहान आउँछ भन्नुहुन्छ, अँध्यारो रात पछि नै नयाँ बिहान आउँछ, सङ्घर्षको जगमा मात्र सफलता छाउँछ, नडराऊ कहिले आउने बाधा र अडचनसँग, नडराऊ कहिले आउने बाधा र अडचनसँग, मेहनत गर्नेकै शिरमा त जितको ताज आउँछ, मेहनत गर्नेकै शिरमा त जितको ताज आउँछ भन्नुभएको छ। विशेष रूपमा धन्यवाद दिन चाहे श्यामसङ्गम हुनुहुन्छ, रौतहट जिल्लाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद, पल पल अपेक्षा सुन्दै सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, मिनु लम्तरी मगर शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्न चाहे। यति बेला धेरै कुरा गरे जस्तो लाग्छ, अजय राईमाझी पनि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है काठमाडौँबाट, अजय राईमाझी हो, मिल्छ भने विष्णु माझीको चरी चेलाइमा भन्ने गीत राख्नुहोस् भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा यो गीत सुनाउन चाहन्छु, समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, है विशेष रूपमा धन्यवाद दिन चाहे। यो लाइन चाहिँ दाइ तपाईँको भोइसबाट सुन्न मन छ होला भन्नुहुन्छ, म यता खोज्छु, होइन यता भन्दा म यताबाट वाचन गर्न कोसिस गर्छु, कार्यक्रमलाई सेयर पनि गरिराख्नु भएको छ। ओके ठिक छ, तिम्रो ओठको एउटा सानो मुस्कानमा मेरो सिङ्गो संसार अटाउँछ, तिम्रो न्यानो अङ्गालोमा आउँदा मनका सारा थकान र पीडाहरू एकैछिनमा हराउँछन्, दुनियाँले मायाका हजारौँ परिभाषा खोज्ला तर मेरो लागि त तिम्रो खुसी नै मेरो जिन्दगीको अन्तिम लक्ष्य हो। दिनभरिका अनेकौं उल्झन र तनावहरूका बीच जब तिम्रो याद मनमा आउँछ तब यो मुटुले छुट्टेर हात महसुस गर्छ, सपनाहरू त धेरै थिए मेरा तर आजभोलि हरेक सपनाको सुरुवात र अन्त्य तिमीबाटै मात्र हुने गर्छ, तिम्रा ती चञ्चल आँखामा हेरेर सिङ्गो जिन्दगी बिताउन पाए। ठिक छ, एकैछिनमा वाचन गरौँ न सरी जेलैमा भन्ने गीत राख्छु म, होइन त्यसपछि चाहिँ म बाँकी रहेका मेसेजहरू वाचन गर्नको लागि आउनेछु, यति बेलाको समयमा सरी जेलैमा राख्न चाहन्छु, होइन

सूचिका जस्तो चिन्दगी कहिलेकाहीँ नहुन पनि सक्छ। मनमा इच्छा धेरै हुन सक्छ तर कहिलेकाहीँ ती इच्छाहरू पूरा नहुन पनि सक्छन्। आएन कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाज नमस्ते राजमा छु। मनमा इच्छा आयो, इच्छा जाग्यो भने पूरा गर्नुपर्छ। मनमै दबाएर चाहिँ राख्नुहुन्न है, डिप्रेसनको शिकार भइन्छ भन्न चाहे। कार्यक्रम यस्तामा दोहोरी हप्ताको साथै दिन आउने गर्दछ। कार्यक्रममा होइन फ्रिक्वेन्सी मोडुलेसन हाजिर गरेर रियाक्सी 2 मेगा हर्स, तामाको सिएफएम 95 मेगा हर्स अनि अनलाइनका थुप्रै माध्यमबाट। तिम्रो ओठको एउटा सानो मुस्कानमा मेरो सिङ्गो संसार अटाउँछ। तिम्रो न्यानो अङ्गालोमा आउँदा मनका सारा थकान र पीडाहरू एकैछिनमा हराउँछन्। दुनियाँले मायाका हजारौं परिभाषा खोज्दा तर मेरो लागि त तिम्रो खुसी नै मेरो जिन्दगीको अन्तिम लक्ष्य हो। दिनभरिका अनेकौं उल्झन र तनावहरूका बीच जब तिम्रो याद मनमा आउँछ तब यो मुटुले छुट्टै राहत महसुस गर्छ। सपनाहरू त धेरै थिए मेरा, तर आजभोलि हरेक सपनाको सुरुवात र अन्त्य तिमीबाटै मात्र हुने गर्छ। तिम्रा ती चञ्चल आँखामा हेरेर सिङ्गो जिन्दगी बिताउन पाए यो संसारको कुनै पनि खुसी चाहिने छैन मलाई। दुःख र सुख त जिन्दगीलाई दुई पाटा हुन् तर होइन, जिन्दगीका दुई पाटा हुन् दुःख र सुख त जिन्दगीका दुई पाटा हुन् तर जुनसुकै परिस्थितिमा पनि तिम्रो हात कहिल्यै नछुटाउने बाचा गर्छु। कहिलेकाहीँ सोध्छु तिमी बिनाको यो जिन्दगी कस्तो हुन्थ्यो होला, अनि आफै जास्तिन्छु कि तिमी बिना त म अधुरो र रित्त हुनेछु। तिम्रा हरेक सासमा मेरो नाम नलेखिए पनि मेरो हरेक धड्कनमा पनि तिम्रो नामको गुन्जन भइरहन्छ। जबसम्म यो छातीमा सास बीचको निरन्तरता रहन्छ तबसम्म यो मनले तिमी बाहेक अरू कसैलाई सम्झनै छैन। काँडाकारी नै किन नहोस्, तिमीसँगै पाइला चाल्न पाए म तिनै काँडाहरूमा पनि फुलको महसुस गर्न सक्छु। मलाई कुनै महल र ठूलो धन सम्पत्ति चाहिँदैन, बस तिम्रो निस्वार्थ माया र जीवनभरको साथ भए पुग्छ। समयसँगै धेरै कुराहरू बदलिएलान् तर तिमी प्रतिको मेरो यो चोख माया कहिले पुरानो र कमुने छैन। तिम्रो ओठको मुस्कान जोगाउन म आफ्नो हर खुसी साट्न तयार छु, किनकि तिमी नै मेरो पहिलो र अन्तिम माया हो। यसरी भन्न पाए त कसैलाई कस्तो हुन्थ्यो होला है। तिमी मेरै हो, तिमी मेरै हुनुपर्छ होइन। साथ तिमीले दिन्छौ भने नि होइन, सच्चा सही तरिकाले तिमीले जिन्दगीभर सँगै चिउने साथ होइन, सँगै बन्ने गरी साथ दिन्छौ भने नि तिम्रो त्यो होइन विश्वासलाई कहिले टुट्न दिने छैन माया भन्दै कुराहरू अगाडि बढाउँदै होइन टक्क कुराहरू ठिकै हो, तर आजकल त्यो छैन। आजकल कसम त एकैछिनमा हुन्छ, त्यही भएर कसममा पनि विश्वास छैन होइन। झुठ सजिलोसँग बोल्छन्, कसम सजिलोसँग खान्छन्, अनि माया माया होइन जस्तो गर्छन्। त्यो माया के माया जसको माया छैन। प्रेमिला भुजेल हुनुहुन्छ, हेलो दाई म पनि सुन्दैछु सुन्दलीबाट भन्नुहुन्छ। पिआर प्रमिला हुनसक्छ तर पिआरएमइआले लेख्नु भएको रहेछ प्रमिला, पिआरएमइआले प्रमिला। ओके प्रमिला भुजेल सुन्दैछ सुन्दलीबाट भन्नुहुन्छ होइन। कसलाई हो त्यति धेरै माया तपाईँको श्री सर भन्नुहुन्छ। माया गरौँ न कसैलाई होइन, धेरै सम्पूर्ण सर्वस्व इतिहास होइन। कसैले ताजमहल बनाए मैले पनि केही गर्नेछु कसै नै होइन। मैले सुजनजीले सुजन दाहालजीले पठाउनु भएको मेसेज वाचन गर्दैछु, त्यो भावनामा
बग्ने कोसिस गरेको हो, तर म मेरो आवाज मेरो मन रोमान्टिक भाइबमा रोमान्टिक मुडमा खै किन सुहाउँदैन, सायद त्यतातिर मेरो खासै होइन हुन्न होला। कसलाई भन्नुभयो दादा, सबले सुन्नुभयो त अन्धन हुन्छ, मैले कसलाई भन्नु र को हुनुहुन्छ र भन्न लागेन भनेको नि। आजकलको जमाना फेक जमाना छ, रियल आएन होइन, रियल हुनुपर्ने हो खासमा। माया त तु तु लगाइन्छ हो माया, यतै छैन आएन, त्यो भइसकेपछि हो। जोसँग माया गरिन्छ एकजनासँग माया भए पो जिन्दगीबाट राम्रो हुन्छ है, ठिक छ। ऊ भएन भने अर्को भइहाल्छ नि भनेर ब्याकअप सहित उपस्थित हुने जमाना छ सर होइन। त्यो भएर मैले तपाईँकै म्यासेजलाई चाहिँ वाचन गरेर केही कुराहरू मैले थपेको हो सुजनजी होइन, त्यस्तो कुरा चाहिँ त्यस्तो गरेर मलाई म्यासेज पठाउनु भएको थियो, मैले म्यासेज वाचन गर्दै थिएँ जस्तो लाग्यो, म्यासेज फेरि देखिनँ मैले। कमलामा गर्नुहुन्छ ओके, कार्यक्रम सुन्दैछु टिकटक, लाइभमा आउनु भएको होइन र दाई भन्नुहुन्छ, टिकटकमा आएन म कमलाजी, भोलिदेखि आउन ल पनि भन्न चाहे, ठिक छ धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हुनुहुन्छ होला कोही दाई भन्नुहुन्छ, त्यस्तो छैन है, अहिलेको जमाना मैले भने त फेक जमाना छ, मलाई फेक जमाना मन पर्दैन अलिकति होइन, ठिक छ। माया जोसँग हुनुपर्छ त्योसँग राम्रोसँग होस् भन्ने, सबैलाई माया गर्नुपर्छ तर सबैसँग खास मान्छेसँग खास किसिमको माया हुनुपर्छ नि होइन र, सबैसँग एउटै माया कसरी हुन्छ। तपाईँले कसैलाई माया गर्नुहुन्छ भनिसकेपछि होइन तर जमाना अलिक फरक छ, सबैलाई माया सबैसँग हुन्छ। प्रकाश खड्का हुनुहुन्छ, न्याउली सरी तिमी सम्झिरहेछै लाग्यो भन्नुहुन्छ, मलाई भाषण गर्न आउँदैन जस्तो लाग्यो, किनकि न्याउली सरी तिमी सम्झिरहेछै लाग्यो, कता कता तिम्रो यादले मुटु छोएछै लाग्यो, सँगै जिउँछु मर्छु भनी कसम खाकै थियो खै, आज त्यही बोली बिस भएछै लाग्यो खै, आज त्यही बोली बिस भएछै लाग्यो भन्नुहुन्छ न्याउली सरी। न्याउली चरी तिमी सम्झिरहे झैँ लाग्यो, कता कता तिम्रो यादले मुटु छोए झैँ लाग्यो, सँगै जिउँछु मर्छु भनी कसम खाकै थियो खै, आज त्यही बोली बिस भए झैँ लाग्यो भन्नुहुन्छ। रात्रिकालीन नमस्कार मित्र, प्रकाश दोलखाको ज्याकु अहिले कामको सिलसिलामा राजधानीबाट सुन्दैछ है भन्नुहुन्छ मित्र। एनएलएसपी अफिसियल च्यानलबाट सार्वजनिक मुटु चोरी लग्यो गीत राख्नुहोस् ल भन्नुहुन्छ, ओके राख्नेछु, मिल्छ भने भन्नुहुन्छ, नमिल्ने भन्ने हुन्न होइन, मैले भेटाउनु चाहिँ पऱ्यो है फेरि गीतहरू, ओके यही गीत होइन, ठिक छ म यही गीत हो कि हानेको, ओके कभर हेर्दाखेरि त्यस्तो त्यो ओके राख्नेछु पनि भन्न चाहे। तर अर्को कुरा भन्न चाहे, तपाईँले पठाउनु भएको मेसेज मार्मिक छ पनि भन्न चाहे, कसम मैले अघिदेखि भनिराखेको छु नि, कसम त छिनको छिनमै कसम खाने होइन, यस्तो कसम कि एकैछिनमा कसम खाने पनि तोड्ने पनि, एक झलक देख्न पनि कति साह्रो हो, माया पनि के हो बुझ्न गाह्रो हो, तपाईँको माया पाउने मान्छे कति भाग्य मान्यो अलि, म त कस्तो कस्तो लाग्यो, कसले पाउने होला यति हेन्सम सोझो मान्छे पाउने भन्नुहुन्छ, सोझो भन्नुहुन्छ खै, सङ्गत गर्नुभएको छैन नि होइन, सो तपाईँले मेरो आवाज सुनेको भरमा मलाई एकछिन केही क्षण भरमा देखेको भरमा छु जस्तो लाग्छ र, जसले सङ्गत गरेको छ नि उहाँहरूले स्पष्ट चिन्नुहुन्छ कस्तो छु के छु भन्ने कुरा त होइन, सोझो होस् अथवा बाङ्गो होइन, ठिक छ यहाँको माया विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भाग्यमानी म भाग्यमानी हुँला नि होइन र, उहाँभन्दा पनि
ठिक छ, त्यस्तै गरेर दाई सफल आइस हुनुहुन्छ, एसएमएस नपढ्नु हुनु हो र दाई हुनुहुन्छ नि, मैले पढ्छु होइन जस्तो देखिन्छ भन्नुहुन्छ, पक्कै पनि होइन जस्तो देखिन्छ प्रकाशजी, छैन मैले दुईवटा कभर भेटेँ त्यो भएर, दुई मन्थ अगाडि चार मन्थ अगाडि अनि गीतहरू अपलोड भइराखेको रहेछ एउटैमा, सो त्यो विषयपछि झलास हेर्दाखेरि त्यो भयो। राई सफल आयुषीले मेसेज पठाउनु भएको छ, टिकरामजीले पनि मलाई मेसेज पठाउनु भएको छ, रामी छाप गर्दा हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सुनाकान्दुङमा। त्यस्तै गरेर मिडिया टु निर्मला हुने जीवन सुब्बा, शर्मिला शर्मा मगर, लक्ष्मण मगर, देवास कोटा काला, बिरमान सुमा, टिका इत्यो पलपल अपेक्षा सेन, रामलाल सुमन, भूमिका राई, कमला मुखिया, मुना मुखिया, रमला सामपाङ राई, लक्ष्मण किराती, सहयात्री उमेश, अञ्जन राई, बुधवीर तामाङ, दिल्ली खिरिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उनको साथी जीवन कार्की, कुपला चामुङ राई, सरस्वती खत्री, मलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, खलुङ्गा पोकली घर भइहाल्छ, साउदी अरेबिया कोरियाबाट भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। तामाङ नरेश वाइबा हुनुहुन्छ, हेलो नमस्ते नमस्कार शुभरात्रि, यता म रोमानियाबाट घर सिन्धुलीको लन्जरो सुन्दैछु है, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। भाइ सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, नेपाल घरतिर थुमो, हाल चाहिँ युएईबाट कार्यक्रम सुन्दैछु, मिल्छ भने आज तिम्रो जन्मदिनको धेरै धेरै शुभकामना भन्ने भाका राखिदिनुहोस् ल दाई भन्नुहुन्छ। जन्मदिन ह्याप्पी बर्थडे दाई अमृत राई र बोजूलाई पनि जन्मदिनको शुभकामना, धेरै धेरै शुभकामना भन्नुहुन्छ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु अमृत राई बोजू, होइन हाम्रो तर्फ आज पनि जन्मदिनको शुभकामना छ। गीत चाहिँ मैले अर्को ठिक पारे, मुटु चोरी लग्यौ भन्ने दर्शाउनुहोस् ल, भोलिको बसाइमा राखौँला भन्न चाहे। प्रेम तामाङ, निकेश्वर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, राजबुढा थकिन, रुता चामुङ राई, रमला साम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा भान्त, सुफी राई, तीर्थ राई, रोपिला रोपिले भन्नुहुन्छ, सक्षम मगर, मिसन माङ फङ्गाई, मिसन रेवत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। अब छुट्नुपर्छ, जिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु।

अब यसमा चाहिँ मैले केही भनिनँ अनि हजुरको इच्छा पनि भए त्यसै फेरि होइन कार्यक्रम राम्रो लाग्नु पनि सक्छ नराम्रो लाग्नु पनि सक्छ राइसाको लागि होइन त्यो भएर पनि हो तर म्यासेज चाहिँ म वाचन गर्छु मन दुखाउँदिनँ मैले पनि मेरो कारणले तर गीत चाहिँ राख्न सकिनँ मैले अगाडि एउटा गीत राखिसकेको थिएँ यहाँ राख्न खोजिराखेको छु ठ्याक्राका सो त्यो भएर त्यो चाहिँ सकिनँ त्यसमा चाहिँ माफी माग्न चाहे म्यासेज चाहिँ अप एन्ड डाउन भइराखेको छ सो त्यो भइसकेपछि म्यासेज चाहिँ वाचन गर्छु म 12 बजेसम्म भए पनि यति चाहिँ याद गर्नुहोस् मैले सधैँ भनिराखेको हुन्छु 11 बजेर 5 मिनट गइसक्यो होइन फटाफट सर्ट एन्ड सुटमा अघि वाचन गरेको भए 11 बजेसम्मको कार्यक्रम हो म होइन कार्यक्रम सकाएर पनि यति बेला होइन रेडियो बन्द गरिसक्थ्यो तर म्यासेजहरू वाचन गर्नुपर्छ भनेर सबै म्यासेजहरू वाचन गर्नुपर्छ भनेर म प्रायः जस्तो बसिरहेको हुन्छु त्यो भन्न चाहे कमला मगर हुनुहुन्छ कि शिवरात्रि हुनुहुन्छ सोनाकन्द हुनुहुन्छ तपाईँले पाउने चाहिँ भाग्यमानी हुनेछ एउटा मात्र माया गर्ने यो दुनियाँमा को हुन्छ र भन्नुहुन्छ त्यो हुनु पर्यो नि हजुर मान्छे भयो होइन जसलाई माया गरिन्छ उसँग माया गर्नु पर्यो नि सबैसँग हेरेर सबैलाई माया गरेर त के भयो र त्यो त अरू भइहाल्यो नि होइन म्यासेज त नछोड्नु न हो दाइ भन्नुहुन्छ सुजन दाहालजीले म्यासेज मैले छोडेर छैन हो म्यासेज वाचन गरिरहेको छ बाहिरी देख्दा सोझो लाग्छ भन्नुहुन्छ ठिक छ होइन कहिलेकाहीँ भनिन्छ नि डोन्ट जज अ बुक बाई इट्स आउटर कभर भनेर पनि भनिन्छ राम्रो नराम्रो भनेर बाहिरैबाट पनि थाहा नहुनसक्छ सङ्गत गरेर हेर्नुपर्छ भनिन्छ ठिक छ सङ्गत गर्नेलाई थाहा हुन्छ पनि भन्न चाहे ओके छुट्टिनु पऱ्यो पनि भन्न चाहे तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न

लामखुट्टेको टोकाई बाटोबस्नु होला, दुपालमा बेट्छु भाइ कि कोही कसैले केही भन्नु थियो बिर्सनु भयो कि, त्यो कुरामा पनि ध्यान दिनु होला है भन्न चाहे। कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने मौसमको बारेमा बाटोको बारेमा जानकारी लिनु होला भोलि होइन पनि भन्न चाहन्छु। भोलि यात्रा गर्नुभन्दा अगाडि मौसमको बारेमा बाटोको बारेमा जानकारी लिएर यात्रामा निस्कनु होला भन्न चाहन्छु। त्यस्तै गरेर कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव चाहिँ दिनु होला है। नम्बर 0840 40 0026 साथसाथै मेसेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। मुटु चोरी लग्यो सुमधुर नेपाली, ओके मैले पहिलोचोटि युनिक नाम लाग्यो सुमधुर गीत संगीत भनेर राखेको थिएँ। सुमधुर नेपाली र अन्जु ठकुरीको सुमधुर आवाजमा गीत तपाईँको माझमा अन्तिममा राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत सुराज महा छुटे हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरे है त।

0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: आएको संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलको दोस्रो तहका नेताहरूको बैठकले विपद व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजूदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो। बैठकपछि रासोपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार तथा राहत पुनर्स्थापनाका हरेक चरणमा सहजीकरण गर्नेछ। बैठकले उद्धार तथा राहत कार्यलाई पूर्ण रूपमा गैर राजनीतिकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। राहत वितरणमा आर्थिक संकलनका लागि अनिवार्य एकद्वार प्रणाली लागू गर्ने, राहत सामग्रीको दुरूपयोग र कालोबजारी विरूद्ध शून्य सहनशीलता अपनाउने र सामाजिक सञ्जालमा तथ्यपरक तथा संवेदनशील सूचना मात्र प्रवाह गर्ने निर्णय भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता प्रदीप गेवालीले स्थानीय तह र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिएका थिए।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
10: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राज्यसँग आस्मार्दै नागरिक, कुसको शव बनाएर धमाधम अन्त्येष्टि शीर्षकमा नागरिक दैनिकमा खबर छ। भदौ 10 गते बिहान 6:30 बजे धादिङ सदरमुकाम, धादिङ बेसी र आसपासका 14 दम्पती सहित 31 जना 5251250 नम्बरको बसमा रसुवाको गोसाई कुण्डको यात्रामा निस्किए। आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्किएका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यति बेलै भोटेकोसीमा आएको भीषण बाढ़ीले माथिल्लो क्षेत्रबाट विनाश मचाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठूलो बाढ़ी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनटमै उनीहरूलाई यात्राकै क्रममा बाढ़ीले छोप्यो। बाढ़ीमा परि एउटै बसमा यात्रा गरिरहेका 31 जना सहित दादिङका 113 जना सम्पर्कविहीन छन्। यात्रामा रहेका परिवारका सदस्य सम्पर्क बाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटेर जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढ़ीको ताण्डव पछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूसँगको सास पाउने आश मारेका थिए। तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हार गुहार गरिरहे। सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवको फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिन्, जो त्यही बसका यात्रीमध्ये एक हुन्। भदौ 13 गते यात्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आश पनि परिवारका सदस्यहरूले गुमाए। परिवारका सदस्य गुमाएको पीड़ाबीच सोमबार गायत्रीको शव आफन्तले बुझे भने सँगै यात्रामा निस्केका पति शिवहरि लम्सालको पनि कुशको प्रतिमा बनाएर दादिङ बेसीमा गायत्रीको अन्तिम संस्कार गरियो। शिवहरिको सास होइन लास पाउने आश पनि परिवारका सदस्यले मारे। शिवहरि र गायत्री दम्पति मात्र होइन, गोसाईकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल सिन्हा र ईश्वरी तिमल सिन्हाको पनि हिन्दू परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। बुवा आमा बाढ़ीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल सिन्हा दम्पतिका छोरा न्यूटन र छोरी एलिजा स्वदेश फर्किएका छन्। केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू रहेका थिए। तिमल सिन्हा दम्पतिका आफन्त बासु तिमल सिन्हाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए, तर राज्यका तर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे। अब सास होइन राज्यले लास खोजिदिने आशा पनि बाँकी नभएकाले आफ्नै परम्परा अनुसारको कर्म शुरू गरेका हौं। उनले भने धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे। हामी जस्ता सयौं परिवार अहिले आफन्तको प्रतीक्षामा छन्, तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन। उनले भने भोटेकोसीको बाढ़ीमा हराएका र प्रभावित परिवारले राज्य विहीनताको अवस्था महसुस गरेको जनाउँदै उनले थपे, हामीले त लासको पनि आश मार्यौं, तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन। तिमल सिन्हा दम्पतीसँगै गोसाईकुण्ड यात्रामा निस्केका मध्ये प्रकाश लम्सालले बिहान करिब 10:15 बजे घरमा फोन गरेका थिए। बाढ़ीले गाड़ी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए। त्यसपछि लम्साल सहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन। यसरी नागरिकहरूले राज्यसँग आश मार्दै गएका छन् भने कुशको शव बनाएर धमाधम अन्त्येष्टि गर्ने प्रक्रिया समेत अगाडि बढ़ेको छ।
3: बाढ़ीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले भुटेकोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितौनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 को मृत्यु पुष्टि भइसकेको छ। चितौनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 को उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
10: रसुवाको भोटेकोसीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकीन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका बेला सरकारले मानवीय क्षतिको यकीन तथ्याङ्क नभएको जनाएको हो। बाढ़ीसँगै हराएका सयौं परिवार आफ्ना मान्छे फर्किने आशामा रहेको बेला एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको विवरण नभएको लाचार जवाफ दिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा आफू खटिएको भन्दै सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरूङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भयो र कति मानवीय क्षति भयो भन्ने यकीन तथ्याङ्क अहिलेसम्म नभएको बताए। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3927 जना बेपत्ता भएको उनले बताएका छन्। तर यो यकीन तथ्याङ्क नभएको जनाउँदै उनले भने करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। भदौ 10 गते करिब 8:30 बजे बाढ़ी आएपछिको समयमा 4,700 मोबाइल नेटवर्क सञ्चालनमा रहेको प्राधिकरणको दावी छ। त्यसका आधारमा करिब 5,000 मानवीय क्षतिको आकलन गरिएको जनाउँदै प्राधिकरणले स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति लगायत निकायबाट त्यस क्षेत्रको जनसंख्याको विवरण संकलन भइरहेको जनाएको छ। त्यसपछि मात्र यकीन संख्या भन्न सकिने प्राधिकरणको दावी छ। मोबाइल नेटवर्कका आधारमा मानवीय क्षतिको अनुमान गरिरहेको सरकारसँग जलविद्युत आयोजनाहरूमा कति कामदार र कर्मचारी फँसेका छन् भन्ने विवरण पनि छैन। बाढ़ीबाट जलविद्युत आयोजनाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। त्यसका सुरुङहरूमा धेरै कामदार तथा कर्मचारी फँसिरहेको जनाउँदै आफन्तहरूले सरकारले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गर्दै आएका छन्। गत वर्षकै बाढ़ीले जलविद्युत आयोजनाहरूलाई प्रभाव पारेको थियो। यस वर्ष पनि बाढ़ी गए लगत्तै आयोजना निर्माण गरिरहेका कम्पनीहरूसँग तत्काल समन्वय गरेको भए भित्र कति छन् भन्ने यकीन तथ्याङ्क आउने तथा उनीहरूले बनाएको डिजाइन लिएर उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको दावी छ। परिवारका सदस्यहरूले सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि विदेशी टोली आउन लाग्दा पनि सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। तर गृहमन्त्रीले भने त्यसलाई अस्वीकार गरेका छन्। बाढ़ीको दोस्रो दिनमै चिनिया र भारतीय उद्धार टोली आएको र उनीहरूका लागि पनि भौगोलिक विकटता र बाढ़ीसँगै आएको लेदोसहितको दलदलका कारण काम गर्न कठिन भएको गृहमन्त्रीको दावी छ। जबकि माथिल्लो त्रिशुली एकमा चिनिया र दक्षिण कोरियनका नागरिक थिए। चिनिया उद्धार टोली सक्रिय हुनै समय लाग्यो भने कोरियन टोलीले काम गर्न पाएकै छैन। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रे पनि पीड़ित भएको ठाउँसम्म पुर्याउन नसकेको गुनासो छ। प्राधिकरणले भने 37 ट्रक खाद्यान्न पठाएको दावी गरेको छ भने सड़क सञ्चाल नभएको ठाउँमा पनि पठाउन कठिन भएको स्वीकारेको छ।
3: शनाखत भइसकेको बाबुआमाको शव परिवारले पाएन। शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। भोटेकोशीको उर्लदो बाढ़ीले नुवाकोट बेत्रावतीका तान्जिङ सिरिङ घलेका 75 वर्षीय बुबा पाल्जे घले र 65 वर्षीय आमा डोल्मा तामाङ घलेलाई बगायो। ज्यान जोगाउन घरबाट भाग्ने क्रममा उनीहरू बाढ़ीमा परेका थिए। बाढ़ीले बगाएको करिब 30 मीटर पर तान्जिङले आफ्नै आँखाले बाबु आमाको शव देखे। परिवारले अन्तिम संस्कारका लागि शव उठाउन खोज्यो तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन। बुबा आमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए। अर्को दिन प्रहरी घटनास्थल पुग्यो। त्यसबेला उनले बाबु आमासँगै दाई पनि बेपत्ता भएको जानकारी गराए। उनका दाई अहिलेसम्मै सम्पर्कविहीन छन्। शुक्रबार बुबा आमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाइएपछि तान्जिङ दिदी भिनाजु सहित काठमाडौँ आए। नदीमा सँगै देखिएका शव अस्पतालको शव गृहमा भेटिएनन्। उनले शव गृहमा खोजे, पोस्टमार्टममा सोधे, प्रहरीसँग बाबु आमाको शव देखाइदिन आग्रह गरे तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुबा आमाका थिएनन्। तीन दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्तत प्रहरीबाट शवको व्यवस्थापन भइसकेको जवाफ पाए।
10: चीनको तिब्बतबाट शुरू भएर नेपालको पहाड़ी क्षेत्रमा बितण्डा मच्चाएको बाढ़ीमा परेर मृत्यु भएकाको शव भारत समेत पुगेको पाइएको छ। रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा परि मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि शुरू भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ 14 गते 4, 15 गते 1 र 16 गते 4 गरी 9 शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको छ। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय र महेशपुर मार्फत नेपाल ल्याएर पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ। शव गण्डक बाद क्षेत्रबाट करिब 100 किलोमिटर टाढासम्म पुगेका छन्। मंगलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका 4 शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगंज जिल्लाका नदी किनारमा भेटिएका थिए। पश्चिम नवलपरासीमा मात्रै मंगलबारसम्म 180 शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
3: भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। सरकारले रसुवा भोटेकोशी विपदपछि विश्व तापमान वृद्धिको असर देखिएको निष्कर्षसहित नोक्सानी र क्षतिपूर्तिको कोषमा सहायता माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय र अर्थ मन्त्रालयले कोषमा दावी पठाएका हुन्। मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार दुवै मन्त्रालयको सहकार्यमा भोटेकोशी विपदपछि 20 मिलियन डलर सहायता माग गरिएको छ। हामीले छलफलपछि प्लस एण्ड ड्यामेज कोषमा 20 मिलियन माग गरेर पत्राचार गरेका छौं। उनले भने मन्त्रालयले सीधै सहायता दावी गरेको पहिलो पटक हो। विगतमा नेपालले ट्याक्स वेस्ट परियोजनाहरूमा प्रस्ताव पेश गरेर स्वीकृतिपछि अनुकूलन लगायतका काम गर्दै आएको थियो।
10: बाढ़ीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामै उद्धार राहत वितरणमा ढिलाइ भएको छ। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको साता पुग्ने लाग्दा समेत इपिसेन्टर मानिएको रसुवामा प्रभावकारी उद्धार र राहतको काम हुन नसकेको हो। तिब्बत हुँदै रसुवाको भोटेकोशी क्षेत्रबाट आएको भीषण बाढ़ीले रसुवा सहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा विध्वंस मचाएको थियो। बाढ़ीपछि नुवाकोट र धादिङमा उद्धार राहत टोली पुगे पनि रसुवामा ढिलो गरी टोली पुगेको हो। रसुवाका जल विद्युत आयोजनाका सुरूङभित्र फसेका स्वयं कामदार तथा प्राविधिकहरूको अझै उद्धार हुन सकेको छैन भने बाढ़ीबाट जोगिएर बाहिर रहेकाहरूको नेपाली सेनाले उद्धार गरिसके पनि जल विद्युतका विभिन्न सुरूङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जल विद्युत आयोजनाका सुरूङमा फँसेका सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जल विद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
3: बुधबार भोटेकोशीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका 12 जलविद्युत आयोजनाका सुरुङ पूरिए। 898 कामदार सम्पर्कविहीन भए। सरकारले एकद्वार प्रणाली अन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो। छिमेकी देशका प्राविधिकलाई पनि गुहारेन। पछि भारत र चीनका प्राविधिक सहित उद्धार कार्यमा पहल त गर्यो, तर सुरुङमा फँसेका कामदारको स्थिति 7 दिनसम्म पनि पत्ता लगाउन सकेन। अनि मात्र सरकारले निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूलाई मिलेर उद्धार गर्नको लागि आयोजनाका टनलमा फँसेकाको उद्धार गर्न सरकारले नसकेपछि गत आइतबारदेखि नै केही निजी कम्पनीले प्राविधिक तथा उद्धार कार्य खटाएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सोमबार नुवाकोटको बट्टार पुगेर सरकार एक्लैले उद्धार गर्न नसक्ने भन्दै आयोजनाहरूसँग सहयोग गुहारेका थिए।
10: नेपालले अब बाढ़ीलाई केवल मनसूनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन। हिमालमा जमेको बरफ घटिरहेको छ, हिमनदी पछाडि हटिरहेका छन्, नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन्। अर्कोतर्फ तीव्र पहिरो, हिमचट्टान खस्ने घटना, प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो भाव आउने जोखिम समेत बढ़दै गएको छ। हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ। अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा भाव बढ़न सक्छ, हिमताल विस्तार हुन सक्छ, त्यसले आकस्मिक बाढ़ीको जोखिम बढ़ाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको भाव घट्ने र खानेपानी, कृषि तथा जलविद्युतमा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन्